0: भाई सानी छ बुहारी भनेर सासुले धन्दा बढाउँथिन् ठुलो ठुलाई कसम प्रभु तेरो जेठो छोरो मेरो त्यावरमा जाली सुनर भाग्ने चाहिँ मतलब नगरिस बुहारी अर्थी सुनिले मेरा तेरा माइती पनि देखेको छु मैले खान्छन् भुटेको मकै त्यही गुन्द्री ओढ्छन् त्यही गुन्द्री ओछ्याउँछन् सुत्छन् निर्लामा भोकाई छन् यस्तै ससुरा मेरा माई तिनी पुग्दैन हजुरको जोडा हजुरको छोरी त विवाह गरिदिँदा बाँधेनुस हाती रत घोडा राजाको कुलमा जन्म हुन गयो विवाह नहुने भयो यो वृन्दावनमा फूल फुल्यो मधुमालातीको फूल झैँ जोवन गयो कुन चाहिँ मरतले गरिदिन्छ निसापा कुन दैव दिन्छन् पति सङ्कोचन सङ्गिनी सबै चलि गए मन रुन्छ मेरै अति
1: हजुर यस्तै वैरागी
0: कि पुतली जसुती गरे कि सुन्दरी मेरी छोरी दिउँआबा कसलाई माइले मेरी माया कि डोरी नदिँदा पनि दिउँ कसलाई भनी मन पोली लाग्दैन निन्द्रै राति भोलिको दिन मनमाउनु पर्छ मैले बर्जा झै पिटी छाती कन्यादान दिवस सानु भयो धर्म प्रहात्रै रह्यो सोगा सुर्त नमानी पठाई बक्सेवस छोरीलाई बाली बितेरै गयो फुल फुल्यो नजरी सबै बनाभरी घाम लाग्यो सहरी खोला एक बारको जुनीमा कठै मेरो बुबा माया नमार्नु होला बुबाको घरमाथि ठुलो नेवलपाती त्यो भन्दा ठुलो टुनी छोरीको कर्जा नखानु बुबाले पावला छ सातै जुनी वरुणमा पुत्र किनी ल्याए घरमा मन्त्रीहरूले जसै गर्छु म यज्ञ भनेर राजाले ठिटली गरे तसै ए वर्मा पुत्र बेदार बेसरी यो यज्ञ खमा महा लागे बालक थरा थरा कामना अतन्त डल्दै

0: धनमा र चाहिँ मनमा कण्ठस्थ विद्या सदा यस्तो रूप जान मेला जुलाको पाइन्छ भाग्य छँदा नारायण
1: हरे हरे
0: कसको

नारायण आयु छिन्दा हुँदैछ रात दिउँस हप्ता र महिना पनि थाहै हुन अनेक काम गर्दा बेला बितेको पनि नारायण।

0: आवना किसा बसे देव मेरो मनाइना अछै ननु रामोगे नरानो निन्द्रा नभेराइलिनु कोही देखि नडराउनु रे सखतै कहिल्यै नबिर्से हुनु धन्ना झरपट छिन्नु फ्रोते रहनु जुन सपना छोडु दिनु विद्यामा धनमा पुराउनु परे यो बानी हरदम लिनु बाजु बन्द किरीट कुण्डल मणि औठे चुरा हारले भोटो कोट कमेज टोपी पगडी आस्कोट सुरुवालले माछो कुम्भ बँधेल बाघ बनिँदै कहिले मगन ते हुँदै कुर्दी जङ्गल चोर झैँ र कहिले योगी खुनी नै हुँदै विद्या सुन्न भनेर कान बनिए के गर्नु ती कुण्डल दानै गर्नु भनेर हात बनिए बाला भिरे के फल जिब्रो पन्न र मन्त्र जपन जिब्रो पन्न र मन्त्र जप्न भनियो न स्वादकै खातिर यो चोला उपकार गर्न भनियो सिङ्गारमा के छ र मुमाको अति सागो रोयो निमा गयो जीव गै ठेलिनु विष्टामित्र खकारमा गोडो लिँदै सालना लले झेलिनु हरदम पेसिनु पेसा कागो खुमले किरातीले तोकिनु हरदम पेसिनु पेसा कागो खुमले किरातीले तोकिनु नौ महिना तक घोर कष्ट सहँदै तै गर्भमा रोकिनु
1: हरि मेरो घर बोच बाडको चाहिँ बस्ने तेजबहादुर बस्नेत हो मेरो उमेर 91 वर्ष लागे म अहिले 91 वर्ष भए अब म एउटा श्लोक भन्छु सुनिदिनु होला सबैले हे स्वामी तरुणी भए कि मगरै छोरी दुराई देशमा पाल्नु भयो यो जवान कसो मगरुला खाना त दर्शन कहाँ कहिले देख्छु शशि बदन कि मुरा दिन बित्न लाग्यो यसै जोवन कि जलिन्छु खसम कि कमी छु बिराम पालु कस नेत्रै खोली कट चले मकन जाऊ डे ईश्वर गरी जान्थे म घरका जान सब चली हेर्दै म मोहित गरे परे देख्थे सूर्य र चन्द्रमा सरी बहु सुन्दर मुडा पनि यो जीव डगमग गर्दथ्यो मदन काई जसले भरि सन्सनी वृन्दावन मधुमालती कि फुल चाहिँ जोवन्त मेरो गयो राजैका कुलमा जन्म हुन गई विवाह नहुने भयो साथैका सँगिनी सबै चलि गए मन रुन्छ मेरो अति कौनै मर्दनले निसाब गरिदेला कुन्दै बजेला पति
2: नमस्कार म घनश्याम ओली दिगु गाउँपालिका वडा नम्बर 4 गाउँघरमा चाहिँ केदारनाथ ओली भन्छन् मैले चाहिँ श्लोक लिएर आएको छु पत्नी पुत्र र पुत्र र कुटुम्ब सम्पत्तिमा चिन्ता छ रात दिन कसो गरी आई जानु छ कहाँ गर्दैनौ केही चिन्तन आउनेछ अवश्य काल बोलियो भोलि कि पर्सि हो त्यसमा काम दिने कृतन गरौ उनै श्री रामको पर्थ्यो बस्नु त ब्रह्मचार्य व्रतमा सेवा गुरुको गरी विद्या वेद पढी विवेक गरदात्म मिल्थे परमात्मा हरे त्यो कामै नगरी बितेछ अब ता बेला पनि गई गयो।

ममता पर्थ्यो गर्नु सेवा अतिथिको सेवा म गृहस्थी हुँदा तु यादै गरिएन मोहवशले अहिले पछुतो भयो अहिले बल घट्यो हात गोडा रह्यो अब पो बिहाल भयो पर्थ्यो ज्ञान खोजी खोजी गरनु सत्सँग वेदान्तले बाँदर झैँ कुदिरहन्छ।

0: रातो बेला हाँस्दै गयो बुढो भई सबै कुरा कुरा बस्यो मलाई साथ कसले दियो अब यो सारा व्यवहार छाडी बनमा बस्ने गरी जाउँ भने अन्नमै प्राण रहन्छ कलीमा छोटला भन्ने डर हुने त्यसैले घरमै बसेर पनि म आत्मा सुधार्छु भने रातो दिन हरि नाम जपे जपे होला कि भन्ने आशा भने यो चिन्तामणि हो मनोरथ दिने वैकुण्ठको साँगु हो नौका हो अब भवसिन्धु अमृत हो सम्पूर्ण ब्रह्माण्डको
1: नन्दलाल गिरी सन्यासी हुँ यो भजन राख्न मन छ भजनारायण भज हरि राम मर्नु छ निश्चय भोलि कि पर्सि यही छ सार उस दिनको छिनपल गरिदिन रात बिहान धरिधरी नाम र भेष बिरान काल जमाउँछ खेल तमासा आयु घटे तर घट्दिन आशा भज नारायण भज नारायण भज हरि राम देह नाङ्गो कपडा छैन अञ्जुली बाहेक बर्तन छैन रुखमुनि बस्छन् भिख मागी खान्छन् तर पनि आशातिर मन लान्छन् भज नारायण भज नारायण भज हरि राम जब तक तनमा प्राण रहन्छ तब तक घरमा शोधनी गर्छन् प्राण गएपछि पत्नी डर्छे थर थर काम्दै पर पर सर्छे भज नारायण भज नारायण भज हरि राम कति मुडिँदैछन् कति रमिँदैछन् कति लट्टाका प्रेमी हुँदैछन् तर छन् ज्ञान बिना सब अन्धा बुढी माथि कथ सबैको धन्दा भज नारायण भज नारायण भज हरि राम गीता अलिकति जो पढिलिन्छन् अलिकति गङ्गा जल निलिदिन्छन् प्रभुको पूजन जोजन गर्लान् किन तेमका वशमा पर्लान् भज नारायण भज नारायण भज हरि राम देह विचार गली गयो सारा लौरो भो पर शरण सहारा केश फुलेका दाँत झरेका सब छन् आशै तर्फ गिरेका खेल्दै बिति गयो बाल्य अवस्था तरुणैतिर गयो तरुण अवस्था वृद्ध भएपछि चिन्ता लेला हरिकन भजने कुन हो भेला भज नारायण भज नारायण भज हरि राम अनि पनि जन्मिनु अनि पनि मर्नु अनि पनि गर्वतिर गई पर्नु अब त प्रभुजी पार लगाऊ यो भवसागरबाट उठाऊ अनि उही दिउँसो रात र हप्ता पछ र तिथि ऋतु बार घुम्ता महिनै नै र वर्ष उनै छन् आयु कत्र नै कैती उनै हुन् भज नारायण भज नारायण सज्जन हो जो भन सकिँदा काम त ठट्टा पानी सुकेपछि पोखरी झुट्टा धन सकिएपछि जान बिरान तत्त्व बुझेपछि संसार हिटुना भज नारायण भज नारायण भज राम हितमित सुत जन तन धन नारी गोठर खेत पशु घर बारी सबै ताइका ताइ रहनेछन् तिनका नै मैले खेती लिनेछन् भज नारायण भज नारायण भज हरि राम कसले यो जगमा मकन पठायो कति दिन बाँच्नु छ जानु कता हो मनमा गुण यति बात गहिरो यो सब सकिसके सपन सरी हो भज नारायण भज हरि राम विष्णु सहस्र गीता गाऊ प्रभुका पदतिर ध्यान लगाऊ सज्जन सङ्गतितिर मन देऊ दुखी जनका दुःख हरि ल्याऊ भज नारायण भज नारायण भज हरि राम जब तक तनमा प्राण रहन्छ तब तक घरमा शोधनी गर्छन् प्राण गए पछि पत्नी डर्छे थर थर कान्दै पर पर सर्छे भज नारायण भज हरिराम चञ्चल मनका बेग समाऊ निश्चय सुखमा फस्न नजाऊ कामै क्रोध र लोभ हटाऊ ज्ञान र भक्तिले वैराग्य बढाऊ सुखका खातिर भोग गरिन्छ भोग पछि पछि रोग गरिन्छ न त गरी खान्छ न त मरि जान्छ तर पनि पाप यतिर मन लान्छ भज नारायण भज नारायण भज हरिराम गङ्गा सागर काँसी घुम्छन् अहना व्रत अहनान र दान व्रत कति गर्छन् ज्ञान विनाशय जन्म गुजारन्
2: चारै बाउ चत्रुमुखै अति कठोर श्रेणी पयोधर पनि धारण गर्नु हुने म पर्दछु शरण मंगल दिनुहोस् भनी मयूरका रङ जस्ता अति असल बाला छन् ती करमा अति कि खुल न्यानुपुर मणि जडित पाऊ परमा प्रभाव लक्ष्मी का झै गरिकन त घुम्ने गगनमा दया तिम्रो पाऊ भनिकन म पर्छु शरणमा चर्बाउ बीचमा छ पात्र र कमाल घण्टा र चक्रै धनु लम्मा हात विषे छ पास अति असल सोभाए मान्क्या भनु कुण्डल कान विषे खजी छ सुनका हिराहरू लाल जडी शोभा गर्नु हुने जग जननीको माग्छु दयायो घडी कपालमा केस बन्धन मकुट पनि धर्ने अति असल शशील जित गर्ने मुख कमलको सुन्दर सकल अति लामो चुल्ठो सरपसरी झुल्ने जगनमा लगाएको सिक्री झुनु झुनु गर्ने गगनमा अगाडि सागरको मथन गर्दा बाँसु किसरी लपेटन्ना मन्दर झै जगन सुन कि सिक्री अकबरी बडो शोभा गर्ने झलमल भई त्यही जगनमा हजुरको हे दुर्गे स्वरूप पनि ध्यान गर्छु मनमा ध्वजा धर्ण्या चन्दर मजुर पनि जसका उपरीमा

0: मातर म पनि परि तिम्रा शरणमा त्रिलोको रोग जस्तो असुर महिषासुर हुन गयो दया तीन लोकमाथि धरिकन त मारिदिनुभयो उसै माफिक मेरा उपर पनि दुर्गे धरि दया सहजमा दुख छुटलान यदि मकन मंगल दिनुभय जया भन्छन् सबले विजय पनि नाम हो हजुरको भगतका खातिरमा छ्या गरिदिन सब असुरको
1: ख्याल राख्नुहोस् तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ
2: विचार गर्नुहोस् अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं यस्तो बखत हामीले खानपान आहार विहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ
1: सम्झनुहोस् जाड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन रगत दूषित बन्न पुग्छ खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ
2: याद राख्नुहोस् जाड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन पीर परेर खाएको दुःख भुल्न खाएको शोक बिर्सन पिएको तागत दिन्छ अनि लिएको चाड पर्वमा त खानै पर्यो धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन् यसै कारण
1: होसियार हुनुहोस् जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ
2: सजग बन्नुहोस् कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ आफैलाई पनि त्याग्न सक्नुहुन्छ तर जाडरक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न
1: जिम्मेवारी बहन गर्नुहोस् शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन औषधि खान पैसा हुँदैन तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ
2: त्यसैले आजैबाट सचेत बनौ जाँड रक्सीको सेवन बन्द गरौ र अकाल हुने मृत्युबाट जोगियौ परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ
1: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन शारीरिक यातना त पाइरहेका छैनन् बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन कही कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन् तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ
2: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील
3: होइन ए बहिनी यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ
4: हेर्नु न दाई मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि
3: लौ बहिनी यति कुराको लागि भौतारिनु पर्दैन नि हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि
4: ए हो र दाई उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले

0: टीना भुयाल थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426 9860293426।
1: क्लासिक लेडिज टेलर्स चरीकुट सादो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा मेगा ब्याङ्कको पछाडिपट्टि।

0: रेडियो सैलुङ दोलखाका प्राविधिक प्रमुख प्रदीप सेन्चुरीका पूजनीय पिता दोलखा भीमेश्वर नगरपालिका तीन निवासी पूर्ण बहादुर सेन्चुरीको यही मिति 2083 आश्विन 7 गते भएको असामयिक निधनको खबरले हामी अत्यन्त मर्माहत भएका छौं। यो शोकको घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना सहित शोकित परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौ। रेडियो सैलुङ परिवार चरीकोट दोलखा।
1: भूमि मन्दिरको दर्शन गरौं पुण्य कमाऊ। दोलखाको कालिङचो गाउँपालिका वडा नम्बर 4 बाबरे जाने रोड मुनि बन्चारे नरी भूमिको बीचमा रहेको भूमि मन्दिर दर्शन गरी पुण्य कमाउनुहोस्। यस मन्दिरमा दर्शन गर्नाले रोग कष्ट निवारण हुने विश्वास रहिआएको छ। अगुवा रणवीर थामी, मन्दिर व्यवस्थापन समिति अध्यक्ष गोरे थामी, सचिव दलवीर थामी। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9861906686। भूमे मन्दिर कालिङचो गाउँपालिका वडा नम्बर 4 बाबरे जाने रोड मुनि बन्चरे नरी भुइँको बीचमा। शिवलिङ्गेश्वर महादेव मन्दिरको दर्शन गरौं पुण्य कमाऊ।
2: दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पवटीको डुबाटे पार्टी नजिकै रहेको श्री शिवलिङ्गेश्वर महादेवको मन्दिर परिसरमा रहनुभएका चौथो भैरुङ्गी अम्बिका भगवती हनुमान भैरव दुर्गा गणेश भीमसेन महाराज भगवान बुद्ध एमाराज नीलकण्ठ र नारायण भगवानको एकै ठाउँमा दर्शन गर्न पाइने जानकारी गराइन्छ।
1: शिवलिङ्गेश्वर महादेव परिसरमा रहेको सात धारामा नुहाएर पूजापाठ गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त होस् भन्ने धार्मिक जनविश्वास रहिआएको छ।
2: यस मन्दिरमा पूजापाठ रुद्री चण्डी वेद लगाउनु भएमा मनले चिताएको कुरा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। 33 कोटि देवी देवताको समेत दर्शन गर्न पाइन्छ।
1: साथै उक्त मन्दिर परिसरमा 15 रोपनी जग्गा रहेकोले मन्दिरको संरक्षण सहित जग्गा प्रयोग गर्न चाहने इच्छुक दम्पतिले सम्पर्क गर्न सक्नुहुनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 9848584030।
2: अध्यक्ष वासुदेव नेउपाने, सचिव राम बहादुर खड्का, कोषाध्यक्ष सीता पाण्डे, शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति मेलुङ गाउँपालिका वडा नम्बर 1 पवटी, जग्गादाता नारायण प्रसाद शिवाकोटी लगायत शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति परिवार मेलुङ गाउँपालिका वडा नम्बर 1 पवटी डुबाटे पार्टी दुलखा।
1: हिन्दू धर्मावलम्बी महिलाहरूको महान पर्व हरितालिका तीजको दिन मन्दिर परिसरमा पञ्चेबाजा सहितको तीज विशेष कार्यक्रमको आयोजना गरिएको हुँदा यहाँहरूको गरिमामय उपस्थितिको लागि पनि हार्दिक अनुरोध गर्दछौं।
2: सामुदायिक कुकुरको बन्ध्याकरण तथा रेबिज रोग विरूद्धको खोप कार्यक्रम सञ्चालन हुने सम्बन्धी भीमेश्वर नगरपालिकाको सूचना। भीमेश्वर नगरपालिका क्षेत्रमा घरपालुवा तथा सामुदायिक कुकुरहरू तथा बिरालोहरूको टोकाईबाट लाग्न सक्ने रेबिज रोग तथा अन्य सिर्जना हुने जोखिमहरूको न्यूनीकरण गर्नको लागि यही मिति 2083 साल असोज 15 गतेदेखि 18 गतेसम्म भीमेश्वर नगरपालिकाको कार्यालयमा कुकुरहरूको बन्ध्याकरण एवं रेबिज विरूद्धको खोप कार्यक्रम सञ्चालन गरिने जानकारी गराइन्छ। उक्त कार्यक्रममा सामुदायिक कुकुरहरूको अतिरिक्त घरपालुवा कुकुरहरूलाई समेत बन्ध्याकरण एवं रेबिज विरूद्धको खोप दिइने भएको हुँदा आफूले पालेको पोथी कुकुरलाई बन्ध्याकरण एवं रेबिज विरूद्धको खोप दिन इच्छुक नगरवासीहरूले बन्ध्याकरण हुने अघिल्लो दिन साँझबाट कुकुरलाई भोको राख्ने साथै बन्ध्याकरण हुने दिन बिहान 8 बजेभित्र बन्ध्याकरण स्थलमा ल्याइदिनुहुन र प्रजनन प्रयोजनका लागि

0: पालिएको कुकुरहरूलाई सो अवधिमा छाडा नछोडिदिनु हुन अनुरोध गरिन्छ। विस्तृत जानकारीको लागि नगर कार्यपालिकाको पशु सेवा शाखामा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। विष्णु प्रसाद सुवेदी प्रमुख प्रशासकीय अधिकृत भीमेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय चरीकोट दोलखा।
1: भीमेश्वर नगरपालिकाको सूचना।
0: भीमेश्वर नगरपालिकाको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार मागमा आधारित साना तथा मझौला फार्म प्रवर्धन कार्यक्रम र किवी फल तरकारी बाली सम्बन्धी कृषक स्तरीय तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गरिने भएकाले भीमेश्वर नगरपालिका स्थायी ठेगाना भएका इच्छुक कृषि फर्म कृषक समूह कृषि सहकारीले यो सूचना प्रकाशन भएको मितिले 21 दिन अर्थात असोज 13 गते भित्र आवश्यक कागजात सहित निवेदन दर्ता गर्नुहुन अनुरोध गरिन्छ।
1: आवश्यक कागजातहरू माग निवेदन, नेपाली नागरिकताको प्रतिलिपि, जगतधनी पूर्जाको प्रतिलिपि, माग गर्ने कृषि फर्म कृषक समूह कृषि सहकारी संस्थाको प्रमाणपत्रको प्रतिलिपि तथा समूह सहकारी भएमा बैठकको निर्णयको प्रतिलिपि, आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण र स्थायी लेखा नम्बर प्यानको प्रमाणपत्रको प्रतिलिपि। यस सम्बन्धी थप जानकारीको लागि भीमेश्वर नगरपालिका अन्तर्गत कृषि शाखाको मोबाइल नम्बर 9864002077, 9844000628, 9161942909 र 9161779930 सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: विष्णु प्रसाद सुवेदी प्रमुख प्रशासकीय अधिकृत भीमेश्वर नगरपालिकाको कार्यालय चरीकोट दोलखा।
2: कति बनाए पनि हुँदैन, के भएको होला, यो कति बिग्रेको हो?
3: होइन है साइला दाई, के बिग्रियो? खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
2: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
3: किन थाहा नहुनु नि साइला दाई, चरीकोट बीज बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
2: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
4: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
3: बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9866667668 र 9855109677। बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: नमस्कार अनि सुस्वागतम कार्यक्रम सुनौलो बिहानीको पर्खाइमा बस्नुहुने तमाम आदरणीय श्रोता मित्रमा धैर्य र साहसका साथ समयको परिवर्तनसँगै नयाँ बिहानीले ल्याउने सुनौलो भविष्यका लागि हामीले परिचय दिन सिकौं। सुन्दर बिहानीमा नित्य कर्म गरिरहनुभएका आदरणीय श्रोता मित्र, कार्यक्रम सुनौलो बिहानीमा तपाईँलाई हार्दिक स्वागत छ। कार्यक्रममा उपस्थित छौं कार्यक्रम प्रस्तुता म विनिता, पण्डित बत्री प्रसाद सापकोटा अनि लामा गुरु डुक्पा लामा, साथमा हुनुहुन्छ प्राविधिक मित्र सुजन पनि। यो कार्यक्रम रेडियो सैलु 92.7 MHz प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ भने हाम्रो वेबसाइट रेडियो सैलु .org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ। तपाईँ हाम्रो बिहानीलाई थप सुनौलो बनाउन निकै मिठा र रोचक सामग्रीका साथ प्रत्येक बिहान तपाईँको संघारमा आउने गर्छौं। कार्यक्रममा राशि फलांश, कार्यक्रमका झलक, मीठा मीठा शास्त्रीय भजनहरू तपाईँ सामु लिएर आउने गर्छौं। बिहान उदाए जस्तै मनभरि उत्साह र पाखुरीभरि जागर बोकेर बिहानीको स्वागत गरिरहनुभएका तमाम श्रोता मित्र, आखिर सबैको बिहान उस्तै उस्तै गरी बित्ने गर्छ। नित्य कर्मको निरन्तरता, बिहानको व्यायाम, चियापान, खोरानी गोट, खेतबारी, समाचार श्रवण, पठन, पूजापाठ यस्तै यस्तै महाराउँदै रमाउँदै बरालिँदै हाम्रो बिहान गुज्रिने गर्छ। हामी हाम्रो अवस्था अनुसार बिहानहरू बिताइरहेका छौँ। यो हामी सबैको दैनन्दिन र कर्तव्य पनि हो अनि जीवन जिउने बहाना पनि हो। यही विविधपनको बीचमा तपाईँलाई एकाग्र बनाउन, हामी सँगै रमाउन, ताजापनको महसुस गराउन र आशावादी गराउन विभिन्न सन्देशमूलक सामग्री लिएर कार्यक्रम सुनौलो बिहानीमा आउने गरेका छौँ। कार्यक्रमको सुरुवात गरौँ नियमित कार्यक्रम राशिफल अंशबाट। राशिफल अंश प्रस्तुत गर्दै हुनुहुन्छ पण्डित बत्री प्रसाद सापकोटा।
1: मन राखुन सबले दुर्योधन समान, कर्णै समान दानमा, तगत श्री बलरामकै जति हो सद्बातकै काममा, राजा धर्म कुमारकै जति होस् श्री ब्रह्म ज्ञान अनि विदुरकै सारी ज्ञान हवस सुजनले मानुन बडाले पनि।
2: नमस्कार, रेडियो सैलो सामुदायिक एफएम 92.7 MHz म बद्री प्रसाद सापकोटा। आज विक्रम सम्बत 2083 साल आश्विन कृष्ण प्रतिपक्ष सन् 2026 अक्टोबर 3 तारिख आश्विन 17 गते शनिबार, सप्तमी तिथि दक्षिणायण, शरद ऋतु रौद्र नाम सम्बत सर, आरुद्र नक्षत्र बुधगर जो मिथुन राशिका पश्चिममा पहिला चन्द्रमा छन्, सायद गर्दा सुख हुने। आजका जोगिनी इशानमा छन्, सायद गर्दा पछाडि र बायाँ जोगिनी पार्ने। आजका दिन 29 गडी 31 पदका छन्। उदय 5:58, अस्तय 17:46। अब कार्यक्रम सुरु गरौं राशिफलबाट।
3: मेष राशि हुने मित्रहरू, आज तपाईँको समय राम्रो छ। आज बोलीमा राम्रो कुराहरू आउन सक्नेछ, खर्च हुन सक्छ। तपाईँको मनमा अघि गइसकेको बेलाको सम्झना आउन पनि सक्छ अनि त्यसमा आफूले अलिकति धेर तर्क नलिकन अनि बडा समझ पुर्याएर काम गर्दै लैजानुहोस्, बडा राम्रो हुन्छ। वृष राशि हुने मित्रहरूको, आज तपाईँको समय सामान्य छ। सानोतिनो कुराहरूमा केही ठास ठुसो पनि कतै पर्न सक्ने सम्भावना छ। अतिथिहरूलाई साथ र सहयोग गर्नुपर्ने पनि छ र अतिथिहरूको स्वागत सम्मानहरू राम्रोसँगले गर्नुपर्छ अनि आफूले गर्ने कामहरू सोच विचार पुर्याएर गर्दै लैजानुहोस्, राम्रो हुन्छ। मिथुन राशि हुने मित्रहरूको, आज तपाईँको समय राम्रो छ। तपाईँको बोलीको प्रभाव पर्नेछ, व्यापार व्यवसायबाट राम्रो प्रगति हुन सक्ने सम्भावना देखिएको छ, सामाजिक काम थपिन सक्ने सम्भावना छ। कर्कट राशि हुने मित्रहरूको, आज तपाईँको समय सामान्य छ। आर्थिक खर्च हुने समय आएको छ र सानातिना काममा पनि ठूलो नै लगानी गर्नुपर्ने अवस्थाहरू आउन सक्ने सम्भावना देखिएको छ। सिंह राशि हुने मित्रहरुको आज तपाईको समय सामान्य छ। तपाईको मनमा अलिकति केही डर आउँछ कि जस्तो त्यस्तो पनि छ, मनमा चिन्ता हुन पनि सक्छ। तपाईका शत्रुहरुदेखि अलिकति केही पोल्टो पोल्टो नै हुनु होला, बोल्दाखेरिमा पनि अलि होस राखेर बोल्नु होला। सबै कुरा विचार गरिआएर काम गर्दै लैजानुस्, राम्रो हुन्छ। कन्या राशि हुने मित्रहरुको आज तपाईको समय राम्रो छ। तपाईलाई भोग्य पदार्थ प्राप्ति हुन्छ, खाने चिजहरू पाउन सकिने त्यस्तो छ। आर्थिकमा खलबलहरू नगर्नु होला, बडो सावधानी अपनाउनु होला, यातायातको साधन प्राप्त हुन सक्ने सम्भावना देखिएको छ। तुला राशि हुने मित्रहरुको आज तपाईको समय राम्रो छ। तपाईलाई केही काम मिल्न सक्ने सम्भावना छ। सानो प्रयासले महत्वपूर्ण काम सम्पन्न हुनेछ। विदेशी कारोबार अलिकति फस्टाएर जाने सम्भावना देखिएको छ। वृश्चिक राशि हुने मित्रहरुको आज तपाईको समय राम्रो छ। पढाई लेखाईको काममा समय निकै जान सक्छ। विदेशी यात्राको सम्भावना पनि छ। विदेशी यात्रा सम्बन्धी कारोबारबाट राम्रो प्रगति पनि देखिएको छ। धनुराशि हुने मित्रहरुको आज तपाईको समय राम्रो छ। आफूले गरेको काममा पदोन्नति बढ्ने छ। आफ्ना ठाउँबाट केही अलिकति पर जानुपर्ने सम्भावना देखिएको छ। थोरै प्रयासले धेरै फलदायक लाभ हुने देखिएको छ। मकर राशि हुने मित्रहरुको आज तपाईको समय राम्रो छ। तपाईका साना ठूला केही अप्ठ्यारा काम कुराहरू केही आउन सक्छ। यातायातको साधनहरू पनि सुविधा हुने जोग परेको छ। कृषि तर्फको व्यापारबाट केही फाइदा हुने देखिएको छ। कुम्भ राशि हुने मित्रहरुको आज तपाईको समय राम्रो छ। तपाईले आफ्नो स्वास्थ्यतर्फ होस गर्नुहोस्। धार्मिक काम हुने समय पनि छ। तपाईँको परोपकारको काममा समय अलिकति जान्छ, त्यसमा बडो होस पुर्याएर परोपकार गर्नुपर्छ। मीन राशि हुने मित्रहरुको आज तपाईँको समय राम्रो छ। तपाईँको राम्रै ठाउँको यात्रा हुनेछ। तपाईँका साथी या परिवार आफन्तबाट सहयोग हुने सम्भावना देखिएको छ। राशिफलले तपाईँलाई राम्रो नराम्रो जे भने पनि आफ्नो कार्यबाट विचलित नभई कार्य सम्पन्न गर्नुहोला। श्रोता, हामी कार्यक्रम सुनौलो बिहानीको राशिफल अंशको अन्तमा आइसकेका छौं। तपाईँलाई आजको राशिफल अंश कस्तो लाग्यो? आफ्नो सल्लाह सुझाव प्रतिक्रिया पठाउन नभुल्नुहोला। यसका लागि हाम्रो ठेगाना यस प्रकार रहेको छ। रेडियो सैनो सामुदायिक एफएम 92.7 MHz चरीकोट चली ज्ञान दोलखा। भोलि बिहान पुनः तपाईँको राशिफल लिएर राशिस्थित हुने बाटाका साथ आजको राशिफल अंशबाट म पति प्रसाद सापबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।
0: भर्खर तपाईँले पण्डित पति प्रसाद सापकोटाको मुखार बिन्दुबाट राशिफल अंश सुनिसक्नु भएको छ। अब हामी लामा गुरु डुक्पा लामाबाट लामा राशिफल सुन्दैछौ।
4: मायूर नमका दांगे बेसिम जैन थमजे खुरवा दो कुगालगी क्या छोले डल दे नंबा थमजे खेमबा सुखजो खेपदा दोरजे सांचेंबो गोबंगला गोबरे जा देई जी दो का जोपा चेंबो यंसा कुंजो चिंदुई जा हो आज विक्रम सम्वत 2083 असोज 17 शनिबार अक्टोबर 3 तारिक बुद्धिस्ट पात्र अनुसार आज दावा गेबा निर्गी 2 गते नाग्नीमा। बुद्धिस्ट पात्र अनुसार आजको दिनको जोग यस प्रकार छ। आज व्यापार नयाँ व्यापार सुरुवात गर्नु नहुने दिन देखेको छ। छेवर गरी केस गर्ने दिन राम्रो छ। लो वर्ग आज सालुङ छ र भूमतोङ बाइपे परेको छ। लो वर्ग
5: जीवालो मुसाहरूको मित्र आज सिसा देखिएको छ। घर गरी सीमाटाको टुक्रा हुन सक्छ, चोट पटक लाग्न सक्छ, होसियार गर्नुहोस्, राम्रो हुनेछ। लाग्नु गाई गोरुको मित्र लासा देखिएको छ, सही कुरा राम्रै हुनेछ। काग र बाघ गोरुको मित्र सोक्सा देखिएको हाम्रो गर्नुहोस्, पुण्य गर्नुहोस्, राम्रो हुनेछ। हेर बिरालो वर्गको मित्र रोक्सा देखिएको छ, धर्मको टिटी धर्म गर्नुहोस्, पुण्य गर्नुहोस्, राम्रो हुनेछ। ढुक र गरुल वर्गको मित्रलाई राम्रै देखिएको छ, सहयोग गरेर राम्रै हुनेछ। ढुल र नागवर्गको मित्रलाई त राम्रो देखिएको छ, कुनै पनि बित्न पारा छैन, आयोजन राम्रै हुनेछ।
4: तालो घोडा वर्गको मित्र आज राम्रो, यहाँले गरेको गर्नु खोजेको काम सफल भएर जानेछ। लुक्लो भेडा वर्गको मित्र आज राम्रै देखेको छ, यहाँले कुनै पनि विघ्न बाधा नभएको देखिन्छ। टेलो बाँदर वर्गको मित्रलाई राम्रो, यहाँले गरिराख्नु भएको कामहरू सफल भएर जानेछ। झ्यालो चरा वर्गको मित्रलाई राम्रो देखेको छ, कुनै पनि त्यस्तो अप्ठ्यारो बाधाहरू नभएको देखिन्छ। खिलो कुकुर वर्गको मित्रलाई राम्रो, यहाँले गरिराख्नु भएको काम सफल भएर जानेछ। फाक्लो बदल वर्गको मित्रलाई आज सिसा टाढयात्रा आर्थिक कारोबार व्यापार व्यवसायहरू त्यति राम्रो नहुने देखेको छ।
6: तपाईँको लो वर्गले जे जस्तो बताए पनि आफ्नो कार्य विचलित नभए अगाडि बढाउनु होला। आजको लो वर्ग जोक तपाईँलाई कस्तो लाग्यो आफ्नो सल्लाह सुझाव पढाउन नभुल्नु होला। ठेगाना यस प्रकार रहेको छ, रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगा चरीकोट चरियाङ दोलखा। यहाँले जुनसुकै काम गर्नु अघि आफ्नो रीतिरिवाज अनुसार धर्म गुरु लामा पण्डितबाट सल्लाह लिई पात्रबाट सहयोग लिएर कार्य गर्नु होला।
4: सम्पर्क नम्बर 98 40 92 67 61।
6: सम्पर्क गरी सोध्न सक्नुहुनेछ। भोलि यसै समयमा लो वर्ग जोगको साथ उपस्थित हुनेछु। आज बिदा चाहन्छु म ढुक्पा लामा पाखरिन ठसिदेले फ्याफुल्ला। नमस्कार, सेवा, शुभ दिन।
0: सुनौलो बिहानी सुन्दै हुनुहुन्छ। सुनौलो बिहानीमा भर्खरै तपाईँले लामा गुरु ढुक्पा लामाबाट लामा राशिफल श्रवण गरिसक्नु भएको छ। श्रोताबिन धैर्य र साहसका साथ समयको परिवर्तन सँगै नयाँ बिहानीले ल्याउने सुनौलो भविष्यको लागि हामीले आफूलाई परिचय दिन सकौं, हाम्रो कर्म र व्यवहारमा परिष्कृत गरौं। छाडा प्रवृत्ति वर्तमानको लागि चुनौती भएर आएको छ, यस कुराको हेक्का राखौं। सुनौलो बिहानीले हामी सबैलाई सत्प्रेरणा भरौं। राशिफल अंश पछाडि अब भने तपाईँलाई रेडियो सैलुङबाट आज दिनभर प्रसारण हुने कार्यक्रम झलक तपाईँलाई सुनाउनेछौ। श्रोता आज शनिबार पनि सदा झैं रेडियो शुभारम्भ बिहान 5 बजेबाट भइसकेको छ। 5 देखि 5:15 सम्म रेडियो शुभारम्भ सुनिसक्नुभयो। 5:15 देखि 5:30 सम्म स्तुति पुराण कथा श्रवण गरिसक्नुभयो। 5:30 देखि 6 बजेसम्म भजनहरू, 6 बजेदेखि 6:30 सम्म सीआईएनबाट साझा खबर सुनिसक्नु भएको छ। 6:30 देखि 7 बजेसम्म सुनौलो बिहानी कार्यक्रम सुन्दै हुनुहुन्छ। 7 बजेदेखि 7:30 सम्म सैलुङ फेरोफेरो समाचार सुन्न सक्नुहुनेछ। 7:30 देखि 8 बजेसम्म राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। 8 बजेदेखि 8:15 सम्म आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासमा सुन्न सक्नुहुनेछ। 8:15 देखि 9 बजेसम्म चलचित्रका गीतहरू सुन्न सक्नुहुनेछ। 9 बजेदेखि 9:15 सम्म उज्यालो 90 नेटवर्क नेपाल खबर सुन्न सक्नुहुनेछ। 9:15 देखि 10 बजेसम्म सैलुङ देउराली सुन्न सक्नुहुनेछ। 10 बजेदेखि 10:05 सम्म थामी भाषाको समाचार, 10:05 देखि 11 बजेसम्म पप गीतहरू, 11:30 देखि 12 सम्म हिन्दी गीतहरू, 12:30 देखि 1 बजेसम्म लोकदोहरी गीतहरू, 1:30 देखि 2 बजेसम्म चलचित्रका गीत, 2:30 देखि 2:15 सम्म सैलुङ समाचार सुन्न सक्नुहुनेछ। 2:15 देखि 3 बजेसम्म आधुनिक गीत सुन्न सक्नुहुनेछ। 3:15 देखि 3:15 सम्म उज्यालो 90 नेटवर्क नेपाल खबर सुन्न सक्नुहुनेछ। 3:15 देखि 4 बजेसम्म लोक दोहोरी गीतहरू, 4:15 देखि 4:15 सम्म सैलुङ समाचार सुन्न सक्नुहुनेछ। 4:15 देखि 5 बजेसम्म लोक पप गीतहरू सुन्न सक्नुहुनेछ। 5:15 देखि 6 बजेसम्म बाल गीत सुन्न सक्नुहुनेछ। 6:15 देखि 6:30 सम्म सैलुङ समाचार सुन्न सक्नुहुनेछ। 6:30 देखि 7:30 सम्म इसाई डबली रेडियो कार्यक्रम सुन्न सक्नुहुनेछ। 7:30 देखि 8 बजेसम्म सीआईएनबाट साझा खबर सुन्न सक्नुहुनेछ। 8:00 देखि 8:45 सम्म गीतहरू सुन्न सक्नुहुनेछ। 8:45 देखि 9:15 सम्म आधुनिक गीतहरू सुन्न सक्नुहुनेछ। 9:15 देखि 10 बजेसम्म फेरि पनि पुराना निकै मिठा आधुनिक गीतहरू सुन्न सक्नुहुनेछ। 10 बजे रेडियोका आजका सम्पूर्ण सेवा बन्द रहनेछन्। श्रोताबिन्द भर्खरै तपाईँले रेडियो सैलोबाट दिनभर प्रसारण हुने कार्यक्रमका झलक सुनिसक्नु भएको छ। अब हामी साथमा मौलिक लोक संस्कार र संस्कृतिले भरेका भजन श्लोकहरू तपाईँलाई सुनाउनेछौँ। कार्यक्रमको सुरुमा दोलखा कालीजो गाउँपालिका जमार्सीका ज्येष्ठजन खड्गबहादुर राउतले नेतृत्व गर्नुभएको यो निकै मिठो लोकधुन शास्त्रीय लोक भजन तपाईँलाई छोड्दैछौ।
7: मेरो नाम मोहन बहादुर पौडेल। रामका चरणम रविन्द्र मनले अतिन्तन चिन्तन गरी भन्छन् विरह।

0: कार्यक्रम सुनौलो बिहानी सुन्दै हुनुहुन्छ। सुनौलो बिहानीमा हामीले शास्त्रीय लोक भजन तपाईँलाई सुनाइसकेका छौँ। यो भजनलाई नेतृत्व गर्नुभएको थियो दोलखा कालीचो गाउँपालिका वडा नम्बर 7 वरिष्ठ नागरिक खड्ग बहादुर राउते र साथमा हुनुहुन्थ्यो भजन पारखीहरू पनि। वर्तमान अवस्थामा लोपोन्मुख रहेका लोक परम्पराहरूको अनुसन्धान, संरक्षण, सम्वर्धन, जगेर्ना अनि लिपिबद्ध गर्न ढिला भइसकेको छ। यो कालजयी स्वर दोलखा कालिचो गाउँपालिका वडा नम्बर 9 ज्येष्ठजन सूर्य प्रसाद ओलीको हो। यस्ता आवाजहरू, यस्ता कला अनुभव बिस्तारै बिस्तारै लोप हुन लागेका छन्। तसर्थ संरक्षण स्वरूप हामीले कार्यक्रम मार्फत प्रस्तुत गरेका छौँ। गाउँको आफ्नै लोक संस्कृति हुन्छ, संस्कृतिको छुट्टै पहिचान, महत्व र कार्य हुन्छ। आवश्यकता, भौगोलिक अवस्था, जातीय बनोट, मूल्य मान्यता आदिले संस्कृतिको निर्धारण गर्छ। कार्यक्रम सुनौलो बिहानीमा अब भने लोक संस्कृतिका अर्का संरक्षक भीमेश्वर नगरपालिका जिलु फसिबै निवासी ज्येष्ठजन जो उमेरमा 96 वसन्त पार गरिसक्नु भएको छ, भजन प्रवीणको नामले परिचित हुनुहुन्छ। कृष्ण प्रसाद चौलागाईको वर्तमान आवाज कस्तो रहेको छ, उहाँको आवाजमा सजिएको श्लोक तपाईँलाई थाहा छ।
1: सुनाइको बोलाउँछ भन्सीहरूको सिंहमाचे पछि सुखी शान्त भएर जान्छ पछि त्यो आओस् कमल कसी সংসার সাল মরি।

हरिकम सुनौल बिहानी सुन्दै हुनुहुन्छ। सुनौल बिहानी हामीले राशि फलम छ रेडियो सैगुनबाट प्रसारण हुने कार्यक्रमका झलकहरू, त्यसै गरी लोक संस्कृतिमा आधारित रहेर दोलखाको भेग र भूगोलमा रहेका दृष्टजनहरूको मुखार बिन्दुबाट प्रकट भएका आवाजहरू पनि तपाईँलाई सम्प्रेषण गरिरहेका छौ। हामी लोक संस्कृतिमा धनी छौ। लोक संस्कृतिको छुट्टै पहिचान

0: कार्यक्रममा श्रोता अनि प्रविधि संगठनका साथी सुजनलाई धन्यवाद दिँदै कार्यक्रम सुनौलो बिहानीको यो सुन्दर बिहानीबाट हामी सम्पूर्ण कार्यक्रम निर्माण टोली बिदा माग्छौ। नमस्कार।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
2: हार्दिक निमन्त्रणा।
3: दोलखा जिल्ला गौरीसंघर गाउँपालिका वडा नम्बर 8 खारे निवासी श्रीमाया तामाङ खुङबाको यही मिति 2083 असोज 5 गते 66 वर्षको उमेरमा भएको निधनले हामी अत्यन्तै मर्माहत भएको छौं। यस दुखद घडीमा दिपाङ्गत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौ। साथै बौद्ध धर्म महायान परम्परा अनुसार गरिने 21 पुण्यतिथिको घेवा त्रिरत्न कुञ्जो सुमलाई प्रार्थना गर्दै साङ्गे होबा मेगु सिङखाममा पुगोस् र चेरिसीले सहयोग गरोस् र गुरूपदमा सम्भवले शक्ति दियोस् भनी गरिने घेवा लामा गुरूहरूको बाहुलीबाट घेवा सम्पन्न हुने हुँदा सम्पूर्ण मित्रहरूलाई निमन्त्रणा पठाइसकेको छ। यदि निमन्त्रणा प्राप्त नभएमा यसै सूचनालाई आधार मानि आफन्तजन इष्टमित्र कुल कुटुम्ब भाइ बन्धु नातादार सम्पूर्ण उपस्थित भई मानी मोलाम्रा छोक प्रसाद ग्रहण गर्नको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
2: श्रीमान लक्ष्मण तामाङ छुङबा, जेठानी बिममाया तामाङ, छोरा बुहारीहरू बुद्धिमान तामाङ, रत्न तामाङ, यमबहादुर तामाङ, धर्मेन्द्र तामाङ, धनलक्ष्य तामाङ, आशा तामाङ, विनिता तामाङ, छोरी ज्वाइँहरू सुकुमाया तामाङ, मानबहादुर गुरुङ, अनुपा तामाङ, नारायण तामाङ, लक्ष्मी तामाङ, श्रीमाया तामाङ, चन्द्रकुमार स्यान्तन, निर्माया तामाङ, विश्व तामाङ, नाता नातिनाहरू अस्मिता गुरुङ, रेस्मिता गुरुङ, सौरात गुरुङ, रवि तामाङ, नुर्बु तामाङ लगायत सम्पूर्ण खुङबा परिवार गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे दोलखा। घेवा हुने मिति 2083 साल असोज 24 गते सुरु भई 25 गते सम्पन्न। घेवा हुने स्थान आफ्नै निजी निवास गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे दोलखा। थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9848 84 76 60।
4: पञ्चकुमारी मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
5: दुलखाको कालिङ्चो गाउँपालिका वडा नम्बर 2 बाबरेको कुसावतीमा रहेको ऐतिहासिक पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माता लगायतका भगवानको दर्शन गर्न पाइने जानकारी गराइन्छ। पाथी भरा जान नसक्नुहुने भक्तजनहरूले कुसावतीमा रहेको पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माताको दर्शन गर्न सक्नुहुनेछ। पञ्चकुमारी मन्दिरमा दर्शन गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
4: यस मन्दिरमा हरेक वर्षको ठूली एकादशी पछि आउने पूर्णिमाको दिन भव्य मेला लाग्ने गरेको छ। साथै हरेक दिन पूजा आजा गरिँदै आएको छ। मधुकर बुढाथोकी अध्यक्ष, लोक बहादुर बुढाथोकी पुजारी एवं व्यवस्थापक। थप जानकारीको लागि सम्पर्क नम्बर 9843 58 59 69 र 9841 17 55 10। पञ्चकुमारी भगवती मन्दिर व्यवस्थापन समिति परिवार कालिङ्चो गाउँपालिका वडा नम्बर 2 बाबरे कुसावती दोलखा। होइन ए हजुरआमा, के भयो? आइया आइया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
5: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु? बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन। कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ। अस्पताल गएर कति औषधि मुलो गरिसके, ठिकै भएको छैन।
4: ए त्यसो हो भने त काठमाडौँ गएर एकपल्ट हरि बोहरा गुरुलाई भेट्नुहोस्।

0: किन र बाबु उहाँलाई भेटेर के हुन्छ र?
1: उहाँले त जड़ीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको नसा च्यापिएको शरीरमा रमरम गर्ने झमझम गर्ने दुख्ने पोल्ने काम्ने छोप्ने ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजापाठ गर्नु परेमा, नवग्रह शान्ति गर्नु परेमा र जाड रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरु हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरु हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 9844-2124-35 र 01-43-71-447। विस्तृत जानकारीको लागि जय होस युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: रेडियो सयुङको समय सूचक हो।
1: यति बेला बिहानको 7 बजेको छ।

0: नमस्कार, बिहान 7 बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईँ यो समाचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगा हर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। लोकतान्त्रिक थलोको गरिमा कायम राख्न सबैको भूमिका महत्वपूर्ण भएको सभामुख डोलप्रसाद अरियालको भनाई। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तमाङले सुरक्षा निकायलाई पनि खाना पकाउने ग्यासको बिक्री वितरण गर्न अनुमति दिने तयारी भएको जानकारी। र दोलखाको व्यवसाय नगरपालिका नम्बर 2 फुलापामा हिजो बिहान बोलेर जीव दुर्घटना हुँदा 10 जना घाइते।
1: The Rising Star.
2: Rising Star?
3: Rising Star?
4: Yes, the Rising Star School.
5: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
4: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
5: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
4: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: अब समाचार विस्तारमा। प्रतिनिधि सभाको चालू अधिवेशन हिजो औपचारिक रूपमा सम्पन्न भएको छ। बैठकलाई सम्बोधन गर्नुहुँदै सभामुख डोलप्रसाद अर्यालले कानून निर्माणमा सांसदहरूले देखाएको सक्रियता, संसदीय मर्यादा र सत्तापक्ष तथा प्रतिपक्ष बीचको सहकार्यको प्रशंसा गर्नुभएको छ। सभामुख अर्यालले लोकतान्त्रिक थलोको गरिमा कायम राख्न सबैको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको हो। साथै उहाँले संसद केवल बहुमतको प्रक्रिया मात्र नभई जनमुखी बहस र संवादको थलो भएको समेत बताउनु भएको छ। भोलिदेखि शुरू हुने कांग्रेसको 15 महाधिवेशनको पूर्व संध्यामा पदाधिकारी थप्ने तयारी भएको छ। कांग्रेसमा पहिले पदाधिकारीको संख्या 14 रहेकोमा विशेष महाधिवेशनमा विधान संशोधन गरेर 3 पदाधिकारी थप्ने तयारी थपिएको थियो। नेतृत्वमा आकांक्षी बढ़ेपछि फेरि पदाधिकारीको संख्या बढ़ाउने तयारी छ। यसबारे आज निर्णय हुने कांग्रेस नेताले बताउनु भएको छ। कांग्रेसको अहिलेको विधानमा सभापति 1, उपसभापति र महामन्त्री 2-2 तथा 8 क्लस्टरबाट 8 सह महामन्त्री निर्वाचित हुने व्यवस्था छ। केन्द्रीय कार्य समितिबाट अनुमोदन हुने गरी सभापतिले कोषाध्यक्ष मनोनयन गर्ने प्रावधान छ। विशेष महाधिवेशनले विधान संशोधन गर्दै सभापतिले मनोनयन गर्ने र गरी 3 महामन्त्री थप्ने थपेको छ। मनोनयन हुने सह महामन्त्रीमा एक महिला अनिवार्य हुने भनिएको छ। उपसभापति र सह महामन्त्रीको संख्या बढ़ाएर अरू पदलाई यथावत राख्ने तयारी भएको नेपाली कांग्रेसले जनाएको छ। उद्योग तथा वाणिज्य आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तमाङले सुरक्षा निकायलाई पनि खाना पकाउने ग्यासको बिक्री वितरण गर्न अनुमति दिन लागेको जानकारी दिनुभयो। विकास आर्थिक मामिला तथा सुशासन समितिद्वारा दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति व्यवस्थापन र अनुगमन विषय कार्यक्रममा उहाँले ग्यास वितरणमा असहज परेकाले अहिलेको समयमा सुरक्षा निकायबाट वितरण सहज हुने गरी व्यवस्था मिलाउन लागि बताउनुभयो। सेना प्रहरी र सशस्त्र प्रहरी बल लगायतका सुरक्षा निकायले अहिले पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दै आइरहेका छन्। यी सुरक्षा निकायको आउटलेटबाट ग्यास पनि वितरण गर्न सके धेरै सहज हुने सचिव तमाङले बताउनुभयो। उहाँले खाना पकाउने ग्यासको अभावलाई मध्यनजर गरी त्यस सम्बन्धी आवश्यक प्रबन्ध मिलाउन लागेको बताउनु भएको छ। नेपालमा स्काइप टाइफर्सको संक्रमण तीव्र रूपमा फैलिएको छ। सन् 2026 जनवरीदेखि हालसम्म देशभर 9872 जनामा स्काइप टाइफर्स संक्रमण पुष्टि भएको छ। स्काइप टाइफर्स रोगको 74 जिल्लामा फैलिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको अनुसार हुम्ला, मुगु र डोल्पामा भने हालसम्म पुष्टि भएको छैन। पछिल्लो एक महिनामा 2718 जना स्काइप टाइफर्सका संक्रमित थपिएका छन्। सल्यानमा गत एक महिनामा 3 जनाको मृत्यु भएको पुष्टि भएपछि यो मियोलोजी तथा रोग नियन्त्रण महाशाखाले महाशाखाको टोली हाल सल्यान पुगेको छ। महाशाखाका निर्देशक डाक्टर अर्जुन अनुज भट्टराईका अनुसार संक्रमणमा सातैवटा प्रदेशमा देखिएको छ। पछिल्लो समय लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै संक्रमण पुष्टि भएको छ। अब एकैछिन व्यापारिक विश्राम।
2: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातु बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
3: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
7: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
3: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
7: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
3: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
7: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
3: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
7: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9841806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
6: सामुदायिक पहुँचका लागि सञ्चार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

विश्राम पछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। दोलखाको भ्यावेश्वर नगरपालिका वडा नम्बर दुई फुलापामा हिजो बिहान बोलेरो जीप दुर्घटना हुँदा 10 जना घाइते हुनु भएको छ। हिजो बिहान नागदहबाट चरीकोटतर्फ आउँदै गरेको बाप र 01-035-0025 नम्बरको बोलेरो जीप ब्रेक फेल भएर दुर्घटना हुँदा 10 जना घाइते हुनु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक किरण लोपचन्दले जानकारी दिनुभयो। उहाँको अनुसार दुर्घटनामा परि घाइते हुनेमा भ्यावेश्वर नगरपालिका वडा नम्बर तीनका 70 वर्षीय ठालु तमाङ, भ्यावेश्वर नगरपालिका वडा नम्बर दुईका 54 वर्षीय तमाङ, 47 वर्षीय कान्छी माया तमाङ, 62 वर्षीय गुही तमाङ, 60 वर्षीय कान्छी तमाङ, 55 वर्षीय सन्जमाया तमाङ, 13 वर्षीय पेन्जङ तमाङ, 62 वर्षीय फूलमाया तमाङ, 32 वर्षीय डोलमा तमाङ र 55 वर्षीय कालिका तमाङ रहनु भएको छ। सामान्य घाइते 9 जनाको चरीकोटमा रहेको पशुपति चौलागाई प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइते हुनु भएको भ्यावेश्वर नगरपालिका वडा नम्बर दुईका 55 वर्षीय कालिका तमाङलाई थप उपचारको लागि हेलिकप्टर मार्फत काठमाडौँ पठाइएको छ। चालक बिजन लामा सकुशल रहनु भएको छ भने चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत दोलखामा सम्पन्न क्षेत्रीय अधिवेशनको निर्वाचन प्रक्रिया विवादमा परेको छ। महाधिवेशन प्रतिनिधिका उम्मेद्वारले क्षेत्रीय अधिवेशनमा विधान र निर्वाचन निर्देशिका विपरीत प्रक्रिया अप्नाइएको दावी गर्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा सामूहिक उजुरी दर्ता गराउनु भएको हो। उजुरीकर्ताहरूले निर्वाचन समितिले पर्याप्त निर्वाचन प्रक्रिया पूरा नगरी एकतर्फी रूपमा सहमति भएको घोषणा गरेको आरोप लगाएका छन्। उनीहरूले निर्विरोध निर्वाचित भएको भनिएको अन्तिम परिणामप्रति समेत आपत्ति जनाउँदै त्यसको वैधानिकतामाथि छानबिन गर्न माग गरेका छन्। उजुरीमा 15 महाधिवेशन निर्वाचन निर्देशिका 2083 परिचय तथा दफा 12 बमोजिम निर्वाचनसँग सम्बन्धित सम्पूर्ण कागजात झिकाएर आवश्यक जाँचबुझ र छानबिन गर्न माग गरिएको छ। उजुरीकर्ताहरूले छानबिन प्रक्रियाबाट अवैधानिक देखिएमा उक्त निर्णय बदर गरी वैधानिक निर्वाचन प्रक्रिया पुनः सञ्चालन गर्न माग गरिएको उजुरीमा लेखिएको छ। त्रिभुवन विश्वविद्यालयको विशेष समिति सदस्यमा गौरीशंकर बहुमुखी क्याम्पसका निमित्त प्रमुख बालकृष्ण भुयाल मनोनित हुनु भएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षा छात्र शास्त्र संकाय अन्तर्गत अंग्रेजी भाषा तथा अन्य वैदेशिक भाषा शिक्षा विषयक समितिको सदस्यमा बालकृष्ण भुयाल मनोनित हुनु भएको हो। गौरीशंकर बहुमुखी क्याम्पसका निमित्त प्रमुख भुयाललाई शिक्षा शास्त्र संकाय डीनको कार्यालयले असोज 13 गतेदेखि लागू हुने गरी विशेष समितिको सदस्य पदमा मनोनयन गरेको हो। नेपाल विद्युत प्राधिकरणले विद्युत दुर्घटनामा परि गम्भीर घाइते हुनुभएका रामेछापका विनोद तमागलाई उपचार खर्चसहित 17,78,000 रूपियाँ उपलब्ध गराउने निर्णय गरेको छ। प्राधिकरणको सञ्चालक समितिको बैठकले रामेछाप नगरपालिका 5 भन्ज्याङ खर्क भित्तेमा भएको विद्युत दुर्घटनामा घाइते हुनुभएका 27 वर्षीय तमाङलाई उपचार खर्च, कुरूवा खर्च र अंगभंग बापतको क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको हो। 11 केभी वितरण लाइनको अस्थायी स्टेजमा छुन पुग्दा करेन्ट लागेर दुर्घटनामा पर्नु भएको तमाङको काठमाण्डु मेडिकल कलेजमा उपचार गरिएको थियो। नाबालिका छात्रलाई बाल यौन दुर्व्यवहार गरेको आरोपमा रामेछापमा 1 शिक्षक पक्राउ पर्न भएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार विद्यालयमा अध्यापन गराउँदै आएका 48 वर्षीय नवराज भण्डारी पक्राउ पर्न भएको हो। झापा गौरादह नगरपालिका वडा नम्बर 4 स्थायी घर भई हाल रामेछापको सुनापाती गाउँपालिका वडा नम्बर 5 बस्दै आएका भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार 13 वर्षीय नाबालिका छात्रलाई परीक्षामा पास गराइदिने भन्दै फकाउने, संवेदनशील अंगमा छुने तथा चिमोट्ने र फेसबुक मैसेन्जर मार्फत अश्लील फोटो भिडियो तथा सन्देश पठाउने जस्ता गतिविधि गरी पटक पटक बाल यौन दुरूपयोग गरेको आरोप छ। भारतबाट खरिद गरी तराईका विभिन्न नाका हुँदै नेपालभित्रै कोडाको औषध काठमाण्डु उपत्यकाका विभिन्न स्थानमा बिक्री वितरण गर्ने गरेको सूचनाका आधारमा प्रहरीले सिन्धुलीबाट रामेछापका एकजनालाई खैरो हिरोइनसहित पक्राउ गरेको छ। लागू औषध नियन्त्रण ब्यूरोको अनुसार ब्यूरोको शाखा कार्यालय बर्दिवास महोत्तरीबाट खटिएको प्रहरी टोलीले सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर 6 51.68 ग्राम खैरो हिरोइनसहित रामेछाप मन्थली नगरपालिका वडा नम्बर 12 31 वर्षीय बाबुराम खड्कालाई पक्राउ गरेको हो। अब आजको मौसम सम्बन्धी जानकारी। गैराती लमजुङ
तनाव सहित धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। लमजुङको फलेनी वर्षा मापन केन्द्रमा पछिल्लो 12 घण्टामा 80 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै चितवनको काली खोला त्रिशुली जलमापन केन्द्रमा पनि 45.4 मिलिमिटर वर्षा भएको छ। कोशी र गण्डकी प्रदेशका थोरै ठाउँमा पानी परेको हो। आज कोशी बागमती गण्डकी लुम्बिनी प्रदेशको हिमाली र पहाड़ी ठाउँका थोरै ठाउँमा मध्यसम्म तथा कर्णाली सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागमा एक दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ। मध्य प्रदेश लगायत कोशी र बागमती प्रदेशको तरेका एक दुई ठाउँमा मध्य वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो खबरसँगै बिहान 7 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। लोकतान्त्रिक थलोको गरिमा कायम राख्न सबैको भूमिका महत्वपूर्ण भएको सभामुख डोलप्रसाद अर्यालको भनाई। ग्यास आपूर्ति सहज बनाउन सुरक्षा निकायलाई बिक्री अनुमति दिने तयारी। र दोलखाको भ्यामेश्वर नगरपालिका वडा नम्बर 2 फुलपामा बोलेरो जीप दुर्घटना हुँदा 10 जना घाइते। अहिलेलाई यति नै। हाम्रो अर्को समाचार बुलेटिन अहिले बिहान 8 बजे आजको पत्र पत्रिका दोलखा र दोलखा साथ सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत बिदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: आनन्ददायक बहुउद्देश्य सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
2: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 7 गते बसेको संचालक समितिको 252 बैठकको निर्णय अनुसार संस्थाको 24 वार्षिक साधारण सभा सम्पन्न हुने भएकाले सम्पूर्ण शेष सदस्य ज्यूहरूमा आफूलाई पाएक पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
1: साधारण सभा हुने मिति 2083 साल असोज 17 गते, कार्यक्रम हुने स्थान उद्घाटन सूर्योदय प्राथमिक विद्यालय, कार्यक्रम संचालन हुने समय बिहान 10 बजेबाट 4 बजेसम्म, सम्बन्धित सदस्यको क्षेत्र कालिम्चो गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू। असोज 21 र 22 गते काठमाडौँ, ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका स्थिर सदस्यहरूसँग सुझाव संकलन। असोज 24 गते बनचरे सेवा केन्द्रको कार्यालय बिहान 7 बजेबाट 10 बजेसम्म, साबिक लामीडाँडा गाविसका सदस्यहरू। असोज 24 गते सिंगटी पारीघाट बिहान 11 बजेबाट 3 बजेसम्म सिंगटीमा रहेका सदस्यहरू।
2: असोज 24 गते लापिलाङ सेवा केन्द्र गोदोङ बिहान 10 बजेबाट 3 बजेसम्म कालिम्चो गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू। असोज 24 गते सुन्द्रवती भतेरे चौर बिहान 7 बजेदेखि 10 बजेसम्म साबिक सुन्द्रवती गाविसका सदस्यहरू। असोज 24 गते कालिम्चो गाउँपालिका वडा नम्बर 8 मिल डाँडा बिहान 11 बजेबाट अपरान्ह 4 बजेसम्म कालिम्चो गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू। र असोज 25 गते समापन संस्थाको हल बिहान 10 बजेबाट छनौट भएका प्रतिनिधि सदस्यहरू। अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ।
1: साधारण सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको संचालक समितिबाट प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत तथा पारित, आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने सम्बन्धमा संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पदपूर्ति गर्ने सम्बन्धमा
2: सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित सम्बन्धमा भाखा नागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा संस्थाको 24 वार्षिक साधारण सभाको निर्णय पुस्तिका बन्द गर्नको लागि प्रतिनिधि छनौट गर्ने सम्बन्धमा संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा र सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा
1: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनुपर्नेछ। 2082 सालको एसई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने सदस्यका एक छोरा एक छोरीलाई सम्मान गरिने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धाङ्गको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत जानकारी गराइन्छ। भाका नागेको ऋण तथा नियमित बचत छूट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ। बडा दशैं तथा शुभ दीपावली र छठ पर्व 2083 सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: गोपाल बहादुर पाण्डे अध्यक्ष आनन्ददायक बहुउद्देश्य सहकारी संस्था लिमिटेड कालिम्चो गाउँपालिका वडा नम्बर 7 भदौरे दोलखा।
3: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
2: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
3: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
2: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
3: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली

0: यो गल्लीबाट भित्र माथिल्लो बाटोमा मेगा बैंकको पछाडीपट्टि
1: आया आया
0: हैन ए हजुरआमा के भयो आया आया भन्दै हुनुहुन्छ त सन्चो छैन कि के हो
1: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु बसे उठ्न सकिँदैन उठे बस्न सकिँदैन कहिले हात गोडा दुख्छन् कहिले ज्यान पुरै दुख्छ कहिले रमरम र झमझम हुन्छ अस्पताल गएर कति औषधि मुलो गरिसके ठिकै भएको छैन
0: ए त्यसो भने त काठमाडौँ गएर एकपल्ट हरि बोहरा गुरुलाई भेट्नुहोस् न
1: किन र बाबु उहाँलाई भेटेर के हुन्छ र
0: उहाँले त जडीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको नसा च्यापिएको शरीरमा रमरम गर्ने झमझम गर्ने दुख्ने पोल्ने काम्ने छोप्ने ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा वायु देवताको पूजापाठ गर्नु परेमा नवग्रह शान्ति गर्नु परेमा र जाँड रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरू हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ हजुर विस्तृत जानकारीको लागि श्रद्धेय गुरू हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ सम्पर्क नम्बर 9844-2124-35 र 01-4371-447 विस्तृत जानकारीको लागि जय होस् युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ

0: भूमे मंदिर को दर्शन गरौं पुण्य कमाऊ। दोलाखाको कालिङचो गाउँपालिका वडा नम्बर 4 बाबरे जाने रोड मुनि बन्चारे नरीभुइँको बीचमा रहेको भूमे मन्दिर दर्शन गरी पुण्य कमाउनुहोस्। यस मन्दिरमा दर्शन गर्नाले रोग कष्ट निवारण हुने विश्वास रहिआएको छ। अगुवा रणवीर थामी, मन्दिर व्यवस्थापन समिति अध्यक्ष गोरे थामी, सचिव दलवीर थामी। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9861906066। भूमे मन्दिर कालिङचो गाउँपालिका वडा नम्बर 4 बाबरे जाने रोड मुनि बन्चरे नरी भुइँको बीचमा। पञ्चकुमारी मन्दिरको दर्शन गरौं पुण्य कमाऊ।
1: दुलखाको कालिङचो गाउँपालिका वडा नम्बर 2 बाबरेको कुसावतीमा रहेको ऐतिहासिक पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माता लगायतका भगवानको दर्शन गर्न पाइने जानकारी गराइन्छ। पाथी भरा जान नसक्नुहुने भक्तजनहरूले कुसावतीमा रहेको पञ्चकुमारी मन्दिर परिसरमा पाथी भारा माताको दर्शन गर्न सक्नुहुनेछ। पञ्चकुमारी मन्दिरमा दर्शन गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
0: यस मन्दिरमा हरेक वर्षको ठूली एकादशी पछि आउने पूर्णिमाको दिन भव्य मेला लाग्ने गरेको छ। साथै हरेक दिन पूजा आजा गरिँदै आएको छ। मधुकर बुढाथोकी अध्यक्ष, लोकबहादुर बुढाथोकी पुजारी एवं व्यवस्थापक। थप जानकारीको लागि सम्पर्क नम्बर 9843589970 र 9841175510। पञ्चकुमारी भगवती मन्दिर व्यवस्थापन समिति परिवार कालिङचो गाउँपालिका वडा नम्बर 2 बाबरे कुसावती दोलाखा।
2: हार्दिक मंगलमय शुभकामना। विजयदशमी, दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा श्री सरस्वती इंग्लिश स्कूल सिंगटी सम्पूर्ण अभिभावक विद्यार्थी तथा देश विदेशमा रहनुभएका शुभचिन्तकहरूमा सुख समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। राजु शर्मा प्रिन्सिपल, कुबेर बुढाथोकी भाइस प्रिन्सिपल, सरस्वती इंग्लिश स्कूल सिंगटी।

0: शिवलिङ्गेश्वर महादेव मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
1: दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर एक पौवटीको डुबाटे पार्टी नजिकै रहेको श्री शिवलिङ्गेश्वर महादेवको मन्दिर परिसरमा रहनुभएका चौथो भैरुङ्गी अम्बिका भगवती, हनुमान, भैरव, दुर्गा, गणेश, भीमसेन महाराज, भगवान बुद्ध, एमाराज, नीलकण्ठ

0: र नारायण भगवानको एकै ठाउँमा दर्शन गर्न पाइने जानकारी गराइन्छ।
1: शिवलिङ्गेश्वर महादेव परिसरमा रहेको सात धारामा नुहाएर पूजापाठ गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त होस् भन्ने धार्मिक जनविश्वास रहिआएको छ।
0: यस मन्दिरमा पूजापाठ रुद्री चण्डी वेद लगाउनु भएमा मनले चिताएको कुरा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। 33 कोटी देवी देवताको समेत दर्शन गर्न पाइन्छ।
1: साथै उक्त मन्दिर परिसरमा 15 रोपनी जग्गा रहेकोले मन्दिरको संरक्षण सहित जग्गा प्रयोग गर्न चाहने इच्छुक दम्पतिले सम्पर्क गर्न सक्नुहुनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 9848584030।
0: अध्यक्ष वासुदेव नेउपाने, सचिव राम बहादुर खड्का, कोषाध्यक्ष सीता पाण्डे, शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति, मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी, जग्गादाता नारायण प्रसाद शिवाकोटी लगायत शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति परिवार, मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी, डुबाटेपाटी, दुलखा।
1: हिन्दू धर्मावलम्बी महिलाहरूको महान पर्व हरितालिका तीजको दिन मन्दिर परिसरमा पञ्चेबाजा सहितको तीज विशेष कार्यक्रमको आयोजना गरिएको हुँदा यहाँहरूको गरिमामय उपस्थितिको लागि पनि हार्दिक अनुरोध गर्दछौ। धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
2: धुलिखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
3: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
3: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
2: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
3: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा त्यागिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
1: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
3: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
1: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 0494-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 0494-412-020। धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
4: हार्दिक निमन्त्रणा।
5: दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 9 फुलबारी घुम्ती निवासी राजकुमार लामाको यही मिति 2083 भदौ 10 गते रसुवाबाडीमा परि बेपत्ता हुनु भएको 44 वर्षको उमेरमा भएको निधनले हामी अत्यन्तै मर्मात भएको छौ। यस दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ। साथै बौद्ध धर्म महायान परम्परा अनुसार गरिने घेव कार्यक्रम साङ्गे होब मेगु सिंखाम घेव चेनमा पुगोस् भनी र फब चेरिसीले शक्ति दियोस् गुरूपदमा सम्भवले सहयोग गरोस् भनी गरिने घेवा कार्यक्रम जिल्ला लामा संघ साथै भिनापनौ टाजीछेलिङ गुम्बाका लामा गुरुहरू र भिनापनौ बुद्ध गुम्बाका लामा गुरुहरू र सुस्पा फुलाउने गुम्बाको आनी खेम्प सेराप र सातौं अन्य गुम्बाहरू गरी सातौं घ्याङको लामा गुरुहरूको बहोलीबाट घेवा सम्पन्न हुने भएकोले सम्पूर्ण आफन्तजनलाई निमन्त्रणा पठाइसकेको छ। यदि निमन्त्रणा प्राप्त नभएमा यसै सूचनालाई आधार मानि आफन्तजन भाइ बन्धु इष्ट मित्र कुल कुटुम्ब उपस्थित भई मानी मलाम र छोक प्रसाद ग्रहण गरिदिनु हार्दिक आमन्त्रणा गर्दछौ।
6: श्रीमती सीता लामा, बुबा पेमदुर्जी लामा बोमजान, आमा ढोलमो तामाङ, भाई श्यामकुमार लामा बोमजान, बुहारी संगीता लामा, छोरा रमेश लामा बोमजान, छोरी रबिना लामा बोमजान, बहिनी मधु लामा बोमजान, ज्वाई सुशान्त लामा, बहिनी शर्मिला तामाङ, ज्वाई घ्यामजो गोले, बहिनी रीता लामा, सीता देवी लामा, ज्वाई प्रवीण पाखरिन, भतिज सिर्जन तामाङ, आफन्तहरू विजय बोमजान, लाक्पा बोमजान, रविन बोमजान, सुभाष बोमजान, सुबिन बोमजान, अनिल बोमजान, लालबहादुर बोमजान, भक्तबहादुर बोमजान, धन बोमजान, जेठी ठुलियामा आनीहरू साङमाला तामाङ, निर्मा ढोल्मो तामाङ, लालमाया तामाङ, कान्छी आनी, माइली आनी लगायत सम्पूर्ण बोमजान परिवार भीमेश्वर नगरपालिका वडा नम्बर 9 फुलबारी घुम्ती दोलखा। घेवा हुने स्थान भीमेश्वर नगरपालिका 9 फुलबारी घुम्ती बुद्ध गुम्बा। घेवा हुने मिति 27 गते शुरू भई 28 गते सम्पन्न। थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9840639026।

सामुदायिक कुकुरको बन्ध्याकरण तथा रेबिज रोग विरूद्धको खोप कार्यक्रम सञ्चालन हुने सम्बन्धी भीमेश्वर नगरपालिकाको सूचना। भीमेश्वर नगरपालिका क्षेत्रमा घरपालुवा तथा सामुदायिक कुकुरहरू तथा बिरालोहरूको टोकाईबाट लाग्न सक्ने रेबिज रोग तथा अन्य सिर्जना हुने जोखिमहरूको न्यूनीकरण गर्नको लागि यही मिति 2083 साल असोज 15 गतेदेखि 18 गतेसम्म भीमेश्वर नगरपालिकाको कार्यालयमा कुकुरहरूको बन्ध्याकरण एवं रेबिज विरूद्धको खोप कार्यक्रम सञ्चालन गरिने जानकारी गराइन्छ। उक्त कार्यक्रममा सामुदायिक कुकुरहरूको अतिरिक्त घरपालुवा कुकुरहरूलाई समेत बन्ध्याकरण एवं रेबिज विरूद्धको खोप दिइने भएको हुँदा आफूले पालेको पोथी कुकुरलाई बन्ध्याकरण एवं रेबिज विरूद्धको खोप दिन

0: नगरवासीहरूले बन्ध्याकरण हुने अघिल्लो दिन साँझबाट कुकुरलाई भोको राख्ने साथै बन्ध्याकरण हुने दिन बिहान 8 बजेभित्र बन्ध्याकरण स्थलमा ल्याइदिनुहुन र प्रजनन प्रयोजनका लागि पालिएको कुकुरहरूलाई सो अवधिमा छाडा नछोडिदिनुहुन अनुरोध गरिन्छ। विस्तृत जानकारीको लागि नगर कार्यपालिकाको पशु सेवा शाखामा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। विष्णु प्रसाद सुवेदी प्रमुख प्रशासकीय अधिकृत भेमेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय चरीकोट दुलखा।
1: भीमेश्वर नगरपालिकाको सूचना।
0: भीमेश्वर नगरपालिकाको चालू आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार मागमा आधारित साना तथा मझौला फार्म प्रवर्धन कार्यक्रम र किवी फल तरकारी बाली सम्बन्धी कृषक स्तरीय तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गरिने भएकाले भीमेश्वर नगरपालिका स्थायी ठेगाना भएका इच्छुक कृषि फर्म कृषक समूह कृषि सहकारीले यो सूचना प्रकाशन भएको मितिले 21 दिन अर्थात असोज 13 गते भित्र आवश्यक कागजात सहित निवेदन दर्ता गर्नुहुन अनुरोध गरिन्छ।
1: आवश्यक कागजातहरू माग निवेदन, नेपाली नागरिकताको प्रतिलिपि, जगतधनी पूर्जाको प्रतिलिपि, माग गर्ने कृषि फर्म कृषक समूह कृषि सहकारी संस्थाको प्रमाणपत्रको प्रतिलिपि तथा समूह सहकारी भएमा बैठकको निर्णयको प्रतिलिपि, आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण र स्थायी लेखा नम्बर प्यानको प्रमाणपत्रको प्रतिलिपि। यस सम्बन्धी थप जानकारीको लागि भीमेश्वर नगरपालिका अन्तर्गत कृषि शाखाको मोबाइल नम्बर 9864002077, 9444000628, 9161942909 र 9161779930 सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: विष्णु प्रसाद सुवेदी प्रमुख प्रशासकीय अधिकृत भीमेश्वर नगरपालिकाको कार्यालय चरीकोट दोलखा।
2: होइन
3: साइला दाई, के बिग्रियो? खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
2: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
3: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
2: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
4: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
3: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9866667668 र 9855109677। बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार।
5: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
6: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
5: डेंगू रोगको रोकथामका उपायहरू:
6: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
5: घर वरिपरि सफा राख्नुपर्छ। सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
6: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
5: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
6: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
7: जनस्वास्थ्य कार्यालय दुलखा।
0: हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावली नेपाल सम्बत छठ पर्व 2083 पावन अवसरमा जिल्लावासी दाजुभाइ तथा दिदी बहिनी स्वदेश तथा विदेशमा रहेर यो प्रसारण सुनिरहनु भएका सम्पूर्ण नेपालीहरूमा
8: सुख शान्ति सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। यही भदौ 10 गते रसुवामा गएको बाढ़ी पहिरो प्रभावितलाई आफूले सकेको सहयोग गर्नुहुन सबैलाई हार्दिक अनुरोध समेत गर्दछु। जगत बहादुर खत्री पूर्व गाउँ पञ्चायत सदस्य एवं समाजसेवी भीमेश्वर नगरपालिका वडा नम्बर 9 सुर्खी दुलखा।
9: ख्याल राख्नुस्, तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
10: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार विहारमा परिवर्तन गरेनौं भने तपाई हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
9: सम्झनाहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
10: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
9: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
10: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ। आफैलाई पनि त्याग्न सक्नुहुन्छ। तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
9: जिम्मेवारी बहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन। आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन। औषधि खान पैसा हुँदैन। तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
10: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौ र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
9: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन? शारीरिक यातना त पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
11: सार्वजनिक हितका लागि कालिम्चोक गाउँपालिका र मेगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
12: यो रेडियो सैलुङको समय सूचक हो।
13: यति बेला बिहानको 8 बजेको छ।

नमस्कार, दैनिक प्रभातकालीन समाचारमूलक कार्यक्रम आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासमा स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईँ यो कार्यक्रम रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगा हर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। यस कार्यक्रममा हामीले राजधानी काठमाडौँबाट प्रकाशित हुने आजको राष्ट्रिय दैनिक अखबारले छापेका विविध समाचार, इन्टरनेट अनलाइनहरूले अपडेट गरेका समाचार सहित दोलखा र आसपासका समाचार पनि समेट्ने गरेका छौं। आज मिति 2083 साल असोज महिनाको 16 गते शनिबार आज प्रकाशित पत्र पत्रिकाले लोकतान्त्रिक थलोको गरिमा कायम राख्न सबैको भूमिका महत्वपूर्ण, सभामुख अर्याल कांग्रेसमा पदाधिकारीको संख्या थप्ने तयारी, महाधिवेशन प्रतिनिधि अहिलेसम्मकै धेरै, पछिल्लो 12 घण्टामा लमजुङको फलेनीमा 80 मिलिमिटर वर्षा मापन, ग्यास आपूर्ति सहज बनाउन सुरक्षा निकायलाई बिक्री अनुमति दिने तयारी, स्काइप टाइफसको जोखिम बढ़दो लगायतका समाचारलाई विशेष प्राथमिकताका साथ छापेका छन् भने पत्र पत्रिकाले अन्य समाचारलाई पनि प्राथमिकताका साथ छापेका छन्। लोकतान्त्रिक थलोको गरिमा कायम राख्न सबैको भूमिका महत्वपूर्ण, सभामुख अर्याल। प्रतिनिधि सभाको चालू आर्थिक वर्षको औपचारिक रूपमा चालू अधिवेशन सम्पन्न भएको छ। बैठकलाई सम्बोधन गर्नुहुँदै सभामुख डोलप्रसाद अर्यालले कानून निर्माणमा सांसदहरूले देखाएको सक्रियता, संसदीय मर्यादा र सत्तापक्ष तथा प्रतिपक्ष बीचको सहकार्यको प्रशंसा गर्नु भएको छ। सभामुख अर्यालले लोकतान्त्रिक थलोको गरिमा कायम राख्न सबैको भूमिका महत्वपूर्ण रहेको समेत बताउनु भएको छ। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। कांग्रेस पदाधिकारी संख्या थप्ने तयारी, महाधिवेशन प्रतिनिधि अहिलेसम्मकै धेरै। भोलिदेखि शुरू हुने कांग्रेसको 15 महाधिवेशनको पूर्व सन्ध्यामा पदाधिकारी को संख्या थप्ने तयारी भएको छ। कांग्रेसमा पहिले पदाधिकारी संख्या 14 रहेकोमा विशेष महाधिवेशनमा विधान संशोधन गरेर 3 पदाधिकारी थपिएको थियो। नेतृत्वमा आकांक्षी बढेपछि फेरि पदाधिकारीको संख्या बढ़ाउने तयारी भएको छ। यसबारे आज निर्णय हुने कांग्रेसका नेताहरूले बताउनु भएको छ। 35 वर्ष मुनिका युवाको लागि पनि सह महामन्त्रीमा सीट छुटाउने कांग्रेसको तयारी छ। केन्द्रीय कार्य समिति सदस्यमा 35 वर्ष मुनिका युवा 21 जना चुनिने गरी आरक्षणको व्यवस्था गरिएको छ। अहिलेको विधानमा महिला, आदिवासी, जनजाति, दलित, मधेसी, खस आर्य, थारू, मुस्लिम र पिछड़िएको क्षेत्रबाट एक सह महामन्त्री निर्वाचित हुने बताइएको छ। कांग्रेसको 15 महाधिवेशन भोलिदेखि शुरू हुँदैछ। महाधिवेशनमा अहिलेसम्मकै धेरै 77 प्रतिनिधि सहभागी हुँदै हुनुहुन्छ। केन्द्रीय निर्वाचन समितिले पर्सि सोमबार दिउँसो 2 बजेदेखि उम्मेद्वार मनोनयन दर्ता कार्यक्रम सार्वजनिक गर्नेछ। 14 महाधिवेशनमा 164 सदस्य केन्द्रीय कार्य समिति रहेकोमा विशेष महाधिवेशनपछि यसको आकार बढ़ाएर 238 सदस्य पुर्याइएको छ। तीमध्ये 61 केन्द्रीय सदस्य सभापतिले मनोनयन गर्ने व्यवस्था छ। यो खबर पनि आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। स्काई ट्राइफर्सको जोखिम बढ़्दो। नेपालमा स्काई ट्राइफर्सको संक्रमण तीव्र रूपमा फैलिएको छ। सन् 2026 जनवरीदेखि हालसम्म देशभर 9872 जनामा स्काई ट्राइफर्स संक्रमण पुष्टि भएको हो। स्काई ट्राइफर्स रोग 74 जिल्लामा फैलिएको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको अनुसार हुम्ला, मुगु, डोल्पामा भने हालसम्म संक्रमण पुष्टि भएको छैन। पछिल्लो एक महिनामै 2718 जनामा स्काई ट्राइफर्सको संक्रमण पुष्टि भएको हो। सल्यानमा गत एक महिनामा 3 जनाको मृत्यु भएको पुष्टि भएपछि इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोली हाल सल्यानमा पुगेको छ। महाशाखाका निर्देशक डाक्टर अनुज भट्टराईका अनुसार संक्रमण 7 प्रदेशमा देखिएको छ। गत वर्ष पनि नेपालमा स्काई ट्राइफर्सको संक्रमण उच्च थियो। महाशाखाको प्रयोगशालाले पुष्टि गरेको तथ्याङ्क अनुसार सन् 2025 10192 बिरामी फेला परेका थिए। सरोरोग विशेषज्ञ डाक्टर अनुप बास्तोलाका अनुसार उच्च ज्वरो, टाउको तथा शरीर दुख्ने, जाडो लाग्ने, ग्रन्थी सुनिने, छालामा बिमिरा आउने तथा किर्नाले टोकेको स्थानमा कालो खटिरा जस्तो दाग देखिनु स्काई ट्राइफर्सको प्रमुख लक्षण हुन्। कतिपय बिरामीमा खोकी, सास फेर्न कठिन, पेट दुख्ने, वाकवाकी र बान्त समेत हुने गर्छ, उहाँले भन्नुभयो। यो खबर आज गोर्खापत्रले लेखेको छ। प्रतिनिधि सभाको दोस्रो अधिवेशन 62 दिनमा 68 बैठक। प्रतिनिधि सभाको दोस्रो अधिवेशनमा 62 दिनमा 68 बैठक बसी 277 घण्टा 30 मिनट संसदीय काम कारवाही
मा समय व्यतीत भएको छ। अधिवेशनले अध्यादेशलाई विस्थापन गर्ने विधेयक सहित 12 विधेयक पारित गरेको छ। गत वैशाख 28 गतेदेखि हिजोसम्म कुल 154 दिन भए पनि संसदीय कार्यदिन 62 कायम भएको हो। सभामुख डोल प्रसाद आर्यले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा भए गरेका काम कारवाहीको बारेमा हिजो जानकारी गराउनु भएको थियो। यसैबीच वैशाख 28 र जेठो 15 गते संघीय संसदको दुवै सदनको संयुक्त बैठक बसेको थियो भने त्यसमा 2 घण्टा 55 मिनट समय व्यतीत भएको थियो। अधिवेशनको पहिलो बैठकमा सार्वजनिक खरिद, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था, संवैधानिक परिषद, सम्पत्ति शुद्धिकरण निवारण, केही नेपाल ऐन संशोधन, सहकारी स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा विश्वविद्यालय सम्बन्धी अध्यादेश प्रस्तुत गरिएका थिए। 4 अध्यादेश असार 5 गतेको बैठकमा स्वीकृत भएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलबाट आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभाले वैशाख 28 गते धन्यवादको प्रस्ताव पारित गरेको थियो। नीति तथा कार्यक्रममाथि छलफल गरी वैशाख 31 गते सर्वसहमत रूपमा पारित गरिएको थियो। यो खबर आज गोर्खापत्रले लेखेको छ। ग्यास आपूर्ति सहज बनाउन सुरक्षा निकायलाई बिक्रीको अनुमति दिने तयारी। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव इन्द्र सिंह तमाङले सुरक्षा निकायलाई पनि खाना पकाउने ग्यासको बिक्री वितरण गर्न अनुमति दिन लागेको जानकारी दिनुभयो। विकास, आर्थिक मामिला तथा सुशासन समितिद्वारा दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्ति व्यवस्थापन र अनुगमन विषय कार्यक्रममा उहाँले ग्यास वितरणमा असहज परेको अहिलेको समयमा सुरक्षा निकायबाट वितरण सहज हुने गरी व्यवस्था मिलाउन लागि बताउनुभयो। सेना प्रहरी र सशस्त्र प्रहरी बल लगायतका सुरक्षा निकाय अहिले पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दै आइरहेका छन्। यी सुरक्षा निकायको आउटलेटबाट पनि ग्यास वितरण गर्न सके धेरै सहज हुने सचिव तमाङले बताउनुभयो। उहाँले खाना पकाउने ग्यासको अभावलाई मध्यनजर गरी त्यस सम्बन्धी आवश्यक प्रबन्ध मिलाउन लागेको हो। यो खबर पनि आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। मनाङको हिम पहिरोमा बेपत्ता भएका दुलाखाका कृति तमाङ मृत फेला। मनाङको हिमलुङ हिमाल हिमबेस क्याम्पा क्षेत्रमा गएको हिम पहिरोमा परि बेपत्ता हुनुभएको दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर 9 का कृति तमाङ मृत फेला पर्नु भएको छ। गत असोज 11 गते राति हिम पहिरो गएपछि सम्पर्क विहीन हुनुभएको तमाङको खोजी तथा उद्धारको क्रममा सब फेला परेको वडा अध्यक्ष निङमा गेली शेर्पाले जानकारी दिनुभयो। हिम पहिरोमा परेपछि तमाङको खोजी कार्य जारी थियो। लामो समयपछि खोजीका क्रममा उहाँ मृत भेटिनु भएको हो। यो खबर आज अन्नपूर्ण पोस्टले लेखेको छ। गैराती लमजुङ तनहुँ सहित धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। लमजुङको फलेनी वर्षा मापन केन्द्रमा पछिल्लो 12 घण्टामा 80 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै चितवनको कालीखोला तिर्सुली जलमापन केन्द्रमा पनि 45.4 मिलिमिटर वर्षा भएको छ। कोशी र गण्डकी प्रदेशका धेरै ठाउँमा पानी परेको छ। आज कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशको हिमाली र पहाड़ी धेरै ठाउँमा मध्यम वर्षा तथा कर्णाली र सुदूरपश्चिम प्रदेश हिमाली र पहाड़ी 1-2 ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ। मध्य प्रदेश लगायत कोशी बागमती प्रदेशको तराईका 1-2 ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। दोलखाका भेमसन नगरपालिका वडा नम्बर 2 फुलापामा हिजो बिहान बोलेरो जीप दुर्घटना हुँदा 10 जना घाइते हुन भएको छ। हिजो बिहान नागदहबाट चरिकोटतर्फ आउँदै गरेको BP01-035-00-25 नम्बरको बोलेरो जीप दुर्घटना हुँदा ब्रेक फेल भएर दुर्घटना हुँदा 10 जना घाइते हुनु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक किरण लोपचन्दले जानकारी दिनुभयो। घाइते 9 जनाको पशुपति चौलागाई प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइते भीमेश्वर नगरपालिका वडा नम्बर 2 का 55 वर्षीय कालिका तमाङलाई हेलिकप्टर मार्फत थप उपचारको लागि काठमाडौँ लगिएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत दोलखामा सम्पन्न क्षेत्रीय अधिवेशनको निर्वाचन प्रक्रिया विवादमा परेको छ। महाधिवेशन प्रतिनिधिका उम्मेद्वारकोले क्षेत्रीय अधिवेशनमा विधान र निर्वाचन निर्देशका विपरीत प्रक्रिया अपनाइएको दावी गर्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा सामूहिक उजुरी दर्ता गराएका छन्। उजुरीकर्ताहरूले निर्वाचन समितिले पर्याप्त निर्वाचन प्रक्रिया पूरा नगरी एकतर्फी रूपमा सहमति भएको घोषणा गरेको आरोप लगाएका छन्।
त्रिभुवन विश्वविद्यालयको बीसीए समिति सदस्यमा गौरीशंकर बहुमुखी क्याम्पसका निमित्त प्रमुख बालकृष्ण पुयाल मनोनित हुनु भएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकाय अन्तर्गत अंग्रेजी भाषा तथा अन्य वैदेशिक भाषा शिक्षा विषयक समितिको सदस्यमा बालकृष्ण पुयाल मनोनित हुनु भएको हो। गौरीशंकर बहुमुखी क्याम्पसका निमित्त प्रमुख पुयाललाई शिक्षा शास्त्र संकाय डीएनको कार्यालयले असोज 13 गतेदेखि लागू हुने गरी बीसीए समितिको सदस्य पदमा मनोनयन गरेको हो। नेपाल विद्युत प्राधिकरणले विद्युत दुर्घटनामा परि गम्भीर घाइते हुनुभएका रामेछापका विनोद तमाङलाई उपचार खर्च सहित 17,78,678 रूपियाँ उपलब्ध गराउने भएको छ। प्राधिकरण संचालक समितिको बैठकले रामेछाप नगरपालिका 5 भन्ज्याङ खर्का भित्तेमा भएको विद्युत दुर्घटनामा घाइते भएका 27 वर्षीय तमाङलाई उपचार खर्च, क्रुवा खर्च र अंग भंग बापतको क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको हो। भारतबाट खरिद गरी तरेका विभिन्न नाका हुँदै नेपालभित्रैको लागू औषध काठमाडौँ उपत्यका विभिन्न स्थानमा बिक्री वितरण गर्ने गरेको सूचनाका आधारमा प्रहरीले सिन्धुलीबाट रामेछापका एकजनालाई खैरो हिरोइन सहित पक्राउ गरेको छ। लागू औषध नियन्त्रण ब्यूरोको अनुसार ब्यूरोको शाखाको कार्यालय बर्दिवास महोत्तरीबाट खटिएको प्रहरी टोलीले सिन्धुलीको कमलामाई नगरपालिका 6 बाट 51.68 ग्राम खैरो हिरोइन सहित रामेछाप नगरपालिका 12का 31 वर्षीय बाबुराम खड्कालाई पक्राउ गरेको हो। यो खबरसँगै हामी कार्यक्रम आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासको अन्तमा आइपुगेका छौं। हाम्रो अर्को समाचार बुलेटिन बिहान 10 बजे थामी भाषामा सुन्न सक्नुहुनेछ। यो कार्यक्रमबाट म तारा देवी बस्नेत बिदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: हार्दिक श्रद्धांजलि। यस रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जका प्राविधिक प्रमुख भीमेश्वर नगरपालिका वडा नम्बर 3 निवासी प्रदीप सेन्चुरीका पूजनीय पिता पूर्णबहादुर सेन्चुरीको यही मिति 2083 साल असोज 7 गते 79 वर्षको उमेरमा भएको निधनले हामी अत्यन्त मर्माहित भएका छौं। यस दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौं। साथै शोक संतप्त परिवारजनमा ईश्वरले धैर्य धारण गर्न सक्ने शक्ति प्रदान गरून् भने हार्दिक समवेदना व्यक्त गर्दछौं। श्रीमती लीलामाया सेन्चुरी, छोरा बुहारीहरू गंगा बहादुर सेन्चुरी, गोमा सेन्चुरी, प्रदीप सेन्चुरी, सन्तोषी खड्का, छोरी ज्वाईहरू मनिका गहतराज, उमेश गहतराज, दुर्गा लामा, मिलन लामा, नाता नातिनीहरू मनिता सेन्चुरी, मुकुन्द सेन्चुरी, मुकेश सेन्चुरी, मनिषा सेन्चुरी, प्रनिषा सेन्चुरी, प्रविशा सेन्चुरी, मनिष गहतराज, मनिषा गहतराज, मिरेश लामा, मीरा लामा लगायत सम्पूर्ण सेन्चुरी परिवार भीमेश्वर नगरपालिका वडा नम्बर 3 चरीघ्याङ चरीकोट दोलखा।

समवेदना। रेडियो सैलुङ दोलखाका प्राविधिक प्रमुख प्रदीप सेन्चुरीका पूजनीय पिता दोलखा भीमेश्वर नगरपालिका तीन निवासी पूर्ण बहादुर सेन्चुरीको यही मिति 2083 आश्विन 7 गते भएको असामयिक निधनको खबरले हामी अत्यन्त मर्माहत भएका छौं। यो शोकको घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना सहित शोकित परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौ। रेडियो सैलुङ परिवार, चरीकोट, दोलखा।

0: ए माइला गुरुजी,
1: हजुर साहब, लाइसेन्स निकाल्नु न त गुरु।
2: लाइसेन्स ला लाइसेन्स त छैन त सर, यसो मिलाइदिनु न साहब।
0: चुप।
3: के तपाईहरू पनि बिना लाइसेन्स सवारी हाँकिरहनु भएको त छैन? त्यसो हो भने अब ढिला नगर्नुहोस्। सवारी चालक सिट विकास केन्द्र डीएसटीसी नेपाल भक्तपुरमा सम्पर्क गर्नुहोस्।
4: खाना बस्नको सुविधा सहित कार, बाइक, स्कूटर र डोजर सिक्ने कोषहरू सञ्चालन भइरहेका छन्। समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
5: थप जानकारीको लागि डीएसडीसी नेपालको फेसबुक, टिकटक पेज लाइक गर्नुहोला।
6: थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9768-72-77-77, 9844-013-110, 9844-065-466, 9818-3715-33।
5: ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट बचौं र बचाऊ।
7: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
8: होइन, के एकले गुनगुन गरिरहेको?
7: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरजातको चल्ला पालौ भनेर सोचेको।
8: अनि के भयो त, लगेर पाले भइगयो नि?
7: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
8: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार बालु खोलामा सरेको छ नि।
5: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
8: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
5: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
7: राँगाको मासु पाइने पसल भएको घर सँगै।
9: होइन, के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो
10: हो? पनि किन दुखेको पक्ष तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने
9: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा पितल, चरे सिलाबर स्टिलका भाँडा भाडा व्यवसाय गरौँ कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त।
10: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरीकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएल का सबै प्लास्टिकका बाटा, बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
9: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
10: बनी? हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
4: हाम्रा सेवा तथा सुविधाहरू तामा, पितल, जरेस, स्टील, फलाम, प्लास्टिक, फाइबरका झोलाहरू, कालो ड्रम, कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
5: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टिभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्। यस गीताश्री

0: पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
1: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाणपत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
1: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
1: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
1: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
0: यस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस संस्थाको मिति 2083 साल भदौ 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 24 साधारण सभा हुने भएकोले सम्पूर्ण शेष सदस्यज्यूहरूलाई उपस्थित भइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 वार्षिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत छलफल तथा पारित सम्बन्धमा, आर्थिक वर्ष 2082-83 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा,
1: बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, विनियम पुनलेखन, आन्तरिक कार्यविधि तथा कार्ययोजना पारित गर्ने सम्बन्धमा, सहकारी एकीकरण सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि छनौट र विविध सम्बन्धमा।
0: साधारण सभामा स्वयं उपस्थित हुने शेयर सदस्यहरूलाई खाजा खर्च बापत कर बाहेकको रकम उपलब्ध गराइनेछ र खर्च बुझ्नको लागि अनिवार्य रूपमा संस्थाले जारी गरेको पासबुक ल्याउनु पर्नेछ र बाल बचतकर्ताको हकमा भने खाजा खर्च खातामा नै जम्मा गरिनेछ।
1: नयाँ सदस्य बन्नका लागि साधारण सभाको अवसरमा विशेष छुट गरिने हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले 2 प्रति फोटो, नागरिकताको फोटोकपी सहित संस्थाको कार्यालयमा सम्पर्क गर्नुहोला।
0: साधारण सभा हुने मिति, समय र स्थान। मिति 2083 असोज 31 गते, समय बिहान 10 बजेदेखि अपरान्न 4 बजेसम्म। स्थान संस्थाको कार्यालय गौरीशंकर गाउँपालिका उरा नम्बर 4 झ्याकु।
1: थप जानकारीको लागि अध्यक्ष देव बहादुर खड्का, सम्पर्क नम्बर 9844067014, सचिव मिङमा छेकी शेर्पा, सम्पर्क नम्बर 9844046536।
0: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गौरीशंकर गाउँपालिका उडा नम्बर 4 झ्याकु, दुलखा।
1: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटी भिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम, इण्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानीज, सुशी तालिम, वेटर र वेट्रेस। हाम्रा विशेषताहरू, काठमाडौँ तथा पोखराका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने, एक्स्ट्रा प्र्याक्टिकल या जब गर्न चाहेमा काठमाडौँ, पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने, जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको, टाढाबाट आउनेहरूको लागि खाना र बस्नको व्यवस्था गरिएको छ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया, चरीकोट, दोलखा, सम्पर्क नम्बर 9841017099, 9841017099। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ, नेपाल।
2: नमस्ते डाक्टर सर।
3: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: एकीकृत फ्रेण्डशीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 12 वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस संस्थाको मिति 2083 भाद्र 5 गते बसेको संचालक समितिको 105 पूर्ण बैठकको निर्णय अनुसार संस्थाको 12 वार्षिक साधारण सभा देहाएको मिति समय र स्थानमा आयोजना गरी निम्नलिखित प्रस्तावहरूमाथि छलफल गरी निर्णय गर्नुपर्ने भएकोले आफूलाई पाइपर्ने कार्यालयमा अनिवार्य उपस्थितिको लागि सम्पूर्ण सियो सदस्य महानुभावज्यूहरूमा हार्दिक अनुरोध गरिन्छ। एकाई एक अन्तर्गत कार्यक्रम हुने मिति 2083 असोज 17 गते काठमाडौँ सेवा केन्द्र। काठमाडौँ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू स्थान दिव्येश्वरी पार्टी प्यालेस लोकन्थली। एकाई दुई रामेछाप जिल्ला क्षेत्रमा 2083 आसबिन 20 गते मंगलबार। प्रीति सेवा केन्द्र, प्रीति सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। भोजी सेवा केन्द्र, भोजी सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। ठोसी सेवा केन्द्र, ठोसी सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। गर्जाङ सेवा केन्द्र, गर्जाङ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। रसनालु सेवा केन्द्र, रसनालु सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। बेताली सेवा केन्द्र, बेताली सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। र राष्ट्र सेवक सेवा केन्द्र, राष्ट्र सेवक सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। स्थान सेवा केन्द्रको प्रांगण। र एकाई तीन दोलखा जिल्ला क्षेत्रभित्र 2083 आसबिन 22 गते बिहिबार। मुख्य कार्यालय, मुख्य कार्यालय क्षेत्रका सम्पूर्ण सदस्यहरू। गौरव सेवा केन्द्र, गौरव सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। मेलमिलाप सेवा केन्द्र, मेलमिलाप सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। सुइरे सेवा केन्द्र, सुइरे सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। चरीकोट सेवा केन्द्र, चरीकोट सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। र एलुङ सेवा केन्द्र, एलुङ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। स्थान सेवा केन्द्रको प्रांगण। निर्णय प्रमाणित सभा 2083 असोज 24 गते। सम्पूर्ण एकाईबाट छनौट भएका प्रतिनिधिहरू मात्र। स्थान मुख्य कार्यालयको सभा हल। साधारण सभामा उपस्थित हुँदा ध्यान दिनुपर्ने कुराहरू। साधारण सभामा उपस्थित हुँदा संस्थाको नियमित बचत पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। 2083 साल असार मसान्तसम्मको नियमित बचत नभएका सदस्यहरूलाई साधारण सभामा उपस्थित गराइने छैन। ऋणी सदस्यहरूको हकमा मिति 2083 असार महिनासम्मको सावा तथा ब्याज बुझाउनु पर्नेछ, अन्यथा साधारण सभामा उपस्थित गराइने छैन। साधारण सभामा प्रस्तुत हुने आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन सभा स्थल वा कार्यालयबाट वितरण गरिनेछ। अग्रिम अध्ययन गर्न चाहने सदस्यहरूले 2083 आसबिन महिनाको 10 गते संस्थाको आधिकारिक वेबसाइट www.ekikrit.fri.endship.coop.np को डाउनलोड मेनुभित्र संस्थाको प्रतिवेदन डाउनलोड गरी वा आधिकारिक फेसबुक पेज मार्फत क्यूआर कोड स्क्यान गरी वा लिंकमा क्लिक गरी अध्ययन गर्न सकिनेछ। साधारण सभामा उपस्थित हुँदा आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन अध्ययन गरी संस्थालाई सल्लाह सुझाव भएमा लिखित रूपमा उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ। र निर्वाचन सम्बन्धी सूचना निर्वाचन समितिले छुट्टै प्रकाशन गर्नेछ। केशव कुमार कार्की, सचिव एकीकृत फ्रेण्डशीप बचत तथा ऋण सहकारी संस्था लिमिटेड, जिरी 5 दोलखा।
1: पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
2: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद रुद्री चण्डी होम नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
1: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका दुई ग्याङसुका ठोकर दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165 9851066165।
3: यो रेडियो सैलुङको समय सूचक हो।
2: यति बेला बिहानको 9 बजेको छ।

0: सामुदायिक पहुँच का लागी संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: हजुर बुबा नमस्कार।
2: नमस्कार नानी। नमस्कार।
1: के छ खबर? सन्चै हुनुहुन्छ?
2: सन्चै छु नानी।
1: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
2: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
1: जस्तै जगन्नाथ पुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
2: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
1: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
3: दक्षिण भारतका प्रसिद्ध 11 ज्योतिर्लिङ्ग तथा तीन धाम यात्रा हुँदैछ। प्रमुख दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, लुम्बिनी कपिलवस्तु, सिजी सातसो धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ। भारततर्फ हरिहर क्षेत्र तर्पण पटना, मातृ मोक्ष पिण्डदान, पुन पुन मा श्रद्धा स्थल गयाजी, विष्णुपद दर्शन, बैतरणी नदी स्नान तर्पण, वैद्यनाथ धाम शिवसागर पञ्च स्नान, गंगा सागर तथा कपिल मुनि र कलकत्ता दक्षिणेश्वरी काली दर्शन, जगन्नाथ पुरी साक्षी गोपाल दर्शन सागर स्नान, मल्लिका अर्जुन श्री शैलम तिरुपति बालाजी, श्री रंगम कावेरी रामेश्वरम दर्शन, वैष्कुण्ड स्नान, कन्याकुमारी लक्ष्मी नारायण स्वर्ण मन्दिर दर्शन, भीमा शंकर श्री एम्बकेश्वर श्रीडी साई बाबा ग्रीष्मेश्वर दर्शन, नर्मदा नदी स्नान, ओमकारेश्वर, ममलेश्वर, उज्जैन महाकालेश्वर दर्शन, चोटिला चामुण्डा भगवती, द्वारिका पुरी द्वारिकाधीश दर्शन, गोमती गंगा स्नान तथा पिण्डदान, नागेश्वर गोपी तलाउ भेट द्वारका, बिन्दु सरोवर, मातृ गया पिण्डदान, पुष्कर क्षेत्र ब्रह्म मन्दिर ब्रह्म सरोवर, अम्बा देवी दर्शन, वृन्दावन, मथुरा, गोकुल, रमन रेती, काशी विश्वनाथ तथा मणिकर्णिका स्नान पिण्डदान, चौरासी घाट दर्शन, प्रयागराज अन्तिम गंगा स्नान, श्रीराम जन्मभूमि अयोध्या दर्शन गरी नेपाल प्रवेश। खाना बस्न अटो रिक्सा डुङ्गा सहित सम्पूर्ण लागत 1,20,000 लाग्नेछ। समय अवधि 42 दिन रहनेछ। प्रस्थान मिति 2083 साल माघ 5 गते। थप जानकारीको लागि सम्पर्क विष्णु अधिकारी, सम्पर्क नम्बर 9841870793, 9841870793, साधो बाटो चरीकोट दोलखा।
4: कस्तो दाँत दुखेको अघि पनि सुन्या छ ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
5: अब के गर्छ धामीकोमा? नि धामीकोमा होइन, अब इन्द्र दिन बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई।
4: त्यहाँ चाहिँ के हुन्छ नि?
5: त्यहाँ के हुँदैन नपत्याए सुन त यहाँ।
6: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
7: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिज बजार चरीकोट दोलखा। सम्पर्कको लागि 9841570079।
4: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
8: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
3: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844392992।
9: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
3: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू
10: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, तीन महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच, मुटुको इसिजी, भिजियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
3: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
10: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
3: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।
11: जनसचेतन बचतता ऋण सहकारी संस्था लिमिटेडको 33 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
12: जनसचेतन बचतता ऋण सहकारी संस्थाको 33 औं वार्षिक साधारण सभा हुने भएकाले आफूलाई पाएको पर्ने सेवा केन्द्र संकलन केन्द्रमा उपस्थित भइदिनु हुन सम्पूर्ण शेर सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ।
11: प्रस्तावहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन तथा गतिविधिहरू सम्बन्धमा, आगामी आर्थिक वर्ष 2083-84 को वार्षिक कार्ययोजना तथा बजेट सम्बन्धमा,
12: आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षकको लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
11: नियमनकारी निकायको निर्देशनको जानकारी सम्बन्धमा, आगामी आर्थिक वर्षको लागि बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा,
12: लिलामीबाट संस्थाको नाममा सम्पत्ति सरकार तथा नाममा कायम भएको घर जग्गा बिक्री गर्ने सम्बन्धमा, ऋण विश्लेषण प्रतिवेदन सम्बन्धमा,
11: संस्थागत प्रतिनिधिहरूको जानकारी सम्बन्धमा, एकीकरण वा विघटन सम्बन्धी निर्णय गर्ने सम्बन्धमा,
12: बाह्य दायित्व स्वीकार तथा सदस्यहरूको दायित्व मिनाहा सम्बन्धमा, घर जग्गा तथा सवारी साधन खरिद र बिक्री गर्ने सम्बन्धमा,
11: विनियम नीति तथा कार्यविधिहरू संशोधन एवं थप सम्बन्धमा, संचालक समितिका निर्णयहरू अनुमोदन तथा समितिलाई अख्तियार प्रदान सम्बन्धमा,
12: एकाइ साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि छनौट सम्बन्धमा, एकाइ प्रतिनिधिहरूको साधारण सभामा सहभागी हुने प्रतिनिधि छनौट सम्बन्धमा र कार्यसूचीमा थप प्रस्तावहरू सम्बन्धमा,
11: साधारण सभा हुने मिति समय र स्थान, मिति 2083 साल आश्विन 20 गते मंगलबार, कार्यक्रम हुने स्थान लहरमाने चोक बैतेश्वर 3 मिर्गे, सहभागी सदस्यहरू मिर्गे संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045315, नामदु संकलन केन्द्रको कार्यालय अगाडि नामदु, नामदु संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045319, वडा कार्यालय बैतेश्वर 7 मार्बु, मार्बु संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045317, वडा कार्यालय जिरी 9 चिप्सिपे, जिरी सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045323, जनसेवा मितेरी साकोसको पुरानो हल सामाकोशी 7 हावा, सामाकोशी सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045328।
12: मिति 2083 साल आश्विन 22 गते बिहिबार, संस्थाको कार्यालय अगाडि मैना पोखरी, बैतेश्वर सेवा केन्द्र मैना पोखरी अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045308।
11: 2083 साल आश्विन 24 गते शनिबार, रोयल जडीबुटी ब्याङ्केट जडीबुटी काठमाडौँ, काठमाडौँ सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045309।
12: 2083 साल आश्विन 26 गते सोमबार, कालिङचोक माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 3 लामाचौर चरीकोट सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045313, कालिका माध्यमिक विद्यालय कालिङचोक नौ कटुवाचौर कालिङचोक सेवा केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045320 कृषि उपज केन्द्र सैलुङ तीन बाखोर तल्लो बसपाक बाखोर संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9841976969 सत्यश्वर माविको सामुदायिक हल मेलुङ एक पवटी मेलुङ सेवा केन्द्र अन्तर्गत सबै सम्पर्क मोबाइल नम्बर 9854045325 र शारदा मावि सैलुङ आठ भैसे सैलुङ सेवा केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045331
11: 2083 साल आश्विन 27 गते मंगलबार प्रगतिशील मिलिजुली बाल विकास केन्द्र कालिचोक गाउँपालिका दुई बाबरे बाबरे संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045332 निकुभूमि माध्यमिक विद्यालय कालिचोक गाउँपालिका दुई बाबरे बाबरे संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045332 चक्रेश्वरी महादेव स्थान बिगु पाँच साङ्बा बजार साङ्बा संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045316 सिंगटी हेलिप्याड बिगु चार सिंगटी बिगु सेवा केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045314 गौरीशंकर माध्यमिक विद्यालय बिगु एक जगत जगत संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045334 वडा कार्यालय गौरीशंकर पाँच हाट घर इबिथान सुरी संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9767349585
12: र मिति 2083 साल आश्विन 30 गते शुक्रबार संस्थाको मुख्य कार्यालय हल मैना पोखरी इकाई प्रतिनिधिहरू सम्पर्क नम्बर 0949411004 र 0949411005 समय बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म
11: साधारण सभामा उपस्थित हुँदा संस्थाद्वारा जारी गरिएको परिचय पत्र पासबुक वा नेपाल सरकारबाट जारी फोटो सहित पहिचान खुल्ने कुनै प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ
12: संस्थाको आफ्नो सदस्य पहिचान फारम केवाईएम भर्न बाँकी रहनुभएका शेष सदस्यहरूलाई सभामा उपस्थित गराइने छैन तसर्थ सदस्यता पहिचान फारम भर्न बाँकी सदस्यहरूले आजैबाट आफूलाई पाएको पर्ने संस्थाको विभिन्न कार्यालय मा एक प्रति फोटो नागरिकताको प्रमाण पत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपिका साथ उपस्थित भई सदस्यता पहिचान फारम केवाईएम भर्नुहुन अनुरोध छ
11: सभामा प्रस्तुत हुने वार्षिक प्रतिवेदन सभाका उपस्थिति स्थलहरू र संस्थाको कार्यालयहरूमा क्यूआर कोड मार्फत उपलब्ध गराइनेछ वार्षिक प्रतिवेदन संस्थाको युट्युब च्यानल youtube.com/jansachetan/sakos5686 फेसबुक पेज facebook.com/jansacheton वेबसाइट www.jansacheton.org.np बाट मिति 2083 साल असोज 10 गतेदेखि डाउनलोड गरी प्राप्त गर्न र हेर्न सकिनेछ
12: उल्लेखित संस्थाबाट प्रतिवेदन अध्ययन गरी संस्था सञ्चालन प्रक्रियामा केही सुझाव भएमा साधारण सभा अवधिभित्रै लिखित मौखिक तथा संस्थाको आधिकारिक इमेल ठेगाना info@jansacheton.org.np मार्फत पेश गर्न सकिनेछ
11: सभामा बाल बचतकर्ताहरूलाई उपस्थिति गराइने छैन तसर्थ बाल बचतकर्ताहरूलाई साधारण सभाका कार्यक्रममा लिएर नआउनु हुन सबै शेयर सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ
12: 2083 साल असार महिनासम्मको नियमित मासिक बचत नगर्ने सदस्यलाई साधारण सभामा उपस्थित गराइने छैन तसर्थ आफ्नो तथा एका घर परिवारको मासिक बचतलाई नियमित गर्नुहुन साथै ऋणको कारोबार भए सोलाई समेत नियमित गर्नुहुन अनुरोध गरिन्छ
11: शिवराम ढकाल सहसचिव जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेड बैतेश्वर गाउँपालिका पाँच काभ्रे दोलखा
13: जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 27 वार्षिक साधारण सभा सम्बन्धी सूचना यस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका दुई जुगु दोलखाको मिति 2083 साल भाद्र 9 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 27 वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ शेर सदस्यज्यूहरूलाई आफूलाई पाएको पर्ने स्थानमा अनिवार्य उपस्थित हुनको लागि हार्दिक अनुरोध गर्दछौं साधारण सभा हुने इकाई मिति र स्थान इकाई नम्बर एक 2083 साल असोज 24 गते स्थान क्लासिकल दरबार ब्याङ्क्वेट जडीबुटी काठमाडौँ अरणीको बसप्राक सँगै इकाई नम्बर 2 असोज 25 गते कारोबार सेवा केन्द्र चरीकोट, इकाई नम्बर 3 असोज 26 गते गौरीशंकर गाउँपालिका 5 एबिथान हाट घर, इकाई नम्बर 4 असोज 27 गते हिमवर्ती माध्यमिक विद्यालय गौरीशंकर 7 मार्बू, असोज 27 गते गौरीशंकर 6 जयन्तीपुर सेवा केन्द्र परिसर, इकाई नम्बर 5 असोज 28 गते माने डाँडा माध्यमिक विद्यालय गौरीशंकर 4 झ्याकु, इकाई नम्बर 6 असोज 29 गते यार्सा आधारभूत विद्यालय गौरीशंकर गाउँपालिका 1 यार्सा, असोज 29 गते गौरीशंकर गाउँपालिका 2 गैरी डाँडा र इकाई नम्बर 7 असोज 30 गते जनउपकार शाहकोष परिसर गौरीशंकर गाउँपालिका 2 जुगु प्रतिनिधि मूलक समेत, समय बिहान 11 बजेबाट 4 बजेसम्म। साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को संचालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा, विनियम संशोधन आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने सम्बन्धमा, बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, संचालक समितिको निर्णयहरू अनुमोदन तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा, व्यवस्थापनको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धमा, इकाई र प्रतिनिधि मूलक निर्णय पुस्तिका प्रमाणित गर्ने, प्रतिनिधि छनौट गर्ने सम्बन्धमा, सहकारी एकीकरण सम्बन्धमा र विविध। साधारण सभामा भाग लिन आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। सदस्य पहिचान विवरण केवाईएम हालसम्म अध्यावधिक नभएका शेष सदस्यहरूले साधारण सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा 2 प्रति फोटो, नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भई विवरण अध्यावधिक गर्नुहुन अनुरोध गरिन्छ। बचत तथा ऋणको किस्ता नियमित नभएका शेष सदस्यहरूले बचत तथा ऋणको किस्ता साधारण सभा अगावै नियमित गरिसक्नुपर्नेछ। 2083 भदौ 8 गतेसम्म सदस्य बन्नुभएका शेष सदस्यहरूलाई मात्र साधारण सभामा सहभागी गराइनेछ। वार्षिक साधारण सभामा बिना सूचना लगातार 3 पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन 2074 दफा 34 ख बमोजिम सदस्यता समाप्त हुने व्यवस्था रहेकोले संस्थाको वार्षिक साधारण सभामा अनिवार्य उपस्थितिको लागि सम्पूर्ण शेष सदस्यज्यूहरूमा अनुरोध गर्दछौ। खड्कबहादुर खड्का सचिव जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका 2 दोलाखा।

0: California. Extreme energy drink.
1: निलकमल कृषि सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
2: यस निलकमल कृषि सहकारी संस्था लिमिटेडको भदौ 11 गते बसेको बैठकको निर्णय अनुसार 2082-83 को आर्थिक कारोबार पछि 2083 असोज 27 गते 13 वार्षिक साधारण सभा हुने भएकाले यस संस्थामा आबद्ध हुनुभएका सम्पूर्ण शेर सदस्यहरूलाई परिचय खुल्ने संस्थाको पासबुक तथा रसिद लिई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
1: कार्यक्रमहरू संचालक समितिको प्रतिवेदन तथा वार्षिक कार्ययोजना प्रस्तुति छलफल र पारित सम्बन्धमा सम्मान तथा पुरस्कार वितरण खाजा खर्च वितरण
2: साधारण सभा हुने स्थान मिति र समय स्थान कालिङ्चो गाउँपालिका वडा नम्बर 8 कार्यालय प्राङ्गण मिलडाँडा मिति 2083 साल असोज 27 गते समय बिहान 10 बजे
1: 2083 भदौ 11 गतेदेखि 2083 असोज 27 गतेसम्म भाका नागेका ऋणीहरूले ऋण चुक्त गर्न आएमा हर्जना नलिने र यस संस्थामा शेर सदस्य बन्न चाहनेहरूका लागि प्रवेश शुल्क छूट गरिएको समेत जानकारी गराइन्छ। असार मसान्तसम्म नियमित बचत छुटेकाले खाजा भत्ता उपलब्ध गराइने छैन। गणेश राज खरेल अध्यक्ष, रमा शिवाकोटी सचिव, गायत्री ओली व्यवस्थापक, निलकमल कृषि सहकारी संस्था लिमिटेड कालिङ्चो गाउँपालिका सुनखानी दोलखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्थाको मिति 2083 साल भदौ 23 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 15 वार्षिक साधारण सभा आयोजना गरिने भएको हुँदा सम्पूर्ण सेर सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति, समय र स्थान। मिति 2083 साल असोज 25 गते आइतबार, गट स्थापनाको दिन। समय बिहान ठिक 10 बजेदेखि 4 बजेसम्म। स्थान कालिङचोक माध्यमिक विद्यालयको हल चरीकोट। साधारण सभामा छलफल हुने विषयहरू। संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन सम्बन्धमा संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2083-84 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन पारित सम्बन्धमा आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2083-84 को बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा विनियम आन्तरिक नीति आन्तरिक कार्यविधि संशोधन तथा थप सम्बन्धमा संचालक समितिको निर्णय अनुमोदन सम्बन्धमा निर्णय पुस्तिका प्रमाणीकरणको लागि प्रतिनिधि चयन सम्बन्धमा र विविध साधारण सभामा उपस्थित हुने शेयर सदस्यले अनिवार्य रूपमा संस्थाबाट जारी गरिएको पासबुक लिएर आउनुपर्नेछ। साधारण सभामा उपस्थित शेयर सदस्यको लागि खाजा खर्चको व्यवस्था गरिएको छ। खाजा खर्च प्राप्त गर्नको लागि 2083 साल असार महिनासम्मको बचत तथा ऋणको किस्ता नियमित भएको हुनुपर्नेछ र सोही दिन सदस्य बन्नको लागि रू 330 रूपियाँ मात्र भएको व्यवहार जानकारी गराइन्छ। अप्सरा चौलगाई अध्यक्ष, परोपकार महिला बचत तथा ऋण सहकारी संस्था सरिकोट दोलखा।
2: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानीमेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातु बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
3: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल, चरीकोट सादो बाटो, नगरपालिका कम्प्लेक्स भएको घरमा।
4: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
3: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
4: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
3: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
4: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
3: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
4: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9853278006 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
5: The Rising Star.
6: Rising Star?
5: Rising Star?
7: Yes, the Rising Star School.
5: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
7: तीन दशकको विश्वास उत्कृष्ट नतिजा गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा
5: कक्षा नर्सरीदेखि बाह्रसम्मको शिक्षा तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्
7: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल चरीकोट दोलखा
0: जिहेन्दार छात्रवृत्तिको आवेदन फारम खुल्ला गरेको सम्बन्धी सूचना
1: शैक्षिक सत्र 2082 कालिङचोक गाउँपालिकाले सञ्चालन गरेको कक्षा पाँचको वार्षिक परीक्षामा गणित र अंग्रेजी विषयको सिकाइ उपलब्धिमा पालिका प्रथम हुन सफल तथा विभिन्न संस्थाले आयोजना गरेको अतिरिक्त क्रियाकलापहरूमा उत्कृष्ट नतिजा हासिल गर्न सफल यस विद्यालयमा शैक्षिक सत्र 2084 कक्षा 8 सञ्चालन हुन गइरहेको बेहोरा सबैमा अनुरोध गरिन्छ शैक्षिक सत्र 2084 लागि नियम अनुसार प्रदान गर्दै आएको छात्रवृत्तिको अतिरिक्त कक्षा 4, 5, 6, 7 र 8 का लागि सीमित सीटमा जिहेन्दर छात्रवृत्तिको आवेदन फारम खुला गरेको जानकारी गराइन्छ
0: विस्तृत जानकारीको लागि लालकुमार पाठक अध्यक्ष सञ्चालक समिति सम्पर्क मोबाइल नम्बर 9851234161 9844321164 गणेश आले मगर अध्यक्ष विद्यालय व्यवस्थापन समिति सम्पर्क मोबाइल नम्बर 9864002392 सञ्चालक समिति सदस्य गिरबहादुर तामाङ राजु शर्मा प्रिन्सिपल सम्पर्क मोबाइल नम्बर 9141853949 कुबेर बुढाथोकी भाइस प्रिन्सिपल 9161404888 विद्यालयको फोन नम्बर 0949410132 इमेल shreesarewotiengliss@gmail.com
6: सामुदायिक पहुँचका लागि सञ्चार रेडियो सैलुङ सामुदायिक FM 92.7 MHz

0: आफै नै जागिर खाने मौका त आको थियो नि तर
1: तर सर केही सोचेर बस्ने होइन मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है
0: आफै नै अब खाना त हुन्थ्यो नि तर के गर्ने मोटर साइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि
1: हेर हेर यिनका मोटा बुद्धि जागिर खान पनि त सिप चाहियो नि त माटी भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने मारी कार मोटर साइकल स्कुटर सिक्ने नि होइन त
2: हो त नि दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ
3: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर
2: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7
3: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा
4: छोरीको चिना टिपन बनाउनु थियो मेरो पनि चिना हेर्नु पर्ने थियो अनि जडीबुटी पनि चाहिएको थियो यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ
5: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त
3: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस् यहाँ हात हेर्ने चिना टिपन बनाउने झारफुक गर्ने आवश्यक परेका जडीबुटी मोहनी र छारे रोग पनि निको पारिन्छ सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844 46 88 62 9844 46 88 62

अन्त्यन्मायिक्यमा सादर निमन्त्रणा। नेपाल मानव धर्म सेवा समिति जिल्ला शाखा आश्रम दोलखाको आयोजनामा धर्म जागरण, पितृमोक्ष, सत्संग भवन निर्माण र दैविक प्रकोप विपद कोष स्थापनाको पावन उद्देश्य सहित श्रीमद भागवत महापुराण ज्ञान महायज्ञको भव्य आयोजना हुन गइरहेको छ। यस महायज्ञमा विशिष्ट वक्ता प्रमुख वाचक पण्डित श्री डिलीराम गौतमज्यूको मुखारविन्दबाट सुमधुर संगीतमय भजन कीर्तन र कथा प्रवचन श्रवण गरी तन मन र धनको पुण्य कमाउने सुवर्ण अवसर नगुमाउनुहोस्। कथा आरम्भ मिति विक्रम सम्वत 2083 साल अश्विन 25 गते आइतबार। सम्पन्न हुने मिति विक्रम सम्वत 2083 साल कार्तिक 2 गते सोमबार। समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म। स्थान नेपाल मानव धर्म सेवा समिति उपशाखा आश्रम सुन्द्रावती। थप जानकारी तथा कलश दान व्यवस्थापनका लागि सम्पर्क 9852445779, 9849924209, 9844994913, 9141699945, 9844446550। आयोजक नेपाल मानव धर्म सेवा समिति जिल्ला शाखा आश्रम दोलखा उपशाखा आश्रम सुन्द्र।

0: यो रेडियो सैलुङको समय सूचक हो।
1: यति बेला बिहानको 10 बजेको छ।

0: रेडियो साइलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: कर्सेपु साना किसान कृषि सहकारी संस्था लिमिटेड को 13 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
2: यस संस्थाको मिति 2083 भदौ 10 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 13 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले यस संस्थाका सम्पूर्ण शेयर सदस्यहरूलाई उपस्थित भइदिनु हुनको लागि यसै सूचना मार्फत हार्दिक अनुरोध गरिन्छ।
1: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू
2: आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 वार्षिक लेखा परीक्षक प्रतिवेदनमा छलफल तथा पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा, आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने सम्बन्धमा र विविध साधारण सभा हुने मिति समय र स्थान
1: मिति 2083 साल असोज 24 गते, समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म, स्थान सेतीदेवी मन्दिरको प्राङ्गण।
2: पुनश्च साधारण सभामा स्वयं उपस्थित हुने सदस्यलाई मात्र खाजा खर्च उपलब्ध गराइनेछ। ऋणको भाका नागेका तथा साउन महिनाको बचत नभएका सदस्यलाई खाजा खर्च उपलब्ध गराइने छैन। बाल बचतकर्ताको खाजा खर्च खातामा नै जम्मा गरिनेछ। नयाँ सदस्य बन्नको लागि सोदिन विशेष छुट दिइनेछ। थप जानकारीको लागि अध्यक्ष धावा शेर्पा, सचिव श्री नामगेल शेर्पा, कोषाध्यक्ष दिलबहादुर बस्नेत र व्यवस्थापक ताराबहादुर बस्नेत। सर्सेपु साना किसान कृषि सहकारी संस्था लिमिटेड, गौरीशंकर गाउँपालिका, उडा नम्बर 3, झ्याकु, दोलखा।

0: अविनाश तिमी किन निराश छौ त?
1: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
0: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ। कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाई, सम्पर्क मोबाइल नम्बर 9844030282।
3: सयपाटी साना किसान कृषि सहकारी संस्था लिमिटेडको 10 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
4: दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर 4 माघपौवामा रहेको सयपाटी साना किसान कृषि सहकारी संस्था लिमिटेडको संचालक समितिको साउन 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 10 वार्षिक साधारण सभा दोलखाका अगुवा कृषक एवं सामाजिक व्यक्तित्व शिवप्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा हुने भएकाले सम्पूर्ण शेर सदस्यहरूलाई प्रमाणित भएको पासबुक वा परिचय पत्र सहित अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।
3: साधारण सभाका कार्यक्रमहरू: अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा पारित, सचिवको प्रतिवेदन प्रस्तुत तथा पारित, कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत तथा पारित, लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन प्रस्तुत तथा पारित, निर्णय पुस्तिका प्रमाणित गर्ने शेर सदस्यको छनौट र अन्य प्रस्तावहरू।
4: साधारण सभा हुने मिति, स्थान र समय: मिति 2083 साल असोज 29 गते, समय बिहान 10 बजे, स्थान सहकारी संस्थाको प्रांगण।
3: थप जानकारीको लागि संस्थाको कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। फोन नम्बर 9844461188। अध्यक्ष धनबहादुर तामाङ, सयपाटी साना किसान कृषि सहकारी संस्था लिमिटेड, सैलुङ गाउँपालिका वडा नम्बर 4 मागापौवा दोलखा।
5: सरस्वती इंग्लिश स्कूलको सूचना।
4: यस विद्यालयले विविध मनोरञ्जनात्मक कार्यक्रमका साथै भाग्यशाली चिट्ठा कार्यक्रम र कालिन्चोक, गौरीशंकर र बिगु गाउँपालिका विद्यालय स्तरीय कक्षा 12 सम्मको नृत्य प्रतियोगिता सञ्चालन गर्न गइरहेको हुँदा विद्यालयहरूलाई पत्र पठाइसकिएको छ। यदि सूचना प्राप्त नभए यसै सूचनालाई आधार मानि विद्यालयबाट नृत्य गर्ने विद्यार्थी कलाकारहरूको एक समूह सहभागी गराइदिनु हुन अनुरोध गरिन्छ।
5: कार्यक्रम हुने मिति 2083 साल असोज 25 गते, समय बिहान ठिक 10 बजे, स्थान श्री सरस्वती इंग्लिश बोर्डिङ स्कूल सिंगटी।
4: प्रथम पुरस्कार नगद 15,000, ट्रफी, मेडल र प्रमाणपत्र। द्वितीय पुरस्कार नगद रू 10,000, ट्रफी, मेडल र प्रमाणपत्र।
5: तृतीय पुरस्कार नगद रू 7,000, ट्रफी, मेडल र प्रमाणपत्र। सान्तवना पुरस्कार नगद रू 4,000, सातमा प्रमाणपत्र।
4: उक्त कार्यक्रममा उपस्थित हुने मध्ये 3 जनालाई गोला प्रथाद्वारा आकर्षक उपहार प्रदान गरिनेछ। यस सम्बन्धी विस्तृत जानकारीको लागि विद्यालयको फेसबुक पेज हेर्नुहोला।
5: श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 20 साधारण सभा सम्बन्धी सूचना।
4: संस्थाको संचालक समितिको मिति 2083 साल भाद्र 5 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 20 वार्षिक साधारण सभा एकाईगत रूपमा सञ्चालन हुने भएको हुँदा सम्पूर्ण शेर सदस्यज्यूहरूलाई अनिवार्य रूपमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।
5: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू: आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा छलफल, आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन प्रस्तुत तथा अनुमोदन,
4: आर्थिक वर्ष 2083-84 वार्षिक कार्यक्रम तथा बजेट प्रस्तुत तथा छलफल, संस्थाको आर्थिक तथा वित्तीय अवस्था बारे जानकारी तथा छलफल,
5: लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, सञ्चालक समितिको कार्य सम्पादन तथा प्रतिवेदन सम्बन्धमा छलफल,
4: नयाँ सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन, निर्वाचन सम्बन्धी आवश्यक प्रक्रिया तथा निर्णयहरू,
5: संस्थाको विनियम तथा आन्तरिक कार्यविधिमा आवश्यक संशोधन सम्बन्धमा, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न चेयर सदस्यको तर्फबाट प्रतिनिधि नियुक्त गर्ने बारे र विविध
4: साधारण सभा हुने मिति र स्थानहरू। मिति 2083 साल असोज 8 गते, भीमेश्वर नगरपालिका 5 विसुनटोल। समय बिहान 8 बजेदेखि 10 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17। असोज 8 गते भीमेश्वर नगरपालिका 5 गोगशिला। समय दिउँसो 12 बजेदेखि 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23।
5: असोज 9 गते सैलुङ गाउँपालिका वडा नम्बर 5 काटाकुटी बोर्डिङ। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17। असोज 10 गते सैलुङ गाउँपालिका वडा नम्बर 3 गाउँपालिका आसपास। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17।
4: असोज 11 गते सैलुङ गाउँपालिका 6 ढुङ्गे बजार बाघखोर। समय बिहान 8 बजेदेखि 11 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23। असोज 11 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 कालापानी। समय दिउँसो 1 बजेदेखि 4 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17।
5: असोज 12 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 झोर मन गाउँ। समय बिहान 10 बजेदेखि दिउँसो 1 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17। असोज 12 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 सरनथली। समय दिउँसो 3 बजेदेखि 5 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 98 42 42 75 17।
4: असोज 13 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 पाँडे खानी। समय बिहान 7 बजेदेखि 9 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17। असोज 13 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 भैँसे बजार। समय बिहान 10 बजेदेखि 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17।
5: असोज 15 गते मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सभाहल। समय बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 98 44 30 77 72। असोज 15 गते सैलुङ गाउँपालिका वडा नम्बर 6 भित्रे भन्ज्याङ। समय बिहान 8 बजेदेखि मध्याह 12 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23।
4: असोज 17 गते सैलुङ गाउँपालिका वडा नम्बर 6 महिला भवन। समय बिहान 10 बजेदेखि 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23। असोज 18 गते सैलुङ गाउँपालिका वडा नम्बर 7 वडा कार्यालय। समय बिहान 10 बजेदेखि 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 98 44 40 68 24। र असोज 21 गते सैलुङ गाउँपालिका सह संस्थाको प्राङ्गण। समय बिहान 10 बजेदेखि 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23।
5: साधारण सभामा उपस्थित चेयर सदस्यहरूलाई कर बाहेक रू 300 खाजा खर्च उपलब्ध गराइनेछ। 2083 साल असार मसान्तसम्म नियमित बचत भएको ऋणको भाका ननागेको चेयर सदस्यज्यूहरूलाई मात्र खाजा खर्च उपलब्ध गराइनेछ। अन्य थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 98 48 28 75 55, 98 44 23 63 23, 98 45 75 88 88 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश बहादुर सुवेदी व्यवस्थापक श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सैलुङ गाउँपालिका वडा नम्बर 6 फस्कु दोलखा। श्री ढिकादेवी ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 18 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
4: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल असोज 11 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 18 वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
5: साधारण सभाका प्रस्तावहरू संचालक समितिको आर्थिक वर्ष 2082-83 आर्थिक तथा वार्षिक प्रतिवेदन सम्बन्धमा, लेखा सुपरिवेक्षण समितिको आर्थिक वर्ष 2082-83 प्रतिवेदन सम्बन्धमा, लेखा सुपरिवेक्षण नियुक्ति र पारिश्रमिक सम्बन्धमा, बाह्य लेखा परीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट सम्बन्धमा
4: साधारण सभा हुने मिति 2083 साल असोज 29 गते स्थान सिद्धका माध्यमिक विद्यालय सुनखानी समय बिहान 9 बजे गोपाल पाण्डे अध्यक्ष व्यवस्थापक जमुना बुढाथोकी कोषाध्यक्ष कुमार बुढाथोकी सचिव सूरज बुढाथोकी श्री ढिकादेवी ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड कालिङचोक गाउँपालिका वडा नम्बर 7 सिद्धका सुनखानी दोलखा
5: श्री जनप्रेमी कृषि सहकारी संस्था लिमिटेडको 19 वार्षिक साधारण सभा सम्बन्धी सूचना
4: दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर 8 क्षेत्रपाको येबोमा रहेको जनप्रेमी कृषि सहकारी संस्था लिमिटेडको 19 वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण सेट सदस्यहरू बाल बचतकर्ताहरू ज्येष्ठ सदस्यहरूलाई प्रमाणित भएको पासबुक वा परिचय पत्र सहित अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
5: साधारण सभामा हुने छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 को वार्षिक नीति तथा कार्ययोजना प्रतिवेदन पारित सम्बन्धमा आर्थिक वर्ष 2082-83 को आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 को बजेट प्रतिवेदन पारित सम्बन्धमा
4: आर्थिक वर्ष 2082-83 को आन्तरिक तथा बाह्य लेखा परीक्षण प्रतिवेदन पारित सम्बन्धमा आर्थिक वर्ष 2083-84 को लागि बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा
5: संस्थाको विनियम संशोधन तथा आन्तरिक कार्यविधिहरू पारित सम्बन्धमा संचालक तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन सम्बन्धमा
4: निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा र विभित
5: साधारण सभा हुने मिति समय र स्थान मिति 2083 साल असोज 24 गते शनिबार स्थान काठमाडौँ क्षेत्र हाल काठमाडौँमा बसोबास गर्ने सदस्यहरू समय बिहान 10 बजेदेखि 2 बजेसम्म असोज 27 गते मंगलबार संस्थाको प्राङ्गण वैदेश्वर 4-5-8 र गौरीशंकर 1-2 सबै समय बिहान 10 बजेदेखि 4 बजेसम्म
4: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक तथा परिचय पत्र अनिवार्य रूपमा लिएर उपस्थित हुनुहोला। साथै आफ्नो बचत तथा ऋणको किस्ता साधारण सभा अगाडि नै नियमित गर्नुहुन समेत हार्दिक अनुरोध गर्दछौ। बलबहादुर कार्की सचिव श्री जनप्रेमी कृषि सहकारी संस्था लिमिटेड बैतेश्वर गाउँपालिका वडा नम्बर 8 एबो दोलखा
5: क्षेत्रवती समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा सम्बन्धी सूचना
4: यस संस्थाको मिति 2083 साल साउन 14 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 24 वार्षिक साधारण सभा इकाईगत रूपमा सञ्चालन गरिने भएकाले आफूलाई पाएक पर्ने इकाईहरूमा उपस्थितिका लागि सम्पूर्ण शेर सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ।
5: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 को प्रस्तावित कार्यक्रम सम्बन्धमा आर्थिक वर्ष 2082-83 को आन्तरिक तथा बाह्य लेखा परीक्षण प्रतिवेदन तथा 2083-84 को प्रस्तावित बजेट सम्बन्धमा
4: आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने सम्बन्धमा आर्थिक वर्ष 2083-84 को लागि बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा
5: साधारण सभाको निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधिहरूको छनौट सम्बन्धमा सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा र विभिन्न मिति 2083 साल असोज 21 गते स्थान छिपीगाउँ चौतारे डाँडा रातमाटे डाँडा बसेरी थापा गाउँ गोलाई प्रतीक्षालय एबो समाज घर मार्बुटार गोलाई ताम्राकोशीका आधारभूत विद्यालय मलेपू टुनीबोटे डाँडा गैरी सम्पर्क कार्यालय चरीकोट र जडीबुटी बसपार काठमाडौँ क्षेत्र सम्बन्धित क्षेत्रका सदस्यहरू र काठमाडौँ बसोबास गर्ने सदस्यहरू समय बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म
4: र असो 24 गते क्षेत्रवती माध्यमिक विद्यालयको सभाहल बैतेश्वर 8 क्षेत्रपा साबिक क्षेत्रपा वडा नम्बर 2-5-6 र छुटेका सदस्यहरूका साथै इकाईगत रूपमा छनौट भएका सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म
5: साधारण सभामा उपस्थित हुँदा संस्थाले प्रदान गरेको पासबुक अनिवार्य लिएर आउनुपर्नेछ। बचत छुटेका र ऋणको भाका नागेका सदस्यहरूले 2083 साल असोज 15 गते भित्र नियमित गर्नुहुन अनुरोध गरिन्छ। अन्यथा साधारण सभामा खाजा खर्च उपलब्ध गराउन संस्था बाध्य हुने छैन। उक्त दिन सदस्य बन्दा प्रवेश शुल्कमा 100% छुट गरिने भएकाले सदस्य बन्न बाँकी इच्छुक महानुभावहरूलाई सदस्य बन्नका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
4: रमेश कुमार श्रेष्ठ सचिव श्री क्षेत्रवती समाज सुधार बचत तथा ऋण सहकारी संस्था बैतेश्वर गाउँपालिका वडा नम्बर 8 क्षेत्रपा दुलखा।
6: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता।
7: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
8: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ?
9: ए साथी हो, कसैले थाहा छ त?
8: ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
10: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
8: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु। सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लागे है साथी हो।
11: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला चरीकोट दोलखा।
10: हाम्रा सेवा तथा सुविधाहरू
12: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9848-73107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ, पाटीखोला चरीकोट दोलखा।
3: स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 26 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
4: ए स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ महिनाको 6 गते शनिबार बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 26 वार्षिक साधारण सभा यही मिति 2083 साल असोज महिनाको 17 गते शनिबारका दिन सम्पन्न हुन गइरहेकाले सम्पूर्ण शेर सदस्य महानुभावहरूलाई पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि बिहान ठिक 10 बजे उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साथै सम्पूर्ण शेर सदस्य महानुभावहरू र शुभचिन्तकहरूमा 2083 सालको विजया दशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: साधारण सभा हुने मिति, समय र स्थान: मिति 2083 साल असोज 17 गते शनिबार, समय बिहान ठिक 10 बजे, स्थान दरबार पार्टी प्यालेस भीमेश्वर नगरपालिकाको भवन सादो बाटो चरीकोट दोलखा।
4: उपस्थित हुँदा शेर सदस्यले अनिवार्य रूपमा संस्थाले उपलब्ध गराएको पासबुक लिएर आउनुहोला एवं मिति 2083 असार मसन्तसम्मको बचत तथा ऋणको किस्ता नियमित नहुने शेर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन। विजय बस्नेत सचिव, स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चरीकोट दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टासी

0: सरस्वती इंग्लिश स्कूलको सूचना।
1: यस विद्यालयले विविध मनोरञ्जनात्मक कार्यक्रमका साथै भाग्यशाली चिट्ठा कार्यक्रम र कालिन्चोक गौरीशंकर र बिगु गाउँपालिका विद्यालय स्तरीय कक्षा 12 सम्मको नृत्य प्रतियोगिता सञ्चालन गर्न गइरहेको हुँदा विद्यालयहरूलाई पत्र पठाइसकिएको छ। यदि सूचना प्राप्त नभए यसै सूचनालाई आधार मानि विद्यालयबाट नृत्य गर्ने विद्यार्थी कलाकारहरूको एक समूह सहभागी गराइदिन हुन अनुरोध गरिन्छ।
0: कार्यक्रम हुने मिति 2083 साल असोज 25 गते। समय बिहान ठिक 10 बजे। स्थान श्री सरस्वती इंग्लिश बोर्डिङ स्कूल सिंहटी।
1: प्रथम पुरस्कार नगद 15,000, ट्रफी मेडल र प्रमाणपत्र। द्वितीय पुरस्कार नगद रु 10,000, ट्रफी मेडल र प्रमाणपत्र।
0: तृतीय पुरस्कार नगद रु 7,000, ट्रफी मेडल र प्रमाणपत्र। सान्तवना पुरस्कार नगद रु 4,000, सातमा प्रमाणपत्र।
1: उक्त कार्यक्रममा उपस्थित हुने मध्ये 3 जनालाई गोला प्रथाद्वारा आकर्षक उपहार प्रदान गरिनेछ। यस सम्बन्धी विस्तृत जानकारीको लागि विद्यालयको फेसबुक पेज हेर्नुहोला।
0: श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 20औं साधारण सभा सम्बन्धी सूचना।
1: संस्थाको संचालक समितिको मिति 2083 साल भाद्र 5 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 20औं वार्षिक साधारण सभा एकै गत रूपमा सञ्चालन हुने भएको हुँदा सम्पूर्ण शेर सदस्यज्यूहरूलाई अनिवार्य रूपमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा छलफल, आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन प्रस्तुत तथा अनुमोदन,
1: आर्थिक वर्ष 2083-84 को वार्षिक कार्यक्रम तथा बजेट प्रस्तुत तथा छलफल, संस्थाको आर्थिक तथा वित्तीय अवस्था बारे जानकारी तथा छलफल,
0: लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, संचालक समितिको कार्य सम्पादन तथा प्रतिवेदन सम्बन्धमा छलफल,
1: नयाँ संचालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन, निर्वाचन सम्बन्धी आवश्यक प्रक्रिया तथा निर्णयहरू,
0: संस्थाको विनियम तथा आन्तरिक कार्यविधिमा आवश्यक संशोधन सम्बन्धमा, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न चेयर सदस्यको तर्फबाट प्रतिनिधि नियुक्त गर्ने बारे र विविध
1: साधारण सभा हुने मिति र स्थानहरू। मिति 2083 साल असोज 8 गते, भीमेश्वर नगरपालिका 5 विशुनटोल। समय बिहान 8 बजेदेखि 10 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17। असोज 8 गते, भीमेश्वर नगरपालिका 5 गोगशिला। समय दिउँसो 12 बजेदेखि 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23।
0: असोज 9 गते, सैलुङ गाउँपालिका वडा नम्बर 5 काटाकुटी बोर्डिङ। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17। असोज 10 गते, सैलुङ गाउँपालिका वडा नम्बर 3 गाउँपालिका आसपास। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17।
1: असोज 11 गते, सैलुङ गाउँपालिका 6 ढुङ्गे बजार बाघखोर। समय बिहान 8 बजेदेखि 11 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23। असोज 11 गते, सैलुङ गाउँपालिका वडा नम्बर 8 कालापानी। समय दिउँसो 1 बजेदेखि 4 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17।
0: असोज 12 गते, सैलुङ गाउँपालिका वडा नम्बर 8 झोर मन गाउँ। समय बिहान 10 बजेदेखि दिउँसो 1 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17। असोज 12 गते, सैलुङ गाउँपालिका वडा नम्बर 8 सरनथली। समय दिउँसो 3 बजेदेखि 5 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 98 42 42 75 17।
1: असोज 13 गते, सैलुङ गाउँपालिका वडा नम्बर 8 पाँडेखानी। समय बिहान 7 बजेदेखि 9 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17। असोज 13 गते, सैलुङ गाउँपालिका वडा नम्बर 8 भैँसे बजार। समय बिहान 10 बजेदेखि 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17।
0: असोज 15 गते, मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सभाहल। समय बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 98 44 30 77 72। असोज 15 गते, सैलुङ गाउँपालिका वडा नम्बर 6 भित्रे भन्ज्याङ, समय बिहान 8 बजेदेखि मध्याह 12 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9844236323।
1: असोज 17 गते सैलुङ गाउँपालिका वडा नम्बर 6 महिला भवन, समय बिहान 10 बजेदेखि 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9844236323। असोज 18 गते सैलुङ गाउँपालिका वडा नम्बर 7 वडा कार्यालय, समय बिहान 10 बजेदेखि 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9844406824। र असोज 21 गते सैलुङ गाउँपालिका सह संस्थाको प्राङ्गण, समय बिहान 10 बजेदेखि 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9844236323।
0: साधारण सभामा उपस्थित सेयर सदस्यहरूलाई कर बाहेक रू 300 खाजा खर्च उपलब्ध गराइनेछ। 2083 साल असार मसान्तसम्म नियमित बचत भएको ऋणको भाका ननागेको सेयर सदस्यज्यूहरूलाई मात्र खाजा खर्च उपलब्ध गराइनेछ। अन्य थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9848285555, 9844236323, 9845788888 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश बहादुर सुवेदी, व्यवस्थापक, श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सैलुङ गाउँपालिका वडा नम्बर 6 फस्कु दोलखा।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: श्री जनप्रेमी कृषि सहकारी संस्था लिमिटेडको 19 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर 8 क्षेत्रपाको येबोमा रहेको जनप्रेमी कृषि सहकारी संस्था लिमिटेडको 19 औं वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्यहरू, बाल बचतकर्ताहरू, ज्येष्ठ सदस्यहरूलाई प्रमाणित भएको पासबुक वा परिचय पत्र सहित अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभामा हुने छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्ययोजना प्रतिवेदन पारित सम्बन्धमा, आर्थिक वर्ष 2082-83 आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 बजेट प्रतिवेदन पारित सम्बन्धमा,
1: आर्थिक वर्ष 2082-83 आन्तरिक तथा बाह्य लेखा परीक्षण प्रतिवेदन पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लागि बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा,
0: संस्थाको विनियम संशोधन तथा आन्तरिक कार्यविधिहरू पारित सम्बन्धमा, संचालक तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन सम्बन्धमा,
1: निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा र विभिद।
0: साधारण सभा हुने मिति, समय र स्थान: मिति 2083 साल असोज 24 गते शनिबार, स्थान काठमाडौँ, क्षेत्र हाल काठमाडौँमा बसोबास गर्ने सदस्यहरू, समय बिहान 10 बजेदेखि 2 बजेसम्म, असोज 27 गते मंगलबार संस्थाको प्रांगण वैदेश्वर 4, 5, 8 र गौरीशंकर 1 र 2 का सबै, समय बिहान 10 बजेदेखि 4 बजेसम्म।
1: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक तथा परिचय पत्र अनिवार्य रूपमा लिएर उपस्थित हुनुहोला। साथै आफ्नो बचत तथा ऋणको किस्ता साधारण सभा अगाडि नै नियमित गर्नुहुन समेत हार्दिक अनुरोध गर्दछौ। बलबहादुर कार्की, सचिव श्री जनप्रेमी कृषि सहकारी संस्था लिमिटेड, बैतेश्वर गाउँपालिका वडा नम्बर 8 एबो दोलखा।
2: यो रेडियो सैलुङको समय सूचक हो।
3: यति बेला बिहानको 11 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: क्षेत्रवती समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
2: यस संस्थाको मिति 2083 साल साउन 14 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 24 औं वार्षिक साधारण सभा इकाईगत रूपमा संचालन गरिने भएकाले आफूलाई पाएक पर्ने इकाईहरूमा उपस्थितिका लागि सम्पूर्ण शेर सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौं।
1: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 प्रस्तावित कार्यक्रम सम्बन्धमा आर्थिक वर्ष 2082-83 आन्तरिक तथा बाह्य लेखा परीक्षण प्रतिवेदन तथा 2083-84 प्रस्तावित बजेट सम्बन्धमा
2: आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने सम्बन्धमा आर्थिक वर्ष 2083-84 लागि बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा
1: साधारण सभाको निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधिहरूको छनौट सम्बन्धमा सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा र विविध मिति 2083 साल असोज 21 गते स्थान छिपीगाउँ चौतारे डाँडा रातमाटे डाँडा बसेरी थापागाउँ गोलाई प्रतीक्षालय एवो समाज घर मार्बुटार गोलाई ताम्राकोशीका आधारभूत विद्यालय मलेपु टुनीबोटे डाँडा गैरी सम्पर्क कार्यालय चरीकोट र जडीबुटी बसपार काठमाडौँ क्षेत्र सम्बन्धित क्षेत्रका सदस्यहरू र काठमाडौँ बसोबास गर्ने सदस्यहरू समय बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म
2: र असो 24 गते क्षेत्रवती माध्यमिक विद्यालयको सभा हल पैतेश्वर 8 क्षेत्रपा साबिक क्षेत्रपा वडा नम्बर 2, 5, 6 र छुटेका सदस्यहरूका साथै इकाईगत रूपमा छनौट भएका सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म
1: साधारण सभामा उपस्थित हुँदा संस्थाले प्रदान गरेको पासबुक अनिवार्य लिएर आउनुपर्नेछ। बचत छुटेका र ऋणको भाका नागेका सदस्यहरूले 2083 साल असोज 15 गते भित्र नियमित गर्नुहुन अनुरोध गरिन्छ। अन्यथा साधारण सभामा खाजा खर्च उपलब्ध गराउन संस्था बाध्य हुने छैन। उक्त दिन सदस्य बन्दा प्रवेश शुल्कमा 100% छुट गरिने भएकाले सदस्य बन्न बाँकी इच्छुक महानुभावहरूलाई सदस्य बन्नका लागि हार्दिक निमन्त्रणा गर्दछौं।
2: रमेश कुमार श्रेष्ठ सचिव श्री क्षेत्रवती समाज सुधार बचत तथा ऋण सहकारी संस्था बैतेश्वर गाउँपालिका वडा नम्बर 8 क्षेत्रपा दुलखा।
3: ब्रुम ब्रुम उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्तान
4: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ।
3: ओहो हो त रहेछ त गाँठे। होइन यो सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो कसैले थाहा छ त? ए सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोट पार्टी खोलाको
5: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसेलिङ गरिन्छ नि।
3: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसेलिङ गरेर आउँछु। सुप्रिम टायर रिसेलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
6: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा 6 पाटी खोला चरीकोट दोलखा।
5: हाम्रा सेवा तथा सुविधाहरू
3: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पार्टीखोला रोड माथि रहेको छ। प्रोप्राइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844 9848-73-107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा 6 पार्टीखोला चरीकोट दोलखा।
7: स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 26 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
2: ए स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ महिनाको 6 गते शनिबार बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 26 वार्षिक साधारण सभा यही मिति 2083 साल असोज महिनाको 17 गते शनिबारका दिन सम्पन्न हुन गइरहेकाले सम्पूर्ण शेर सदस्य महानुभावहरूलाई पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि बिहान ठिक 10 बजे उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साथै सम्पूर्ण शेर सदस्य महानुभावहरू र शुभचिन्तकहरूमा 2083 सालको विजया दशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
7: साधारण सभा हुने मिति, समय र स्थान: मिति 2083 साल असोज 17 गते शनिबार, समय बिहान ठिक 10 बजे, स्थान दरबार पार्टी प्यालेस भीमेश्वर नगरपालिकाको भवन सादो बाटो चरीकोट दोलखा।
2: उपस्थित हुँदा शेर सदस्यले अनिवार्य रूपमा संस्थाले उपलब्ध गराएको पासबुक लिएर आउनुहोला एवं मिति 2083 असार मसन्तसम्मको बचत तथा ऋणको किस्ता नियमित नहुने शेर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन। विजय बस्ने सचिव, स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चरीकोट दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: हजुर बुबा नमस्कार।
4: नमस्कार नानी, नमस्कार।
3: के छ खबर, सन्चै हुनुहुन्छ?
4: सन्चै छु नानी।
3: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
4: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
3: जस्तै जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
4: ए, उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
3: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
5: दक्षिण भारतका प्रसिद्ध 11 ज्योतिर्लिङ्ग तथा तीन धाम यात्रा हुँदैछ। प्रमुख दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, लुम्बिनी कपिलवस्तु, सेजी सातसो धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ। भारततर्फ हरिहर क्षेत्र तर्पण पटना, मातृमोक्ष पिण्डदान, पुन पुन मा श्रद्धा स्थल गयाजी, विष्णुपद दर्शन, बैतरणी नदी स्नान तर्पण, वैद्यनाथ धाम शिवसागर पञ्च स्नान, गंगासागर तथा कपिलमुनि र कलकत्ता दक्षिणेश्वरी काली दर्शन, जगन्नाथपुरी साक्षी गोपाल दर्शन सागर स्नान, मल्लिका अर्जुन श्री शैलम तिरुपति बालाजी, श्री रंगम कावेरी, रामेश्वरम दर्शन, वैष्कुण्ड स्नान, कन्याकुमारी लक्ष्मी नारायण स्वर्ण मन्दिर दर्शन, भीमा शंकर, त्रिअम्बकेश्वर, शिरडी साई बाबा, ग्रीष्मेश्वर दर्शन, नर्मदा नदी स्नान, ओमकारेश्वर, ममलेश्वर, उज्जैन महाकालेश्वर दर्शन, चोटिला चामुण्डा भगवती, द्वारिका पुरी द्वारिकाधीश दर्शन, गोमती गंगा स्नान तथा पिण्डदान, नागेश्वर गोपी तलाउ भेट द्वारका, बिन्दु सरोवर, मातृ गया पिण्डदान, पुष्कर क्षेत्र ब्रह्म मन्दिर ब्रह्म सरोवर, अम्बा देवी दर्शन, वृन्दावन, मथुरा, गोकुल, रमन रेती, काशी विश्वनाथ तथा मणिकर्णिका स्नान पिण्डदान, चौरासी घाट दर्शन, प्रयागराज अन्तिम गंगा स्नान, श्रीराम जन्मभूमि अयोध्या दर्शन गरी नेपाल प्रवेश। खाना बस्न अटो रिक्सा डुङ्गा सहित सम्पूर्ण लागत 1,20,000 लाग्नेछ। समय अवधि 42 दिन रहनेछ। प्रस्थान मिति 2083 साल माघ 5 गते। थप जानकारीको लागि सम्पर्क विष्णु अधिकारी, सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीको दोलखा।

0: ए माइला गुरुजी,
1: हजुर साहब, लाइसेन्स निकाल्नु न त गुरु।
2: लाइसेन्स ला लाइसेन्स त छैन त सर, यसो मिलाइदिनु न साहब।
0: चुप।
3: के तपाईहरू पनि बिना लाइसेन्स सवारी हाँकिरहनु भएको त छैन? त्यसो हो भने अब ढिला नगर्नुहोस्। सवारी चालक सिट विकास केन्द्र डीएसटीसी नेपाल भक्तपुरमा सम्पर्क गर्नुहोस्।
4: खाना बस्नको सुविधा सहित कार, बाइक, स्कूटर र डोजर सिक्ने कोषहरू सञ्चालन भइरहेका छन्। समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
5: थप जानकारीको लागि डीएसडीसी नेपालको फेसबुक, टिकटक पेज लाइक गर्नुहोला।
6: थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9768-72-77-77, 9844-013-110, 9844-065-466, 9818-37-15-33।
5: ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट बचौं र बचाऊ।
7: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
8: होइन, के एक्लै गुनगुन गरिरहेको?
7: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरातको चल्ला पालौ भनेर सोचेको।
8: अनि के भयो त, लगेर पाले भइगयो नि?
7: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
8: ए, दुर्गायन राजस्थाना चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
5: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
8: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
5: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
7: राँगाको मासु पाइने पसल भएको घर सँगै।
9: एकीकृत फ्रेन्डसिप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 12 वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस संस्थाको मिति 2083 भाद्र 5 गते बसेको संचालक समितिको 105 पूर्ण बैठकको निर्णय अनुसार संस्थाको 12 वार्षिक साधारण सभा देहाएको मिति, समय र स्थानमा आयोजना गरी निम्नलिखित प्रस्तावहरूमाथि छलफल गरी निर्णय गर्नुपर्ने भएकोले आफूलाई पाइपर्ने कार्यालयमा अनिवार्य उपस्थितिको लागि सम्पूर्ण सियर सदस्य महानुभावजीवहरूमा हार्दिक अनुरोध गरिन्छ। एकाएक अन्तर्गत कार्यक्रम हुने मिति 2083 असोज 17 गते। काठमाडौँ सेवा केन्द्र, काठमाडौँ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। स्थान दिव्येश्वरी पार्टी प्यालेस लोकन्थली, एकाई 2 रामेछाप जिल्ला क्षेत्रमा, 2083 आश्विन 20 गते मंगलबार। प्रीति सेवा केन्द्र, प्रीति सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। भोजी सेवा केन्द्र, भोजी सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। ठोसी सेवा केन्द्र, ठोसी सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। गर्जाङ सेवा केन्द्र, गर्जाङ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। रसनालु सेवा केन्द्र, रसनालु सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। बेताली सेवा केन्द्र, बेताली सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। र राष्ट्र सेवक सेवा केन्द्र, राष्ट्र सेवक सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। स्थान सेवा केन्द्रको प्राङ्गण र एकाइ 3 दोलखा जिल्ला क्षेत्रभित्र, 2083 आश्विन 22 गते बिहिबार। मुख्य कार्यालय, मुख्य कार्यालय क्षेत्रका सम्पूर्ण सदस्यहरू। गौरव सेवा केन्द्र, गौरव सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। मेलमिलाप सेवा केन्द्र, मेलमिलाप सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। सुइरे सेवा केन्द्र, सुइरे सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। चरीकोट सेवा केन्द्र, चरीकोट सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। र एलुङ सेवा केन्द्र, एलुङ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। स्थान सेवा केन्द्रको प्राङ्गण। निर्णय प्रमाणित सभा 2083 असोज 24 गते, सम्पूर्ण एकाईबाट छनौट भएका प्रतिनिधिहरू मात्र। स्थान मुख्य कार्यालयको सभा हल। साधारण सभामा उपस्थित हुँदा ध्यान दिनुपर्ने कुराहरू। साधारण सभामा उपस्थित हुँदा संस्थाको नियमित बचत पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। 2083 साल असार मसान्तसम्मको नियमित बचत नभएका सदस्यहरूलाई साधारण सभामा उपस्थित गराइने छैन। ऋणी सदस्यहरूको हकमा मिति 2083 असार महिनासम्मको सावा तथा ब्याज बुझाउनु पर्नेछ, अन्यथा साधारण सभामा उपस्थित गराइने छैन। साधारण सभामा प्रस्तुत हुने आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन सभा स्थल वा कार्यालयबाट वितरण गरिनेछ। अग्रिम अध्ययन गर्न चाहने सदस्यहरूले 2083 आश्विन महिनाको 10 गते संस्थाको आधिकारिक वेबसाइट www.ekikritfriendship.coop.np को डाउनलोड मेनुभित्र संस्थाको प्रतिवेदन डाउनलोड गरी वा आधिकारिक फेसबुक पेज मार्फत क्यूआर कोड स्क्यान गरी वा लिंकमा क्लिक गरी अध्ययन गर्न सकिनेछ। साधारण सभामा उपस्थित हुँदा आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन अध्ययन गरी संस्थालाई सल्लाह सुझाव भएमा लिखित रूपमा उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ र निर्वाचन सम्बन्धी सूचना निर्वाचन समितिले छुट्टै प्रकाशन गर्नेछ। केशव कुमार कार्की, सचिव एकीकृत फेन्सी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, जिरी 5, दोलखा।
10: पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
11: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
12: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
10: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
13: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस संस्थाको मिति 2083 साल भदौ 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 24 साधारण सभा हुने भएकोले सम्पूर्ण शेष सदस्यज्यूहरूलाई उपस्थित भइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछौं।
0: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 वार्षिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत छलफल तथा पारित सम्बन्धमा, आर्थिक वर्ष 2082-83 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा,
1: बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, विनियम पुनलेखन आन्तरिक कार्यविधि तथा कार्ययोजना पारित गर्ने सम्बन्धमा, सहकारी एकीकरण सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि छनौट र विविध सम्बन्धमा।
0: साधारण सभामा स्वयं उपस्थित हुने शेयर सदस्यहरूलाई खाजा खर्च बापत कर बाहेकको रकम उपलब्ध गराइनेछ र खर्च बुझ्नको लागि अनिवार्य रूपमा संस्थाले जारी गरेको पासबुक ल्याउनु पर्नेछ र बाल बचतकर्ताको हकमा भने खाजा खर्च खातामा नै जम्मा गरिनेछ।
1: नयाँ सदस्य बन्नका लागि साधारण सभाको अवसरमा विशेष छुट गरिने हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले 2 प्रति फोटो, नागरिकताको फोटोकपी सहित संस्थाको कार्यालयमा सम्पर्क गर्नुहोला।
0: साधारण सभा हुने मिति, समय र स्थान। मिति 2083 असोज 31 गते, समय बिहान 10 बजेदेखि अपरान्न 4 बजेसम्म। स्थान संस्थाको कार्यालय गौरीशंकर गाउँपालिका उरा नम्बर 4 झ्याकु।
1: थप जानकारीको लागि अध्यक्ष देव बहादुर खड्का, सम्पर्क नम्बर 9844067014। सचिव मिङमा छेकी शेर्पा, सम्पर्क नम्बर 9844046536।
0: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गौरीशंकर गाउँपालिका उडा नम्बर 4 झ्याकु, दुलखा।
1: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटी भिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलाहाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम, इण्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानीज, सुशी तालिम, वेटर र वेट्रेस। हाम्रा विशेषताहरू, काठमाडौँ तथा पोखराका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने, एक्स्ट्रा प्र्याक्टिकल या जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने, जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको, टाढाबाट आउनेहरूको लागि खाना र बस्नको व्यवस्था गरिएको छ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया, चरीकोट, दोलाखा, सम्पर्क नम्बर 9841017099, 9841017099। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ, नेपाल।
2: नमस्ते डाक्टर सर।
3: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
3: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: कस्तो दाँत दुखेको, गिरा पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
7: अब के को धामीकोमा नि? धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई।
6: त्यहाँ चाहिँ के हुन्छ नि?
7: त्यहाँ के हुँदैन नपत्या सुन त यहाँ।
8: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
9: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिच बजार चरीकोट दोलखा। सम्पर्कको लागि 98 41 57 70 69।
6: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
10: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
11: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 98 44 39 92 92।
12: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
13: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: भाई ने क्या करनी होला बने इसु व्यापार व्यवसाय करूं बने अली कच्ची खर्चे को पनी जो गरी को ठीं सामान ने ना कानूनों जाने न सकी ने बो यो समय ले आमिले गरी खाने न दीनी भय बने हमरो भाग्य ने ये तो कि समय ये तो
1: पारे पनी क्यों न तुझे सब पक्ष हुआ तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
0: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरी सिलाबर स्टिलका भाँडा भाँडा व्यवसाय गरौ कि झै लाग्यो छ तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त
1: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरीकोटमै छँदै छ नि जसले 10 वारेन्टी भएका सामान यहाँ साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि
0: मेरी आमै नि गीताश्री स्टोर त्यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
1: हो त त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के अनि अर्को कुरा पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि त्यो त दोलखाको लागि एकमात्र डिलर हो के त्यसो गरी कसो होला
2: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल जरेस स्टील फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ
3: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टिभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस् पैसा जोगाउनुहोस् यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस् नयाँ भाँडा लानुहोस् कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ
2: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ साथै कुकर राइस कुकर चुलो मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ
3: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा सम्पर्क नम्बर 9851068595 र 0494142542 काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा सम्पर्क नम्बर 9851068595

0: सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
1: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
1: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
1: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
1: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
1: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
0: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर, पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
1: यो रेडियो सयुङको समय सूचक हो।
2: यति बेला मध्याह्नको 12 बजेको छ।

0: Subarnavasar, Subarnavasar, Subarnavasar. हाम्रा सेवा तथा सुविधाहरू
1: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, तीन महिने सुगर जाँच, एचबीएसी. हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ.
0: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ.
1: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069. 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ.
0: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि.
2: जनसचेतन बचतता ऋण सहकारी संस्था लिमिटेडको 33 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना.
3: जनसचेतन बचतता ऋण सहकारी संस्थाको 33 औं वार्षिक साधारण सभा हुने भएकाले आफूलाई पाएको पर्ने सेवा केन्द्र संकलन केन्द्रमा उपस्थित भइदिनु हुन सम्पूर्ण शेर सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ.
2: प्रस्तावहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन तथा गतिविधिहरू सम्बन्धमा, आगामी आर्थिक वर्ष 2083-84 वार्षिक कार्ययोजना तथा बजेट सम्बन्धमा,
3: आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षकको लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
2: नियमनकारी निकायको निर्देशनको जानकारी सम्बन्धमा, आगामी आर्थिक वर्षको लागि बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा,
3: लिलामीबाट संस्थाको नाममा सम्पत्ति सहकार तथा नाममा कायम भएको घर जग्गा बिक्री गर्ने सम्बन्धमा, ऋण विश्लेषण प्रतिवेदन सम्बन्धमा,
2: संस्थागत प्रतिनिधिहरूको जानकारी सम्बन्धमा, एकीकरण वा विघटन सम्बन्धी निर्णय गर्ने सम्बन्धमा,
3: बाह्य दायित्व स्वीकार तथा सदस्यहरूको दायित्व मिनाहा सम्बन्धमा, घर जग्गा तथा सवारी साधन खरिद र बिक्री गर्ने सम्बन्धमा,
2: विनियम नीति तथा कार्यविधिहरू संशोधन एवं थप सम्बन्धमा, संचालक समितिका निर्णयहरू अनुमोदन तथा समितिलाई अख्तियार प्रदान सम्बन्धमा,
3: एकाई साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि छनौट सम्बन्धमा, एकाई प्रतिनिधिहरूको साधारण सभामा सहभागी हुने प्रतिनिधि छनौट सम्बन्धमा र कार्यसूचीमा थप प्रस्तावहरू सम्बन्धमा,
2: साधारण सभा हुने मिति, समय र स्थान. मिति 2083 साल आश्विन 20 गते मंगलबार. कार्यक्रम हुने स्थान लहरमाने चोक, बैतेश्वर 3 मिर्गे. सहभागी सदस्यहरू मिर्गे संकलन केन्द्र अन्तर्गतका सबै. सम्पर्क मोबाइल नम्बर 9854045315. नामदु संकलन केन्द्रको कार्यालय अगाडि नामदु. नामदु संकलन केन्द्र अन्तर्गतका सबै. सम्पर्क मोबाइल नम्बर 9854045319. वडा कार्यालय बैतेश्वर 7 मार्बु. मार्बु संकलन केन्द्र अन्तर्गतका सबै. सम्पर्क मोबाइल नम्बर 9854045317. वडा कार्यालय जिरी 9 चिपचिपे. जिरी सेवा केन्द्र अन्तर्गतका सबै. सम्पर्क मोबाइल नम्बर 9854045323. जनसेवा मितेरी साकोसको पुरानो हल सामाकोशी 7 हावा. सामाकोशी सेवा केन्द्र अन्तर्गतका सबै. सम्पर्क मोबाइल नम्बर 9854045328.
3: मिति 2083 साल आश्विन 22 गते बिहिबार. संस्थाको कार्यालय अगाडि मैना पोखरी. बैतेश्वर सेवा केन्द्र मैना पोखरी अन्तर्गतका सबै. सम्पर्क मोबाइल नम्बर 9854045308.
2: 2083 साल आश्विन 24 गते शनिबार. रोयल जडीबुटी ब्याङ्केट, जडीबुटी काठमाडौँ. काठमाडौँ सेवा केन्द्र अन्तर्गतका सबै. सम्पर्क मोबाइल नम्बर 9854045309.
3: 2083 साल आश्विन 26 गते सोमबार. कालिङचोक माध्यमिक विद्यालय, भीमेश्वर नगरपालिका 3 लामाचौर, चरीकोट सेवा केन्द्र अन्तर्गतका सबै. सम्पर्क मोबाइल नम्बर 9854045313. कालिका माध्यमिक विद्यालय कालिङचोक नौ कटुवाचौर कालिङचोक सेवा केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045320 कृषि उपज केन्द्र सैलुङ तीन बाखोर तल्लो बसपाक बाखोर संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9841976969 सत्यश्वर माविको सामुदायिक हल मेलुङ एक पवटी मेलुङ सेवा केन्द्र अन्तर्गत सबै सम्पर्क मोबाइल नम्बर 9854045325 र शारदा मावि सैलुङ आठ भैंसे सैलुङ सेवा केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045331
2: 2083 साल आश्विन 27 गते मंगलबार प्रगतिशील मिलिजुली बाल विकास केन्द्र कालिचोक गाउँपालिका दुई बाबरे बाबरे संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045332 निकुभूमि माध्यमिक विद्यालय कालिचोक गाउँपालिका दुई बाबरे बाबरे संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045332 चक्रेश्वरी महादेव स्थान बिगु पाँच साङ्बा बजार साङ्बा संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045316 सिंगटी हेलिप्याड बिगु चार सिंगटी बिगु सेवा केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045314 गौरीशंकर माध्यमिक विद्यालय बिगु एक जगत जगत संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045334 वडा कार्यालय गौरीशंकर पाँच हाट घर इबिथान सूरी संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9767395585
3: र मिति 2083 साल आश्विन 30 गते शुक्रबार संस्थाको मुख्य कार्यालय हल मैना पोखरी इकाई प्रतिनिधिहरू सम्पर्क नम्बर 0949411004 र 0949411005 समय बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म
2: साधारण सभामा उपस्थित हुँदा संस्थाद्वारा जारी गरिएको परिचय पत्र पासबुक वा नेपाल सरकारबाट जारी फोटो सहित पहिचान खुल्ने कुनै प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ
3: संस्थाको आफ्नो सदस्य पहिचान फारम केवाईएम भर्न बाँकी रहनुभएका शेष सदस्यहरूलाई सभामा उपस्थित गराइने छैन तसर्थ सदस्यता पहिचान फारम भर्न बाँकी सदस्यहरूले आजैबाट आफूलाई पाइपर्ने संस्थाको विभिन्न कार्यालय मा एक प्रति फोटो नागरिकताको प्रमाण पत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपिका साथ उपस्थित भई सदस्यता पहिचान फारम केवाईएम भर्नु हुन अनुरोध छ
2: सभामा प्रस्तुत हुने वार्षिक प्रतिवेदन सभाका उपस्थिति स्थलहरू र संस्थाको कार्यालयहरूमा क्यूआर कोड मार्फत उपलब्ध गराइनेछ वार्षिक प्रतिवेदन संस्थाको युट्युब च्यानल youtube.com/jansachetan/sakos5686 फेसबुक पेज facebook.com/jansacheton वेबसाइट www.jansacheton.org.np बाट मिति 2083 साल असोज 10 गतेदेखि डाउनलोड गरी प्राप्त गर्न र हेर्न सकिनेछ
3: उल्लेखित संस्थाबाट प्रतिवेदन अध्ययन गरी संस्था सञ्चालन प्रक्रियामा केही सुझाव भएमा साधारण सभा अवधिभित्रै लिखित मौखिक तथा संस्थाको आधिकारिक इमेल ठेगाना info@jansacheton.org.np मार्फत पेश गर्न सकिनेछ
2: सभामा बाल बचतकर्ताहरूलाई उपस्थिति गराइने छैन तसर्थ बाल बचतकर्ताहरूलाई साधारण सभाका कार्यक्रममा लिएर नआउनु हुन सबै शेयर सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ
3: 2083 साल असार महिनासम्मको नियमित मासिक बचत नगर्ने सदस्यलाई साधारण सभामा उपस्थित गराइने छैन तसर्थ आफ्नो तथा एका घर परिवारको मासिक बचतलाई नियमित गर्नुहुन साथै ऋणको कारोबार भए सोलाई समेत नियमित गर्नुहुन अनुरोध गरिन्छ
2: शिवराम ढकाल सहसचिव जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेड बैतेश्वर गाउँपालिका पाँच काभ्रे दोलखा
0: जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 27 वार्षिक साधारण सभा सम्बन्धी सूचना यस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका दुई जुगु दोलखाको मिति 2083 साल भाद्र 9 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 27 वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ शेर सदस्यज्यूहरूलाई आफूलाई पाएक पर्ने स्थानमा अनिवार्य उपस्थित हुनको लागि हार्दिक अनुरोध गर्दछौ साधारण सभा हुने इकाई मिति र स्थान इकाई नम्बर एक 2083 साल असोज 24 गते स्थान क्लासिकल दरबार ब्याङ्क्वेट जडीबुटी काठमाडौँ अरणीको बसप्राक सँगै इकाई नम्बर दुई असोज 25 गते कारोबार सेवा केन्द्र चरीकोट, इकाई नम्बर तीन असोज 26 गते गौरीशंकर गाउँपालिका 5 एबी थान हाट घर, इकाई नम्बर चार असोज 27 गते हिमवर्ती माध्यमिक विद्यालय गौरीशंकर 7 मार्बु, असोज 27 गते गौरीशंकर 6 जयन्तीपुर सेवा केन्द्र परिसर, इकाई नम्बर 5 असोज 28 गते माने डाँडा माध्यमिक विद्यालय गौरीशंकर 4 झाँकु, इकाई नम्बर 6 असोज 29 गते यार्सा आधारभूत विद्यालय गौरीशंकर गाउँपालिका 1 यार्सा, असोज 29 गते गौरीशंकर गाउँपालिका 2 गरी डाँडा र इकाई नम्बर 7 असोज 30 गते जनउपकार शाहकोष परिसर गौरीशंकर गाउँपालिका 2 जुगु प्रतिनिधि मूलक समेत, समय बिहान 11 बजेबाट 4 बजेसम्म। साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू, आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा, विनियम संशोधन आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने सम्बन्धमा, बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, संचालक समितिको निर्णयहरू अनुमोदन तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा, व्यवस्थापनको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धमा, इकाई र प्रतिनिधि मूलक निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट गर्ने सम्बन्धमा, सहकारी एकीकरण सम्बन्धमा र विविध साधारण सभामा भाग लिन आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। सदस्य पहिचान विवरण केवाईएम आजसम्म अध्यावधिक नभएका शेष सदस्यहरूले साधारण सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा दुई प्रति फोटो, नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भई विवरण अध्यावधिक गर्नुहुन अनुरोध गरिन्छ। बचत तथा ऋणको किस्ता नियमित नभएका शेष सदस्यहरूले बचत तथा ऋणको किस्ता साधारण सभा अगावै नियमित गरिसक्नुपर्नेछ। 2083 भदौ 8 गतेसम्म सदस्य बन्नुभएका शेष सदस्यहरूलाई मात्र साधारण सभामा सहभागी गराइनेछ। वार्षिक साधारण सभामा बिना सूचना लगातार 3 पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन 2074 दफा 34 ख बमोजिम सदस्यता समाप्त हुने व्यवस्था रहेकोले संस्थाको वार्षिक साधारण सभामा अनिवार्य उपस्थितिको लागि सम्पूर्ण शेष सदस्यज्यूहरूमा अनुरोध गर्दछौ। खड्क बहादुर खड्का सचिव, जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गौरीशंकर गाउँपालिका 2, दोलाखा।

0: Bunnia. Extreme energy drink.
1: आपने जागिर खाने मौका तो आको थियो नि तर
2: तर सर के सोचेर बस्ने होइन मारी जागिर को अवसर आको छ भने गएर खाइहाला है
1: आपने अब खाना त हुन्छ नि तर के गर्ने मोटरसाइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भन्दियो त सकिगो नि
2: हेरा हेरा इनका मोटा बुद्धि जागिर खाना पनि त सिप चाहियो नि त मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि होइन त
3: हो त नि दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ
4: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर
3: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 830 107
5: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ
4: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा
6: छोरीको चिना टिपन बनाउनु थियो मेरो पनि चिना हेर्नु पर्ने थियो अनि जडीबुटी पनि चाहिएको थियो यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ
7: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त
5: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस् यहाँ हात हेर्ने चिना टिपन बनाउने झारफुक गर्ने आवश्यक परेका जडीबुटी मोहनी र छारे रोग पनि निको पारिन्छ सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844648062 9844648062
8: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको साथै काँचो र भुटेको तोरीको तेल रायोको तेल आलस र सरसोको तेल उपलब्ध छन् लोकल चामल लोकल दाल गेडागुडी पिना ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्
5: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु किसमिस ओखर हाडे बदाम छोकडा फर्सीको बिया खजुर कालो मिश्री खुरपाने सूर्यमुखीको बिया नरिवल अन्जीर मक्खन आदि थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060 प्रकाश थापा 9844554060 नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा
9: विशाल श्रीमद् भागवत महापुराण ज्ञान महायज्ञमा सादर निमन्त्रणा नेपाल मानव धर्म सेवा समिति जिल्ला शाखा आश्रम दोलखाको आयोजनामा धर्म जागरण, पितृमोक्ष, सत्संग भवन निर्माण र दैविक प्रकोप विपद कोष स्थापनाको पावन उद्देश्य सहित श्रीमद भागवत महापुराण ज्ञान महायज्ञको भव्य आयोजना हुन गइरहेको छ। यस महायज्ञमा विशिष्ट वक्ता प्रमुख वाचक पण्डित श्री डिलीराम गौतमज्यूको मुखारविन्दबाट सुमधुर संगीतमय भजन कीर्तन र कथा प्रवचन श्रवण गरी तन मन र धनको पुण्य कमाउने सुवर्ण अवसर नगुमाउनुहोस्। कथा आरम्भ मिति विक्रम सम्वत 2083 साल अश्विन 25 गते आइतबार। सम्पन्न हुने मिति विक्रम सम्वत 2083 साल कार्तिक 2 गते सोमबार। समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म। स्थान नेपाल मानव धर्म सेवा समिति उपशाखा आश्रम सुन्द्रावती। थप जानकारी तथा कलश दान व्यवस्थापनका लागि सम्पर्क 9852445779, 9849924909, 9844994913, 9841699945, 9844446550। आयोजक नेपाल मानव धर्म सेवा समिति जिल्ला शाखा आश्रम दोलखा उपशाखा आश्रम सुन्द्रावती।
10: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: अमीर
1: नीलकमल कृषि सहकारी संस्था लिमिटेड को साधारण सभा संबंधी सूचना।
2: एस नीलकमल कृषि सहकारी संस्था लिमिटेड को भदौ 11 गते बसेको बैठकको निर्णय अनुसार 2082-83 को आर्थिक कारोबार पछि 2083 असोज 27 गते 13 वार्षिक साधारण सभा हुने भएकाले यस संस्थामा आबद्ध हुनुभएका सम्पूर्ण शेयर सदस्यहरूलाई परिचय खुल्ने संस्थाको पासबुक तथा रसिद लिई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
1: कार्यक्रमहरू संचालक समितिको प्रतिवेदन तथा वार्षिक कार्ययोजना प्रस्तुति छलफल र पारित सम्बन्धमा सम्मान तथा पुरस्कार वितरण खाजा खर्च वितरण
2: साधारण सभा हुने स्थान मिति र समय स्थान कालिङ्चो गाउँपालिका वडा नम्बर 8 कार्यालय प्रांगण मिलडाँडा मिति 2083 साल असोज 27 गते समय बिहान 10 बजे
1: 2083 भदौ 11 गतेदेखि 2083 असोज 27 गतेसम्म भाका नागेका ऋणीहरूले ऋण चुक्ता गर्न आएमा हर्जना नलिने र यस संस्थामा शेयर सदस्य बन्न चाहनेहरूका लागि प्रवेश शुल्क छूट गरिएको समेत जानकारी गराइन्छ। असार मसान्तसम्म नियमित बचत छुटेकाले खाजा भत्ता उपलब्ध गराइने छैन। गणेश राज खरेल अध्यक्ष, रमा शिवाकोटी सचिव, गायत्री ओली व्यवस्थापक, नीलकमल कृषि सहकारी संस्था लिमिटेड कालिङ्चो गाउँपालिका सुनखानी दोलखा।
3: साधारण सभा सम्बन्धी सूचना।
2: यस सहकारी संस्थाको मिति 2083 साल भदौ 23 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 15 वार्षिक साधारण सभा आयोजना गरिने भएको हुँदा सम्पूर्ण शेयर सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति समय र स्थान मिति 2083 साल असोज 25 गते आइतबार घट स्थापनाको दिन समय बिहान ठिक 10 बजेदेखि 4 बजेसम्म स्थान कालिङचोक माध्यमिक विद्यालयको हल चरीकोट। साधारण सभामा छलफल हुने विषयहरू संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन सम्बन्धमा संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन पारित सम्बन्धमा आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा विनियम आन्तरिक नीति आन्तरिक कार्यविधि संशोधन तथा थप सम्बन्धमा संचालक समितिको निर्णय अनुमोदन सम्बन्धमा निर्णय पुस्तिका प्रमाणीकरणको लागि प्रतिनिधि चयन सम्बन्धमा र विभित साधारण सभामा उपस्थित हुने शेयर सदस्यले अनिवार्य रूपमा संस्थाबाट जारी गरिएको पासबुक लिएर आउनुपर्नेछ। साधारण सभामा उपस्थित शेयर सदस्यको लागि खाजा खर्चको व्यवस्था गरिएको छ। खाजा खर्च प्राप्त गर्नको लागि 2083 साल असार महिनासम्मको बचत तथा ऋणको किस्ता नियमित भएको हुनुपर्नेछ र सोही दिन सदस्य बन्नको लागि रु 330 रूपियाँ मात्र भएको व्यवहार जानकारी गराइन्छ। अप्सरा चौलागाई अध्यक्ष, परोपकार महिला बचत तथा ऋण सहकारी संस्था सरीकोट दोलखा।
4: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
1: सरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
4: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
1: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
4: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
1: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
4: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9853-27806 र 9814-80-56-42। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका वडा नम्बर 6 चोथाङ दोलखा।
0: The Rising Star. Rising Star? Rising Star?
5: Yes, the Rising Star School.
6: व्यवस्थित भौतिक संरचना आवासीय शिक्षा बालमैत्री पठन पाठन दक्ष र अनुभवी शिक्षक व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा
5: तीन दशकको विश्वास उत्कृष्ट नतिजा गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा
6: कक्षा नर्सरीदेखि बाह्रसम्मको शिक्षा तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्
5: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल चरीकोट दोलखा
3: जेहेन्दार छात्रवृत्तिको आवेदन फारम खुल्ला गरेको सम्बन्धी सूचना
2: शैक्षिक सत्र 2082 कालिङचोक गाउँपालिकाले सञ्चालन गरेको कक्षा पाँचको वार्षिक परीक्षामा गणित र अंग्रेजी विषयको सिकाइ उपलब्धिमा पालिका प्रथम हुन सफल तथा विभिन्न संस्थाले आयोजना गरेको अतिरिक्त क्रियाकलापहरूमा उत्कृष्ट नतिजा हासिल गर्न सफल यस विद्यालयमा शैक्षिक सत्र 2084 कक्षा आठसम्म सञ्चालन हुन गइरहेको बेहोरा सबैमा अनुरोध गरिन्छ शैक्षिक सत्र 2084 लागि नियम अनुसार प्रदान गर्दै आएको छात्रवृत्तिको अतिरिक्त कक्षा 4, 5, 6, 7 र 8 लागि सीमित सीटमा जेहेन्दर छात्रवृत्तिको आवेदन फारम खुला गरेको जानकारी गराइन्छ
3: विस्तृत जानकारीको लागि लालकुमार पाठक अध्यक्ष सञ्चालक समिति सम्पर्क मोबाइल नम्बर 9851234161 9844321164 गणेश आले मगर अध्यक्ष विद्यालय व्यवस्थापन समिति सम्पर्क मोबाइल नम्बर 9864002392 सञ्चालक समिति सदस्य गिरबहादुर तामाङ राजु शर्मा प्रिन्सिपल सम्पर्क मोबाइल नम्बर 9841085349 कुबेर बुढाथोकी भाइस प्रिन्सिपल 9861404888 विद्यालयको फोन नम्बर 0494101132 इमेल shreesarawotiengliss@gmail.com
7: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक FM 92.7 MHz

0: सर्सेपु साना किसान कृषि सहकारी संस्था लिमिटेड को 13 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस संस्थाको मिति 2083 भदौ 10 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 13 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले यस संस्थाका सम्पूर्ण शेयर सदस्यहरूलाई उपस्थित भइदिनु हुनको लागि यसै सूचना मार्फत हार्दिक अनुरोध गरिन्छ।
0: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू
1: आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 वार्षिक लेखा परीक्षक प्रतिवेदनमा छलफल तथा पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा, आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने सम्बन्धमा र विविध साधारण सभा हुने मिति समय र स्थान
0: मिति 2083 साल असोज 24 गते, समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म, स्थान सेतीदेवी मन्दिरको प्राङ्गण।
1: पुनश्च साधारण सभामा स्वयं उपस्थित हुने सदस्यलाई मात्र खाजा खर्च उपलब्ध गराइनेछ। ऋणको भाका नागेका तथा साउन महिनाको बचत नभएका सदस्यलाई खाजा खर्च उपलब्ध गराइने छैन। बाल बचतकर्ताको खाजा खर्च खातामा नै जम्मा गरिनेछ। नयाँ सदस्य बन्नको लागि सोदिन विशेष छुट दिइनेछ। थप जानकारीको लागि अध्यक्ष धावा शेर्पा, सचिव श्री नामगेल शेर्पा, कोषाध्यक्ष दिलबहादुर बस्नेत र व्यवस्थापक ताराबहादुर बस्नेत, सर्सेपु साना किसान कृषि सहकारी संस्था लिमिटेड, गौरीशंकर गाउँपालिका, वडा नम्बर 3, झ्याकु, दुलक।

0: अविनाश तिमी किन निराश छौ त?
1: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
0: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ। कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाई, सम्पर्क मोबाइल नम्बर 9844030282।
3: सयपाटी साना किसान कृषि सहकारी संस्था लिमिटेडको 10 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
4: दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर 4 मागपौवामा रहेको सयपाटी साना किसान कृषि सहकारी संस्था लिमिटेडको संचालक समितिको साउन 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 10 वार्षिक साधारण सभा दोलखाका अगुवा कृषक एवं सामाजिक व्यक्तित्व शिवप्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा हुने भएकाले सम्पूर्ण शेर सदस्यहरूलाई प्रमाणित भएको पासबुक वा परिचय पत्र सहित अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।
3: साधारण सभाका कार्यक्रमहरू: अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा पारित, सचिवको प्रतिवेदन प्रस्तुत।

0: तथा पारित कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत तथा पारित लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन प्रस्तुत तथा पारित निर्णय पुस्तिका प्रमाणित गर्ने शेष सदस्यको छनौट र अन्य प्रस्तावहरू।
1: साधारण सभा हुने मिति, स्थान र समय। मिति 2083 साल असोज 29 गते, समय बिहान 10 बजे, स्थान सहकारी संस्थाको प्रांगण।
0: थप जानकारीको लागि संस्थाको कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। फोन नम्बर 9844461888। अध्यक्ष धनबहादुर तामाङ, सयपाटी साना किसान कृषि सहकारी संस्था लिमिटेड, सैलुङ गाउँपालिका, वडा नम्बर 4, मगापौवा, दोलखा।
2: यो रेडियो सैलुङको समय सूचक हो।
3: यति बेला दिउँसोको 1 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: श्री जनप्रेमी कृषि सहकारी संस्था लिमिटेडको 19 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
2: दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर 8 क्षेत्रपाको येबोमा रहेको जनप्रेमी कृषि सहकारी संस्था लिमिटेडको 19 वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्यहरू, बाल बचतकर्ताहरू, ज्येष्ठ सदस्यहरूलाई प्रमाणित भएको पासबुक वा परिचय पत्र सहित अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
1: साधारण सभामा हुने छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 को वार्षिक नीति तथा कार्ययोजना प्रतिवेदन पारित सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 को बजेट प्रतिवेदन पारित सम्बन्धमा,
2: आर्थिक वर्ष 2082-83 को आन्तरिक तथा बाह्य लेखा परीक्षण प्रतिवेदन पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को लागि बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा,
1: संस्थाको विनियम संशोधन तथा आन्तरिक कार्यविधिहरू पारित सम्बन्धमा, संचालक तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन सम्बन्धमा,
2: निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा र विभित।
1: साधारण सभा हुने मिति, समय र स्थान। मिति 2083 साल असोज 24 गते शनिबार। स्थान काठमाडौँ। क्षेत्र हाल काठमाडौँमा बसोबास गर्ने सदस्यहरू। समय बिहान 10 बजेदेखि 2 बजेसम्म। असोज 27 गते मंगलबार संस्थाको प्रांगण वैदेश्वर 4, 5, 8 र गौरीशंकर 1 र 2 का सबै। समय बिहान 10 बजेदेखि 4 बजेसम्म।
2: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक तथा परिचय पत्र अनिवार्य रूपमा लिएर उपस्थित हुनुहोला। साथै आफ्नो बचत तथा ऋणको किस्ता साधारण सभा अगाडि नै नियमित गर्नुहुन समेत हार्दिक अनुरोध गर्दछौ। बलबहादुर कार्की, सचिव श्री जनप्रेमी कृषि सहकारी संस्था लिमिटेड, बैतेश्वर गाउँपालिका वडा नम्बर 8 एबो दोलखा।
1: क्षेत्रवती समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
2: यस संस्थाको मिति 2083 साल साउन 14 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 24 वार्षिक साधारण सभा इकाईगत रूपमा सञ्चालन गरिने भएकाले आफूलाई पाएक पर्ने इकाईहरूमा उपस्थितिका लागि सम्पूर्ण शेर सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 को प्रस्तावित कार्यक्रम सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को आन्तरिक तथा बाह्य लेखा परीक्षण प्रतिवेदन तथा 2083-84 को प्रस्तावित बजेट सम्बन्धमा,
2: आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को लागि बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा,
1: साधारण सभाको निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधिहरूको छनौट सम्बन्धमा, सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा र विभिन्न। मिति 2083 साल असोज 21 गते। स्थान छिपीगाउँ चौतारे डाँडा, रातमाटे डाँडा, बसेरी, थापा गाउँ गोलाई प्रतीक्षालय, एबो समाज घर, मार्बुटार गोलाई, ताम्राकोशीका आधारभूत विद्यालय मलेपू, टुनीबोटे डाँडा गैरी, सम्पर्क कार्यालय चरीकोट र जडीबुटी बसपार काठमाडौँ। क्षेत्र सम्बन्धित क्षेत्रका सदस्यहरू र काठमाडौँ बसोबास गर्ने सदस्यहरू। समय बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म।
2: र असो 24 गते क्षेत्रवती माध्यमिक विद्यालयको सभाहल बैतेश्वर 8 क्षेत्रपा साबिक क्षेत्रपा वडा नम्बर 2, 5, 6 र छुटेका सदस्यहरूका साथै इकाईगत रूपमा छनौट भएका सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म।
1: साधारण सभामा उपस्थित हुँदा संस्थाले प्रदान गरेको पासबुक अनिवार्य लिएर आउनुपर्नेछ। बचत छुटेका र ऋणको भाका नागेका सदस्यहरूले 2083 साल असोज 15 गते भित्र नियमित गर्नुहुन अनुरोध गरिन्छ। अन्यथा साधारण सभामा खाजा खर्च उपलब्ध गराउन संस्था बाध्य हुने छैन। उक्त दिन सदस्य बन्दा प्रवेश शुल्कमा 100% छुट गरिने भएकाले सदस्य बन्न बाँकी इच्छुक महानुभावहरूलाई सदस्य बन्नका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
2: रमेश कुमार श्रेष्ठ सचिव श्री क्षेत्रवती समाज सुधार बचत तथा ऋण सहकारी संस्था बैतेश्वर गाउँपालिका वडा नम्बर 8 क्षेत्रपा दुलखा।
3: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्तान।
4: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
5: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोटमा कहाँ छ?
6: ए साथी हो, कसैले थाहा छ त? ए सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोट पार्टी खोलाको
7: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसेलिङ गरिन्छ नि।
5: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसेलिङ गरेर आउँछु। सुप्रिम टायर रिसेलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग है साथी हो।
8: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा।
7: हाम्रा सेवा तथा सुविधाहरू
5: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पार्टीखोला रोड माथि रहेको छ। प्रोप्राइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9848-73107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ पार्टीखोला चरीकोट दोलखा।
9: स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 26 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
2: ए स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ महिनाको 6 गते शनिबार बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 26 वार्षिक साधारण सभा यही मिति 2083 साल असोज महिनाको 17 गते शनिबारका दिन सम्पन्न हुन गइरहेकाले सम्पूर्ण शेर सदस्य महानुभावहरूलाई पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि बिहान ठिक 10 बजे उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साथै सम्पूर्ण शेर सदस्य महानुभावहरू र शुभचिन्तकहरूमा 2083 सालको विजया दशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
9: साधारण सभा हुने मिति, समय र स्थान मिति 2083 साल असोज 17 गते शनिबार, समय बिहान ठिक 10 बजे, स्थान दरबार पार्टी प्यालेस भीमेश्वर नगरपालिकाको भवन सादो बाटो चरीकोट दोलखा।
2: उपस्थित हुँदा शेर सदस्यले अनिवार्य रूपमा संस्थाले उपलब्ध गराएको पासबुक लिएर आउनुहोला एवं मिति 2083 असार मसन्तसम्मको बचत तथा ऋणको किस्ता नियमित नहुने शेर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन। विजय बस्नेत सचिव स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे। किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ लुवाङसा दोलखा।
3: हजुर बुबा नमस्कार।
4: नमस्कार नानी, नमस्कार।
3: के छ खबर, सन्चै हुनुहुन्छ?
4: सन्चै छु नानी।
3: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
4: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
3: जस्तै जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
4: ए, उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
3: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
5: दक्षिण भारतका प्रसिद्ध 11 ज्योतिर्लिङ्ग तथा तीन धाम यात्रा हुँदैछ। प्रमुख दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, लुम्बिनी कपिलवस्तु, सेजी सातचो धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ। भारततर्फ हरिहर क्षेत्र तर्पण पटना, मातृ मोक्ष पिण्डदान, पुनः पुनः मा श्रद्धा स्थल गयाजी, विष्णुपद दर्शन, बैतरणी नदी स्नान तर्पण, वैद्यनाथ धाम शिवसागर पञ्च स्नान, गंगा सागर तथा कपिल मुनि र कलकत्ता दक्षिणेश्वरी काली दर्शन, जगन्नाथपुरी साक्षी गोपाल दर्शन सागर स्नान, मल्लिका अर्जुन श्री शैलम तिरुपति बालाजी, श्री रंगम कावेरी, रामेश्वरम दर्शन, बाइसकुण्ड स्नान, कन्याकुमारी लक्ष्मी नारायण स्वर्ण मन्दिर दर्शन, भीमा शंकर, त्रिअम्बकेश्वर, श्रीडी साई बाबा, ग्रीष्मेश्वर दर्शन, नर्मदा नदी स्नान, ओमकारेश्वर, ममलेश्वर, उज्जैन महाकालेश्वर दर्शन, चोटिला चामुण्डा भगवती, द्वारिका पुरी द्वारिकाधीश दर्शन, गोमती गंगा स्नान तथा पिण्डदान, नागेश्वर गोपी तलाउ भेट द्वारका, बिन्दु सरोवर, मातृ गया पिण्डदान, पुष्कर क्षेत्र ब्रह्म मन्दिर ब्रह्म सरोवर, अम्बादेवी दर्शन, वृन्दावन, मथुरा, गोकुल, रमण रेती, काशी विश्वनाथ तथा मणिकर्णिका स्नान पिण्डदान, चौरासी घाट दर्शन, प्रयागराज अन्तिम गंगा स्नान, श्रीराम जन्मभूमि अयोध्या दर्शन गरी नेपाल प्रवेश। खाना, बस्न, अटो रिक्सा, डुङ्गा सहित सम्पूर्ण लागत 1,20,000 लाग्नेछ। समय अवधि 42 दिन रहनेछ। प्रस्थान मिति 2083 साल माघ 5 गते। थप जानकारीको लागि सम्पर्क विष्णु अधिकारी, सम्पर्क नम्बर 98 41 87 09, 98 41 87 09, 7 बाटो चरीको दोलखा।

0: ए माइला गुरुजी,
1: हजुर साहब, लाइसेन्स निकाल्नु न त गुरु।
2: लाइसेन्स त छैन त सर, यसो मिलाइदिनु न साहब।
1: चुप।
3: के तपाईहरू पनि बिना लाइसेन्स सवारी हाँकिरहनु भएको त छैन? त्यसो हो भने अब ढिला नगर्नुहोस्। सवारी चालक शिव विकास केन्द्र डीएसटीसी नेपाल भक्तपुरमा सम्पर्क गर्नुहोस्।
4: खाना बस्नको सुविधा सहित कार, बाइक, स्कूटर र दोजार सिक्ने कोषहरू सञ्चालन भइरहेका छन्। समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
5: थप जानकारीको लागि डीएसडीसी नेपालको फेसबुक, टिकटक पेज लाइक गर्नुहोला।
6: थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9768-72-77-77, 9844-013-110, 9844-065-466, 9818-3715-33।
5: ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट बचौं र बचाऊ।
7: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
8: होइन, के एकले गुनगुन गरिरहेको?
7: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरासको चल्ला पालौ भनेर सोचेको।
8: अनि के भयो त, लगेर पाले भइगयो नि?
7: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
8: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
5: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लेर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
8: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
5: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
7: राँगाको मासु पाइने पसल भएको घर सँगै।
9: एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 12 वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस संस्थाको मिति 2083 भाद्र 5 गते बसेको संचालक समितिको 105 पूर्ण बैठकको निर्णय अनुसार संस्थाको 12 वार्षिक साधारण सभा देहाएको मिति, समय र स्थानमा आयोजना गरी निम्नलिखित प्रस्तावहरूमाथि छलफल गरी निर्णय गर्नुपर्ने भएकोले आफूलाई पाइपर्ने कार्यालयमा अनिवार्य उपस्थितिको लागि सम्पूर्ण सियो सदस्य महानुभावजीहरूमा हार्दिक अनुरोध गरिन्छ। एकाएक अन्तर्गत कार्यक्रम हुने मिति 2083 असोज 17 गते। काठमाडौँ सेवा केन्द्र, काठमाडौँ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। स्थान, दिव्येश्वरी पार्टी प्यालेस, लोकन्थली। एकाइ दुई, रामेछाप जिल्ला क्षेत्रमा। 2083 आश्विन 20 गते मंगलबार। प्रीति सेवा केन्द्र, प्रीति सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। भोजी सेवा केन्द्र, भोजी सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। ठोसी सेवा केन्द्र, ठोसी सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। गर्जाङ सेवा केन्द्र, गर्जाङ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। रसनालु सेवा केन्द्र, रसनालु सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। बेताली सेवा केन्द्र, बेताली सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। र राष्ट्र सेवक सेवा केन्द्र, राष्ट्र सेवक सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। स्थान, सेवा केन्द्रको प्राङ्गण। र एकाइ तीन, दोलखा जिल्ला क्षेत्रभित्र। 2083 आश्विन 22 गते बिहिबार। मुख्य कार्यालय, मुख्य कार्यालय क्षेत्रका सम्पूर्ण सदस्यहरू। गौरव सेवा केन्द्र, गौरव सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। मेलमिलाप सेवा केन्द्र, मेलमिलाप सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। सुइरे सेवा केन्द्र, सुइरे सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। चरीकोट सेवा केन्द्र, चरीकोट सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। र एलुङ सेवा केन्द्र, एलुङ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू। स्थान, सेवा केन्द्रको प्राङ्गण। निर्णय प्रमाणित सभा 2083 असोज 24 गते। सम्पूर्ण एकाईबाट छनौट भएका प्रतिनिधिहरू मात्र। स्थान, मुख्य कार्यालयको सभा हल। साधारण सभामा उपस्थित हुँदा ध्यान दिनुपर्ने कुराहरू। साधारण सभामा उपस्थित हुँदा संस्थाको नियमित बचत पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। 2083 साल असार मसान्तसम्मको नियमित बचत नभएका सदस्यहरूलाई साधारण सभामा उपस्थित गराइने छैन। ऋणी सदस्यहरूको हकमा मिति 2083 असार महिनासम्मको सावा तथा ब्याज बुझाउनु पर्नेछ, अन्यथा साधारण सभामा उपस्थित गराइने छैन। साधारण सभामा प्रस्तुत हुने आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन सभा स्थल वा कार्यालयबाट वितरण गरिनेछ। अग्रिम अध्ययन गर्न चाहने सदस्यहरूले 2083 आश्विन महिनाको 10 गते संस्थाको आधिकारिक वेबसाइट www.ekikritfriendship.coop.np को डाउनलोड मेनुभित्र संस्थाको प्रतिवेदन डाउनलोड गरी वा आधिकारिक फेसबुक पेज मार्फत क्यूआर कोड स्क्यान गरी वा लिंकमा क्लिक गरी अध्ययन गर्न सकिनेछ। साधारण सभामा उपस्थित हुँदा आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन अध्ययन गरी संस्थालाई सल्लाह सुझाव भएमा लिखित रूपमा उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ र निर्वाचन सम्बन्धी सूचना निर्वाचन समितिले छुट्टै प्रकाशन गर्नेछ। केशव कुमार कार्की, सचिव एकीकृत फेन्सी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, जिरी 5 दोलखा।
0: पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
10: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सब परिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 98510-66165, 98510-66165।
11: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: भाई ने के गर्नी होला भने यसो व्यापार व्यवसाय गरौं भने अलिकति खर्चको पनि जो गरेको थिए सामान लिन काठमाडौँ जानै नसकिने भो यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो
1: पारे पनि किन दुखेको पक्छौ हा तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
0: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा भाँडा व्यवसाय गरौ कि झै लाग्या छ तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त
1: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि जसले 10 वर्ष वारेन्टी भएका सामान यहाँ साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपिएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि
0: मेरी आमै नि गीताश्री स्टोर यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
1: हो त त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के अनि अर्को कुरा पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि त्यो त दोलखाको लागि एकमात्र डिलर हो के त्यसो गरे कसो होला
2: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टिल फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ
3: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टिभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस् पैसा जोगाउनुहोस् यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस् नयाँ भाँडा लानुहोस् कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ
2: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ साथै कुकर राइस कुकर चुलो मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ
3: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा सम्पर्क नम्बर 9851068595 र 0494142542 काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा सम्पर्क नम्बर 9851068590 सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा
4: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने
3: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ
4: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ
3: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने
4: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने
3: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने
4: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने
3: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने
4: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने
3: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ
4: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्
3: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
4: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007766।
3: यस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
5: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
3: यस संस्थाको मिति 2083 साल भदौ 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 24 साधारण सभा हुने भएकोले सम्पूर्ण शेष सदस्यज्यूहरूलाई उपस्थित भइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछौ।
5: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को संचालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को वार्षिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत छलफल तथा पारित सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा,
3: बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, विनियम पुनलेखन आन्तरिक कार्यविधि तथा कार्ययोजना पारित गर्ने सम्बन्धमा, सहकारी एकीकरण सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि छनौट र विविध सम्बन्धमा।
5: साधारण सभामा स्वयं उपस्थित हुने शेयर सदस्यहरूलाई खाजा खर्च बापत कर बाहेकको रकम उपलब्ध गराइनेछ र खर्च बुझ्नको लागि अनिवार्य रूपमा संस्थाले जारी गरेको पासबुक ल्याउनु पर्नेछ र बाल बचतकर्ताको हकमा भने खाजा खर्च खातामा नै जम्मा गरिनेछ।
3: नयाँ सदस्य बन्नका लागि साधारण सभाको अवसरमा विशेष छूट गरिने हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले 2 प्रति फोटो, नागरिकताको फोटोकपी सहित संस्थाको कार्यालयमा सम्पर्क गर्नुहोला।
5: साधारण सभा हुने मिति, समय र स्थान। मिति 2083 असोज 31 गते, समय बिहान 10 बजेदेखि अपरान्न 4 बजेसम्म। स्थान संस्थाको कार्यालय गौरीशंकर गाउँपालिका उडा नम्बर 4 झ्याकु।
3: थप जानकारीको लागि अध्यक्ष देव बहादुर खड्का, सम्पर्क नम्बर 9844067014। सचिव मिङमा छेकी शेर्पा, सम्पर्क नम्बर 9844046536।
5: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गौरीशंकर गाउँपालिका उडा नम्बर 4 झ्याकु, दुलखा।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: विश्वासिलो मेनपावरको व्यवस्था भएको, टाढाबाट आउनेहरूको लागि खानेर बस्नको व्यवस्था गरिएको छ, तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया चरीकोट दोलाखा, सम्पर्क नम्बर 98410 1709, 98410 1709। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौं नेपाल।
1: नमस्ते डाक्टर सर।
2: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: California. Extreme energy drink.
1: यो रेडियो सैलुङको समय सूचक हो। यति बेला दिउँसोको 2 बजेको छ।

0: रेडियो सैलून सामुदायिक एफएम 92.7 मेगाहर्ट्ज।
1: अया अया कस्तो दाद दुखेको गिया पनि सुन्या छ ये बुढी मलाई धामीकोमा लग्या भन्या।
2: अब के को धामीकोमा नि धामीकोमा होइन अब इन्द्र डिजिटल बीज बजारमा लैजानु पर्छ क्या तिमीलाई।
1: त्यहाँ चाहिँ के हुन्छ नि
2: त्यहाँ के हुँदैन नपत्या सुन त
3: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने दाँतको जरा भर्ने दुखेको दाँतलाई उपचार गरिने खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने मेसिनबाटै दाँत भर्ने दाँत सफा गरिने खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने।

0: स्थिति मेसिनबाटै दाँत भर्ने सुनको क्याप लगाउने चाँदीको दाँत भरिने क्याप लगाउने
1: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने निकाल्ने श्वास गनाउने गिजाबाट रगत आउने मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक बीज बजार चरीकोट दौलखा सम्पर्कको लागि 9841577069।
2: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
3: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
4: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844392992।
5: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
4: हाम्रा सेवा तथा सुविधाहरू
6: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टिटिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच, मुटुको इसिजी, भिजियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
4: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
6: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
4: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।
7: जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
8: जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको 33 वार्षिक साधारण सभा हुने भएकाले आफूलाई पाएको पर्ने सेवा केन्द्र संकलन केन्द्रमा उपस्थित भइदिनु हुन सम्पूर्ण शेष सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ।
7: प्रस्तावहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन तथा गतिविधिहरू सम्बन्धमा, आगामी आर्थिक वर्ष 2083-84 वार्षिक कार्ययोजना तथा बजेट सम्बन्धमा,
8: आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षकको लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
7: नियमनकारी निकायको निर्देशनको जानकारी सम्बन्धमा, आगामी आर्थिक वर्षको लागि बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा,
8: लिलामीबाट संस्थाको नाममा सम्पत्ति सकार तथा नाममा कायम भएको घर जग्गा बिक्री गर्ने सम्बन्धमा, ऋण विश्लेषण प्रतिवेदन सम्बन्धमा,
7: संस्थागत प्रतिनिधिहरूको जानकारी सम्बन्धमा, एकीकरण वा विघटन सम्बन्धी निर्णय गर्ने सम्बन्धमा,
8: बाह्य दायित्व स्वीकार तथा सदस्यहरूको दायित्व मिनाहा सम्बन्धमा, घर जग्गा तथा सवारी साधन खरिद र बिक्री गर्ने सम्बन्धमा,
7: विनियम नीति तथा कार्यविधिहरू संशोधन एवं थप सम्बन्धमा, संचालक समितिका निर्णयहरू अनुमोदन तथा समितिलाई अख्तियार प्रदान सम्बन्धमा,
8: एकाइ साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि छनौट सम्बन्धमा, एकाइ प्रतिनिधिहरूको साधारण सभामा सहभागी हुने प्रतिनिधि छनौट सम्बन्धमा र कार्यसूचीमा थप प्रस्तावहरू सम्बन्धमा,
7: साधारण सभा हुने मिति, समय र स्थान, मिति 2083 साल आश्विन 20 गते मंगलबार, कार्यक्रम हुने स्थान लहरमाने चोक बैतेश्वर 3 मिर्गे, सहभागी सदस्यहरू मिर्गे संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045315, नामदु संकलन केन्द्रको कार्यालय अगाडि नामदु, नामदु संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045319, वडा कार्यालय बैतेश्वर सात मार्बु संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045317 वडा कार्यालय जिरी 9 चिपचिपे जिरी सेवा केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045323 जनसेवा मितेरी साकोसको पुरानो हल तामाकोसी सात हावा तामाकोसी सेवा केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045328
8: मिति 2083 साल आश्विन 22 गते बिहिबार संस्थाको कार्यालय अगाडि मैनापोखरी बैतेश्वर सेवा केन्द्र मैनापोखरी अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045308
7: 2083 साल आश्विन 24 गते शनिबार रोयल जडीबुटी ब्याङ्केट जडीबुटी काठमाडौँ सेवा केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045309
8: 2083 साल आश्विन 26 गते सोमबार कालिङचोक माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 3 लामाचौर चरीकोट सेवा केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045313 कालिका माध्यमिक विद्यालय कालिङचोक 9 कटुवाचौर कालिङचोक सेवा केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045320 कृषि उपज केन्द्र सैलुङ 3 बाखोर तल्लो बसपाक बाखोर संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9841197769 सत्येश्वर माविको सामुदायिक हल मेलुङ 1 पवटी मेलुङ सेवा केन्द्र अन्तर्गत सबै सम्पर्क मोबाइल नम्बर 9854045325 र शारदा मावि सैलुङ 8 भैंसे सैलुङ सेवा केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045331
7: 2083 साल आश्विन 27 गते मंगलबार प्रगतिशील मिलिजुली बाल विकास केन्द्र कालिचो गाउँपालिका 2 बाबरे संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045332 निकोभूमि माध्यमिक विद्यालय कालिन्सो गाउँपालिका 2 बाबरे संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045332 चक्रेश्वरी महादेव स्थान बिगु 5 साङ्बा बजार साङ्बा संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045316 सिंगटी हेलिप्याड बिगु 4 सिंगटी बिगु सेवा केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045314 गौरीशंकर माध्यमिक विद्यालय बिगु 1 जगत संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045334 वडा कार्यालय गौरीशंकर 5 हाटघर इबिथान सूरी संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9767939585
8: र मिति 2083 साल आश्विन 30 गते शुक्रबार संस्थाको मुख्य कार्यालय हल मैना पोखरी इकाई प्रतिनिधिहरू सम्पर्क नम्बर 0949411004 र 0949411005 समय बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म
7: साधारण सभामा उपस्थित हुँदा संस्थाद्वारा जारी गरिएको परिचय पत्र पासबुक वा नेपाल सरकारबाट जारी फोटो सहित पहिचान खुल्ने कुनै प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ
8: संस्थाको आफ्नो सदस्य पहिचान फारम केवाईएम भर्न बाँकी रहनुभएका शेष सदस्यहरूलाई सभामा उपस्थित गराइने छैन तसर्थ सदस्यता पहिचान फारम भर्न बाँकी सदस्यहरूले आजैबाट आफूलाई पाएक पर्ने संस्थाको विभिन्न कार्यालय मा एक प्रति फोटो नागरिकताको प्रमाण पत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपिका साथ उपस्थित भई सदस्यता पहिचान फारम केवाईएम भर्नुहुन अनुरोध छ
7: सभामा प्रस्तुत हुने वार्षिक प्रतिवेदन सभाका उपस्थिति स्थलहरू र संस्थाको कार्यालयहरूमा क्यूआर कोड मार्फत उपलब्ध गराइनेछ वार्षिक प्रतिवेदन संस्थाको युट्युब च्यानल youtube.com/jansachetansakos5686 फेसबुक पेज facebook.com/jansacheton वेबसाइट www.jansacheton.org.np बाट मिति 2083 साल असोज 10 गतेदेखि डाउनलोड गरी प्राप्त गर्न र हेर्न सकिनेछ
8: उल्लेखित संस्थाबाट प्रतिवेदन अध्ययन गरी संस्था सञ्चालन प्रक्रियामा केही सुझाव भएमा साधारण सभा अवधिभित्रै लिखित मौखिक तथा संस्थाको आधिकारिक इमेल ठेगाना info@jansacheton.org.np मार्फत पेश गर्न सकिनेछ
7: सभामा बाल बचतकर्ताहरूलाई उपस्थिति गराइने छैन तसर्थ बाल बचतकर्ताहरूलाई साधारण सभाका कार्यक्रममा लिएर नआउनु हुन सबै शेयर सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौं।
8: 2083 साल असार महिनासम्मको नियमित मासिक बचत नगर्ने सदस्यलाई साधारण सभामा उपस्थित गराइने छैन। तसर्थ आफ्नो तथा एका घर परिवारको मासिक बचतलाई नियमित गर्नुहुन साथै ऋणको कारोबार भए सोलाई समेत नियमित गर्नुहुन अनुरोध गरिन्छ।
7: शिवराम ढकाल सहसचिव जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेड बैतेश्वर गाउँपालिका 5 काभ्रे दोलखा।
4: जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 27 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका 2 जुगु दोलखाको मिति 2083 साल भाद्र 9 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 27 वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्य ज्यूहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। शेर सदस्य ज्यूहरूलाई आफूलाई पाएको पर्ने स्थानमा अनिवार्य उपस्थित हुनको लागि हार्दिक अनुरोध गर्दछौं। साधारण सभा हुने इकाई मिति र स्थान इकाई नम्बर 1 2083 साल असोज 24 गते स्थान क्लासिकल दरबार ब्याङ्क्वेट जडीबुटी काठमाडौँ अरणीको बस प्राक सँगै इकाई नम्बर 2 असोज 25 गते कारोबार सेवा केन्द्र चरीकोट इकाई नम्बर 3 असोज 26 गते गौरीशंकर गाउँपालिका 5 एबी थान हाटघर इकाई नम्बर 4 असोज 27 गते हिमवर्ती माध्यमिक विद्यालय गौरीशंकर 7 मार्बु असोज 27 गते गौरीशंकर 6 जयन्तीपुर सेवा केन्द्र परिसर इकाई नम्बर 5 असोज 28 गते माने डाँडा माध्यमिक विद्यालय गौरीशंकर 4 झ्याकु इकाई नम्बर 6 असोज 29 गते यार्सा आधारभूत विद्यालय गौरीशंकर गाउँपालिका 1 यार्सा असोज 29 गते गौरीशंकर गाउँपालिका 2 गरी डाँडा र इकाई नम्बर 7 असोज 30 गते जनउपकार साहकोष परिसर गौरीशंकर गाउँपालिका 2 जुगु प्रतिनिधिमूलक समेत समय बिहान 11 बजेबाट 4 बजेसम्म। साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को संचालक समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2083-84 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा विनियम संशोधन आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने सम्बन्धमा बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा संचालक समितिको निर्णयहरू अनुमोदन तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा व्यवस्थापनको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धमा इकाई र प्रतिनिधिमूलक निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट गर्ने सम्बन्धमा सहकारी एकीकरण सम्बन्धमा र विविध साधारण सभामा भाग लिन आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाले प्रदान गरेको परिचय पत्र पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। सदस्य पहिचान विवरण केवाईएम हालसम्म अध्यावधिक नभएका शेष सदस्यहरूले साधारण सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा 2 प्रति फोटो नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भई विवरण अध्यावधि गर्नुहुन अनुरोध गरिन्छ। बचत तथा ऋणको किस्ता नियमित नभएका शेष सदस्यहरूले बचत तथा ऋणको किस्ता साधारण सभा अगावै नियमित गरिसक्नुपर्नेछ। 2083 भदौ 8 गतेसम्म सदस्य बन्नुभएका शेष सदस्यहरूलाई मात्र साधारण सभामा सहभागी गराइनेछ। वार्षिक साधारण सभामा बिना सूचना लगातार 3 पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन 2074 दफा 34 ख बमोजिम सदस्यता समाप्त हुने व्यवस्था रहेकोले संस्थाको वार्षिक साधारण सभामा अनिवार्य उपस्थितिको लागि सम्पूर्ण शेर सदस्यज्यूहरूमा अनुरोध गर्दछौं। खड्क बहादुर खड्का सचिव जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका 2 दोलखा।
2: जागिर खाने मौका त आको थियो नि तर तर सर केही सोचेर बस्ने होइन, मारि जागिरको अवसर आएको छ भने गएर खाइहाल है। आफै नै अब खाना त हुन्थ्यो नि तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिगयो नि। हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माची भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारि कार मोटर साइकल स्कुटर सिक्ने नि होइन त?
9: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मी ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कूटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
5: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कूटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आदि सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
9: विस्तृत जानकारीका लागि
3: प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 8 20 10 7।
4: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
5: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा।
10: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
11: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजिरेलाई सम्पर्क गर्नु पर्छ नि त।
4: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844648062 9844648062।
12: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुपथ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
4: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
13: विशाल श्रीमद् भागवत महापुराण ज्ञान महायज्ञमा सादर निमन्त्रणा। नेपाल मानव धर्म सेवा समिति जिल्ला शाखा आश्रम दोलखाको आयोजनामा धर्म जागरण, पितृमोक्ष, सत्संग भवन निर्माण र दैविक प्रकोप विपद कोष स्थापनाको पावन उद्देश्य सहित श्रीमद् भागवत महापुराण ज्ञान महायज्ञको भव्य आयोजना हुन गइरहेको छ। यस महायज्ञमा विशिष्ट वक्ता प्रमुख वाचक पण्डित श्री डिलीराम गौतमज्यूको मुखारविन्दबाट सुमधुर संगीतमय भजन कीर्तन र कथा प्रवचन श्रवण गरी तन, मन र धनको पुण्य कमाउने सुवर्ण अवसर नगुमाउनुहोस्। कथा आरम्भ मिति विक्रम सम्वत 2083 साल अश्विन 25 गते आइतबार। सम्पन्न हुने मिति विक्रम सम्वत 2083 साल कार्तिक 2 गते सोमबार। समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म। स्थान नेपाल मानव धर्म सेवा समिति उपशाखा आश्रम सुन्द्रावती। थप जानकारी तथा कलश दान व्यवस्थापन का लागि सम्पर्क 9852445779 9849924909 9844994913 9841699945 9844446550 आयोजक नेपाल मानव धर्म सेवा समिति जिल्ला शाखा आश्रम दोलखा उपशाखा आश्रम सुन्द्रावती।

0: नीलकमल कृषि सहकारी संस्था लिमिटेड को साधारण सभा सम्बन्धी सूचना।
1: यस नीलकमल कृषि सहकारी संस्था लिमिटेड को भदौ 11 गते बसेको बैठकको निर्णय अनुसार 2082-83 को आर्थिक कारोबार पछि 2083-27 गते 13 वार्षिक साधारण सभा हुने भएकाले यस संस्थामा आबद्ध हुनुभएका सम्पूर्ण शेयर सदस्यहरूलाई परिचय खुल्ने संस्थाको पासबुक तथा रसिद लिई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
0: कार्यक्रमहरू संचालक समितिको प्रतिवेदन तथा वार्षिक कार्ययोजना प्रस्तुति छलफल र पारित सम्बन्धमा सम्मान तथा पुरस्कार वितरण खाजा खर्च वितरण
1: साधारण सभा हुने स्थान मिति र समय स्थान कालिङ्चोक गाउँपालिका वडा नम्बर 8 कार्यालय प्राङ्गण मिलडाँडा मिति 2083 साल असोज 27 गते समय बिहान 10 बजे
0: 2083 भदौ 11 गतेदेखि 2083 असोज 27 गतेसम्म भाका नागेका ऋणीहरूले ऋण चुक्ता गर्न आएमा हर्जना नलिने र यस संस्थामा शेयर सदस्य बन्न चाहनेहरूका लागि प्रवेश शुल्क छूट गरिएको समेत जानकारी गराइन्छ। असार मसान्तसम्म नियमित बचत छुटेकाले खाजा भत्ता उपलब्ध गराइने छैन। गणेश राज खरेल अध्यक्ष, रमा शिवाकोटी सचिव, गायत्री ओली व्यवस्थापक, नीलकमल कृषि सहकारी संस्था लिमिटेड कालिङ्चोक गाउँपालिका सुनखानी दोलखा।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्थाको मिति 2083 साल भदौ 23 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 15 वार्षिक साधारण सभा आयोजना गरिने भएको हुँदा सम्पूर्ण सेर सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं। साधारण सभा हुने मिति, समय र स्थान। मिति 2083 साल असोज 25 गते आइतबार, घट स्थापनाको दिन। समय बिहान ठिक 10 बजेदेखि 4 बजेसम्म। स्थान कालिङचोक माध्यमिक विद्यालयको हल चरीकोट। साधारण सभामा छलफल हुने विषयहरू। संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन सम्बन्धमा संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2083-84 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन पारित सम्बन्धमा आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2083-84 को बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा विनियम आन्तरिक नीति आन्तरिक कार्यविधि संशोधन तथा थप सम्बन्धमा संचालक समितिको निर्णय अनुमोदन सम्बन्धमा निर्णय पुस्तिका प्रमाणीकरणको लागि प्रतिनिधि चयन सम्बन्धमा र विविध साधारण सभामा उपस्थित हुने शेयर सदस्यले अनिवार्य रूपमा संस्थाबाट जारी गरिएको पासबुक लिएर आउनुपर्नेछ। साधारण सभामा उपस्थित शेयर सदस्यको लागि खाजा खर्चको व्यवस्था गरिएको छ। खाजा खर्च प्राप्त गर्नको लागि 2083 साल असार महिनासम्मको बचत तथा ऋणको किस्ता नियमित भएको हुनुपर्नेछ र सोही दिन सदस्य बन्नको लागि रू 330 रूपियाँ मात्र भएको व्यवहार जानकारी गराइन्छ। अप्सरा चौलगाई अध्यक्ष, परोपकार महिला बचत तथा ऋण सहकारी संस्था, सरीकोट, दोलखा।
2: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
3: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
2: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
3: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
2: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
3: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेशन, हरेक खुशीको अवसरको लागि उत्तम गन्तव्य।
2: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814808542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
4: The Rising Star. Rising Star? Rising Star?
5: Yes, The Rising Star School.
4: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
5: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
4: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
5: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
0: जिहेन्दार छात्रवृत्तिको आवेदन फारम खुल्ला गरेको सम्बन्धी सूचना।
1: शैक्षिक सत्र 2082-83 कालिङचोक गाउँपालिकाले सञ्चालन गरेको कक्षा 5 को वार्षिक परीक्षामा गणित र अंग्रेजी विषयको सिकाई उपलब्धिमा पालिका प्रथम हुन सफल तथा विभिन्न संस्थाले आयोजना गरेको अतिरिक्त क्रियाकलापहरूमा उत्कृष्ट नतिजा हासिल गर्न सफल यस विद्यालयमा शैक्षिक सत्र 2084-85 कक्षा 8 सम्म सञ्चालन हुन गइरहेको बेहोरा सबैमा अनुरोध गरिन्छ। शैक्षिक सत्र 2084-85 को लागि नियम अनुसार प्रदान गर्दै आएको छात्रवृत्तिको अतिरिक्त कक्षा 4, 5, 6, 7 र 8 का लागि सीमित सीटमा जिहेन्दर छात्रवृत्तिको आवेदन फारम खुला गरेको जानकारी गराइन्छ।
0: विस्तृत जानकारीको लागि लालकुमार पाठक अध्यक्ष, सञ्चालक समिति, सम्पर्क मोबाइल नम्बर 9851234361, 9442214164। गणेश आले मगर अध्यक्ष विद्यालय व्यवस्थापन समिति सम्पर्क मोबाइल नम्बर 9864002392 संचालक समिति सदस्य गिरबहादुर तामाङ राजु शर्मा प्रिन्सिपल सम्पर्क मोबाइल नम्बर 9841580939 कुबेर बुढाथोकी भाइस प्रिन्सिपल 9861404888 विद्यालयको फोन नम्बर 0949410132 इमेल sharesarewotiengliss@gmail.com
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
7: सात नारी भन्छन् त्यसलाई बच्ची नभएपछि त नारी हुनुको के अर्थ भयो र वंशै सकिने भयो नि अर्काको बच्चा पाले भइगयो नि बाजेसँग जिन्दगी कसरी काट्नु खाए अर्कै बिहे गर्छ होला कि विक्रमले

0: तिमीबाट बच्चा नभए पनि म अर्को बिहे गर्दिन। बरु अरू कसैको बच्चा एडप्ट गराउला नि।
1: मेरो लडाई तिमीसँग होइन, समाजसँग हो, जसले मलाई श्रापित अपूर्ण नारी ठान्दछ।

0: अविनाश, तिमी किन निराश छौ त?
1: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
0: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साध्दो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ। कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साध्दो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844030282।
0: यो रेडियो सैलुङको समय सूचक हो।
3: यति बेला दिउँसोको 3 बजेको छ।

0: रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: सहपाठी साना किसान कृषि सहकारी संस्था लिमिटेडको 10 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
2: दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर 4 मागपौवामा रहेको सयपाटी साना किसान कृषि सहकारी संस्था लिमिटेडको संचालक समितिको साउन 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 10 वार्षिक साधारण सभा दोलखाका अगुवा कृषक एवं सामाजिक व्यक्तित्व शिवप्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा हुने भएकाले सम्पूर्ण शेयर सदस्यहरूलाई प्रमाणित भएको पासबुक वा परिचय पत्र सहित अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।
1: साधारण सभाका कार्यक्रमहरू अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा पारित, सचिवको प्रतिवेदन प्रस्तुत तथा पारित, कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत तथा पारित, लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन प्रस्तुत तथा पारित, निर्णय पुस्तिका प्रमाणित गर्ने शीर्ष सदस्यको छनौट र अन्य प्रस्तावहरू।
2: साधारण सभा हुने मिति, स्थान र समय। मिति 2083 साल असोज 29 गते। समय बिहान 10 बजे। स्थान सहकारी संस्थाको प्रांगण।
1: थप जानकारीको लागि संस्थाको कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। फोन नम्बर 9844461188। अध्यक्ष धनबहादुर तामाङ, सयपाटी साना किसान कृषि सहकारी संस्था लिमिटेड, सैलुङ गाउँपालिका, वडा नम्बर 4, मागापौवा, दोलखा।
3: श्री ढिकादेवी ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 18 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
2: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल असोज 11 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 18 वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।
3: साधारण

0: सभाका प्रस्तावहरू संचालक समितिको आर्थिक वर्ष 2082-83 को आर्थिक तथा वार्षिक प्रतिवेदन सम्बन्धमा, लेखा सुपरिवेक्षण समितिको आर्थिक वर्ष 2082-83 को प्रतिवेदन सम्बन्धमा, लेखा सुपरिवेक्षण नियुक्ति र पारिश्रमिक सम्बन्धमा, बाह्य लेखा परीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट सम्बन्धमा।
1: साधारण सभा हुने मिति 2083 साल असोज 29 गते। स्थान सिद्का माध्यमिक विद्यालय सुनखानी। समय बिहान 9 बजे। गोपाल पाण्डे अध्यक्ष। व्यवस्थापक जमुना बुढाथोकी। कोषाध्यक्ष कुमार बुढाथोकी। सचिव सूरज बुढाथोकी। श्री ढिकादेवी ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड कालिङ्चो गाउँपालिका वडा नम्बर 7 सिद्का सुनखानी दोलखा।
0: सरस्वती इंग्लिश स्कूलको सूचना।
1: यस विद्यालयले विविध मनोरञ्जनात्मक कार्यक्रमका साथै भाग्यशाली चिट्ठा कार्यक्रम र कालिङचोक गौरीशंकर र बिगु गाउँपालिका विद्यालय स्तरीय कक्षा 12 सम्मको नृत्य प्रतियोगिता सञ्चालन गर्न गइरहेको हुँदा विद्यालयहरूलाई पत्र पठाइसकिएको छ। यदि सूचना प्राप्त नभए यसै सूचनालाई आधार मानि विद्यालयबाट नृत्य गर्ने विद्यार्थी कलाकारहरूको एक समूह सहभागी गराइदिनु हुन अनुरोध गरिन्छ।
0: कार्यक्रम हुने मिति 2083 साल असोज 25 गते। समय बिहान ठिक 10 बजे। स्थान श्री सरस्वती इंग्लिश बोर्डिङ स्कूल सिंगटी।
1: प्रथम पुरस्कार नगद 15,000, ट्रफी मेडल र प्रमाणपत्र। द्वितीय पुरस्कार नगद रु 10,000, ट्रफी मेडल र प्रमाणपत्र।
0: तृतीय पुरस्कार नगद रु 7,000, ट्रफी मेडल र प्रमाणपत्र। सान्तवना पुरस्कार नगद रु 4,000, साथमा प्रमाणपत्र।
1: उक्त कार्यक्रममा उपस्थित हुने मध्ये 3 जनालाई गोला प्रथाद्वारा आकर्षक उपहार प्रदान गरिनेछ। यस सम्बन्धी विस्तृत जानकारीको लागि विद्यालयको फेसबुक पेज हेर्नुहोला।
0: श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 20 औं साधारण सभा सम्बन्धी सूचना।
1: संस्थाको संचालक समितिको मिति 2083 साल भाद्र 5 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 20 औं वार्षिक साधारण सभा एकाईगत रूपमा सञ्चालन हुने भएको हुँदा सम्पूर्ण शेर सदस्यज्यूहरूलाई अनिवार्य रूपमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा छलफल, आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन प्रस्तुत तथा अनुमोदन,
1: आर्थिक वर्ष 2083-84 को वार्षिक कार्यक्रम तथा बजेट प्रस्तुत तथा छलफल, संस्थाको आर्थिक तथा वित्तीय अवस्था बारे जानकारी तथा छलफल,
0: लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, संचालक समितिको कार्य सम्पादन तथा प्रतिवेदन सम्बन्धमा छलफल,
1: नयाँ संचालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन, निर्वाचन सम्बन्धी आवश्यक प्रक्रिया तथा निर्णयहरू,
0: संस्थाको विनियम तथा आन्तरिक कार्यविधिमा आवश्यक संशोधन सम्बन्धमा, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न चेयर सदस्यको तर्फबाट प्रतिनिधि नियुक्त गर्ने बारे र विविध।
1: साधारण सभा हुने मिति र स्थानहरू। मिति 2083 साल असोज 8 गते। भीमेश्वर नगरपालिका 5 विसुनटोल। समय बिहान 8 बजेदेखि 10 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17। असोज 8 गते भीमेश्वर नगरपालिका 5 घोकशिला। समय दिउँसो 12 बजेदेखि 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23।
0: असोज 9 गते सैलुङ गाउँपालिका वडा नम्बर 5 काटाकुटी बोर्डिङ। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17। असोज 10 गते सैलुङ गाउँपालिका वडा नम्बर 3 गाउँपालिका आसपास। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17।
1: असोज 11 गते सैलुङ गाउँपालिका 6 ढुङ्गे बजार बाघखोर। समय बिहान 8 बजेदेखि 11 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23। असोज 11 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 कालापानी। समय दिउँसो 1 बजेदेखि 4 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17।
0: असोज 12 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 झोर मन गाउँ। समय बिहान 10 बजेदेखि दिउँसो 1 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9742275717। असोज 12 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 सरनथली। समय दिउँसो 3 बजेदेखि 5 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9842275717।
1: असोज 13 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 पाँडेखानी। समय बिहान 7 बजेदेखि 9 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9742275717। असोज 13 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 भैँसे बजार। समय बिहान 10 बजेदेखि 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9742275717।
0: असोज 15 गते मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सभाहल। समय बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9944307772। असोज 15 गते सैलुङ गाउँपालिका वडा नम्बर 6 भित्रे भन्ज्याङ। समय बिहान 8 बजेदेखि मध्याह 12 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9944237623।
1: असोज 17 गते सैलुङ गाउँपालिका वडा नम्बर 6 महिला भवन। समय बिहान 10 बजेदेखि 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9944237623। असोज 18 गते सैलुङ गाउँपालिका वडा नम्बर 7 वडा कार्यालय। समय बिहान 10 बजेदेखि 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9944407624। र असोज 21 गते सैलुङ गाउँपालिका सह संस्थाको प्राङ्गण। समय बिहान 10 बजेदेखि 3 बजेसम्म। सम्पर्क मोबाइल नम्बर 9944237623।
0: साधारण सभामा उपस्थित सेयर सदस्यहरूलाई कर बाहेक रू 300 खाजा खर्च उपलब्ध गराइनेछ। 2083 साल असार मसान्तसम्म नियमित बचत भएको ऋणको भाका ननागेको सेयर सदस्यज्यूहरूलाई मात्र खाजा खर्च उपलब्ध गराइनेछ। अन्य थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9848285555, 9944237623, 9845788888 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश बहादुर सुवेदी व्यवस्थापक श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सैलुङ गाउँपालिका वडा नम्बर 6 फस्कु दोलखा।
2: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता। हत्तेरिका फस्यो यार, फेरि
3: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
2: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ?
4: ए साथी हो, कसैले थाहा छ त? ए,
2: सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
5: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
2: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु। सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
6: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला चरीकोट दोलखा।
5: हाम्रा सेवा तथा सुविधाहरू,
2: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844000844, 9848373107 र 9855100019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ, पाटीखोला चरीकोट दोलखा।
7: स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 26 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: ए स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ महिनाको 6 गते शनिबार बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 26 वार्षिक साधारण सभा यही मिति 2083 साल असोज महिनाको 17 गते शनिबारका दिन सम्पन्न हुन गइरहेकाले सम्पूर्ण शेर सदस्य महानुभावहरूलाई पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि बिहान ठिक 10 बजे उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साथै सम्पूर्ण शेर सदस्य महानुभावहरू र शुभचिन्तकहरूमा 2083 सालको विजया दशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: साधारण सभा हुने मिति, समय र स्थान: मिति 2083 साल असोज 17 गते शनिबार, समय बिहान ठिक 10 बजे, स्थान दरबार पार्टी प्यालेस भीमेश्वर नगरपालिकाको भवन सादो बाटो चरीकोट दोलखा।
1: उपस्थित हुँदा शेर सदस्यले अनिवार्य रूपमा संस्थाले उपलब्ध गराएको पासबुक लिएर आउनुहोला एवं मिति 2083 असार मसन्तसम्मको बचत तथा ऋणको किस्ता नियमित नहुने शेर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन। विजय बस्नेत, सचिव, स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चरीकोट दोलखा।
8: एकीकृत फ्रेण्डसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 12 वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस संस्थाको मिति 2083 भाद्र 5 गते बसेको संचालक समितिको 105 पूर्ण बैठकको निर्णय अनुसार संस्थाको 12 वार्षिक साधारण सभा देहाएको मिति, समय र स्थानमा आयोजना गरी निम्नलिखित प्रस्तावहरूमाथि छलफल गरी निर्णय गर्नुपर्ने भएकोले आफूलाई पाइपर्ने कार्यालयमा अनिवार्य उपस्थितिको लागि सम्पूर्ण सियर सदस्य महानुभावज्यूहरूमा हार्दिक अनुरोध गरिन्छ। एकाई एक अन्तर्गत कार्यक्रम हुने मिति 2083 असोज 17 गते, काठमाडौँ सेवा केन्द्र, काठमाडौँ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, स्थान दिव्येश्वरी पार्टी प्यालेस लोकन्थली, एकाई दुई रामेछाप जिल्ला क्षेत्रमा 2083 आश्विन 20 गते मंगलबार, प्रीति सेवा केन्द्र, प्रीति सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, भोजी सेवा केन्द्र, भोजी सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, ठोसी सेवा केन्द्र, ठोसी सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, गर्जाङ सेवा केन्द्र, गर्जाङ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, रसनालु सेवा केन्द्र, रसनालु सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, बेताली सेवा केन्द्र, बेताली सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू र राष्ट्र सेवक सेवा केन्द्र, राष्ट्र सेवक सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, स्थान सेवा केन्द्रको प्रांगण र एकाई तीन दोलखा जिल्ला क्षेत्रभित्र 2083 आश्विन 22 गते बिहिबार, मुख्य कार्यालय, मुख्य कार्यालय क्षेत्रका सम्पूर्ण सदस्यहरू, गौरव सेवा केन्द्र, गौरव सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, मेलमिलाप सेवा केन्द्र, मेलमिलाप सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, सुइरे सेवा केन्द्र, सुइरे सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, चरीकोट सेवा केन्द्र, चरीकोट सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू र एलुङ सेवा केन्द्र, एलुङ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, स्थान सेवा केन्द्रको प्रांगण। निर्णय प्रमाणित सभा 2083 असोज 24 गते, सम्पूर्ण एकाईबाट छनौट भएका प्रतिनिधिहरू मात्र, स्थान मुख्य कार्यालयको सभा हल। साधारण सभामा उपस्थित हुँदा ध्यान दिनुपर्ने कुराहरू: साधारण सभामा उपस्थित हुँदा संस्थाको नियमित बचत पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। 2083 साल असार मसान्तसम्मको नियमित बचत नभएका सदस्यहरूलाई साधारण सभामा उपस्थित गराइने छैन। ऋणी सदस्यहरूको हकमा मिति 2083 असार महिनासम्मको सावा तथा ब्याज बुझाउनु पर्नेछ, अन्यथा साधारण सभामा उपस्थित गराइने छैन। साधारण सभामा प्रस्तुत हुने आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन सभा स्थल वा कार्यालयबाट वितरण गरिनेछ। अग्रिम अध्ययन गर्न चाहने सदस्यहरूले 2083 आश्विन महिनाको 10 गते संस्थाको आधिकारिक वेबसाइट www.ekikritfriendship.coop.np को डाउनलोड मेनुभित्र संस्थाको प्रतिवेदन डाउनलोड गरी वा आधिकारिक फेसबुक पेज मार्फत क्यूआर कोड स्क्यान गरी वा लिंकमा क्लिक गरी अध्ययन गर्न सकिनेछ। साधारण सभामा उपस्थित हुँदा आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन अध्ययन गरी संस्थालाई सल्लाह सुझाव भएमा लिखित रूपमा उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ र निर्वाचन सम्बन्धी सूचना निर्वाचन समितिले छुट्टै प्रकाशन गर्नेछ। केशव कुमार कार्की, सचिव एकीकृत फेन्सी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, जिरी 5 दोलखा।
7: पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
8: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
7: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 98510-66165, 98510-66165।
9: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: भाईने के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौं भने अलिकति खर्चको पनि जो गरेको थिए सामान लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो
1: हो पनि किन दुखेको छ पक्ष तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
0: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौं कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
1: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरीकोटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपद मूल्यमा उपलब्ध गराउँछ नि।
0: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
1: हो त? त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
2: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टील फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
3: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्, पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहका लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
2: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494142542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
4: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने,
3: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
4: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ।
3: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने,
4: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने,
3: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने,
4: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने,
3: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने,
4: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने,
3: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
4: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
3: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
4: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007766।
3: यस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौं।
5: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
3: यस संस्थाको मिति 2083 साल भदौ 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 24 साधारण सभा हुने भएकोले सम्पूर्ण शेष सदस्यज्यूहरूलाई उपस्थित भइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछौं।
5: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 वार्षिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत छलफल तथा पारित सम्बन्धमा, आर्थिक वर्ष 2082-83 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा,
3: बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, विनियम पुनलेखन आन्तरिक कार्यविधि तथा कार्ययोजना पारित गर्ने सम्बन्धमा, सहकारी एकीकरण सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि छनौट र विविध सम्बन्धमा।
5: साधारण सभामा स्वयं उपस्थित हुने शेयर सदस्यहरूलाई खाजा खर्च बापत कर बाहेकको रकम उपलब्ध गराइनेछ र खर्च बुझ्नको लागि अनिवार्य रूपमा संस्थाले जारी गरेको पासबुक ल्याउनु पर्नेछ र बाल बचतकर्ताको हकमा भने खाजा खर्च खातामा नै जम्मा गरिनेछ।
3: नयाँ सदस्य बन्नका लागि साधारण सभाको अवसरमा विशेष छुट गरिने हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले 2 प्रति फोटो, नागरिकताको फोटोकपी सहित संस्थाको कार्यालयमा सम्पर्क गर्नुहोला।
5: साधारण सभा हुने मिति, समय र स्थान। मिति 2083 असोज 31 गते, समय बिहान 10 बजेदेखि अपरान्न 4 बजेसम्म। स्थान संस्थाको कार्यालय गौरीशंकर गाउँपालिका उरा नम्बर 4 झ्याकु।
3: थप जानकारीको लागि अध्यक्ष देव बहादुर खड्का, सम्पर्क नम्बर 9844067014। सचिव मिङमा छेकी शेर्पा, सम्पर्क नम्बर 9844046536।
5: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गौरीशंकर गाउँपालिका उडा नम्बर 4 झ्याकु, दुलखा।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका 4 जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म, गौरीशंकर गाउँपालिका छ, लुवाङ सा दोलखा।

0: ए माइला गुरुजी,
1: हजुर साहब, लाइसेन्स निकाल्नु न त गुरु।
2: लाइसेन्स ला लाइसेन्स त छैन त सर, यसो मिलाइदिनु न साहब।
1: चुप।
3: के तपाईहरू पनि बिना लाइसेन्स सवारी हाँकिरहनु भएको त छैन? त्यसो हो भने अब ढिला नगर्नुहोस्। सवारी चालक सिट विकास केन्द्र डीएसटीसी नेपाल भक्तपुरमा सम्पर्क गर्नुहोस्।
4: खाना बस्नको सुविधा सहित कार, बाइक, स्कूटर र डोजर सिक्ने कोषहरू सञ्चालन भइरहेका छन्। समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
5: थप जानकारीको लागि डीएसडीसी नेपालको फेसबुक, टिकटक

0: स्वदेश तथा विदेश का फाइव स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारी को सुवर्ण अवसर। सिटी भिटी तथा नेपाल सरकार द्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम में भर्ना खुल्यो। राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलाहाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम, इण्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानीज, सुशी तालिम, वेटर र वेट्रेस। हाम्रा विशेषताहरू: काठमाडौँ तथा पोखराका फाइव स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने, एक्स्ट्रा प्र्याक्टिकल या जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने, जापान, दुबई, युरोप का विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको, टाढाबाट आउनेहरूको लागि खाने र बस्नको व्यवस्था गरिएको छ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया चरीकोट दोलाखा, सम्पर्क नम्बर 98410 1709, 98410 1709। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल।
1: हजुर बुबा नमस्कार।
2: नमस्कार नानी, नमस्कार।
1: के छ खबर, सन्चै हुनुहुन्छ?
2: सन्चै छु नानी।
1: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
2: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
1: जस्तै जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
2: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी, बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
1: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
0: दक्षिण भारतका प्रसिद्ध 11 ज्योतिर्लिङ्ग तथा तीनधाम यात्रा हुँदैछ। प्रमुख दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, लुम्बिनी कपिलवस्तु, सिजी सातसो धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ। भारततर्फ हरिहर क्षेत्र तर्पण पटना, मातृ मोक्ष पिण्डदान, पुनः पुनः महाश्रद्धा स्थल गयाजी, विष्णुपद दर्शन, बैतरणी नदी स्नान तर्पण, वैद्यनाथ धाम शिवसागर पञ्च स्नान, गंगा सागर तथा कपिल मुनि र कलकत्ता दक्षिणेश्वरी काली दर्शन, जगन्नाथपुरी साक्षी गोपाल दर्शन सागर स्नान, मल्लिका अर्जुन श्री शैलम तिरुपति बालाजी, श्री रंगम कावेरी, रामेश्वरम दर्शन, बाइस कुण्ड स्नान, कन्याकुमारी लक्ष्मी नारायण स्वर्ण मन्दिर दर्शन, भीमा शंकर, श्री एम्बकेश्वर, श्रीडी साई बाबा, ग्रीष्मेश्वर दर्शन, नर्मदा नदी स्नान, ओमकारेश्वर, ममलेश्वर, उज्जैन महाकालेश्वर दर्शन, चोटिला चामुण्डा भगवती, द्वारिका

0: गोरीद्वारी का दिश दर्शन, गोमती गंगा स्नान तथा पिंडदान, नागेश्वर गोपी तलाव भेड़ द्वार का बिंदु सरोवर, मातृ गया पिंडदान, पुष्कर क्षेत्र ब्रह्म मंदिर ब्रह्म सरोवर, अमदा देवी दर्शन, वृंदावन मथुरा गोकुल रमन रेती, काशी विश्वनाथ तथा मणिकर्णिका स्नान पिंडदान, चौरासी घाट दर्शन, प्रयागराज अंतिम गंगा स्नान, श्रीराम जन्मभूमि अयोध्या दर्शन गरी नेपाल प्रवेश। खाना बस्न अटो रिक्सा डुंगा सहित सम्पूर्ण लागत 1,20,000 लाग्नेछ। समय अवधि 42 दिन रहनेछ। प्रस्थान मिति 2083 साल माघ 5 गते। थप जानकारीको लागि सम्पर्क विष्णु अधिकारी, सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोलखा।
1: नमस्ते डाक्टर साहब।
2: नमस्ते, बस्नुस् न, भन्नुस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्ष भन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
6: बाँगो नमिलेको दाँत मिलाउनुका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बीज बजार चरीकोट दौलखा। सम्पर्कको लागि 9141-5770-69।
7: अलिक कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
8: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ, साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
0: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844-39-9292। यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू
9: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टिटिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, तीन महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच, मुटुको इसिजी, भिजियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
0: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुका साथै पिसाबको कल्चर पनि गरिन्छ।
9: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9141577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
0: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।
10: जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
11: जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको 33 वार्षिक साधारण सभा हुने भएकाले आफूलाई पाएको पर्ने सेवा केन्द्र संकलन केन्द्रमा उपस्थित भइदिनु हुन सम्पूर्ण शेर सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ।
10: प्रस्तावहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन तथा गतिविधिहरू सम्बन्धमा, आगामी आर्थिक वर्ष 2083-84 वार्षिक कार्ययोजना तथा बजेट सम्बन्धमा,
11: आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षकको लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
10: नियमनकारी निकायको निर्देशनको जानकारी सम्बन्धमा, आगामी आर्थिक वर्षको लागि बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा,
11: लिलामीबाट संस्थाको नाममा सम्पत्ति सकार तथा नाममा कायम भएको घर जग्गा बिक्री गर्ने सम्बन्धमा, ऋण विश्लेषण प्रतिवेदन सम्बन्धमा,
10: संस्थागत प्रतिनिधिहरूको जानकारी सम्बन्धमा, एकीकरण वा विघटन सम्बन्धी निर्णय गर्ने सम्बन्धमा,
11: बाह्य दायित्व स्वीकार तथा सदस्यहरूको दायित्व मिनाहा सम्बन्धमा, घर जग्गा तथा सवारी साधन खरिद र बिक्री गर्ने सम्बन्धमा,
10: विनियम नीति तथा कार्यविधिहरू संशोधन एवं थप सम्बन्धमा, संचालक समितिका निर्णयहरू अनुमोदन तथा समितिलाई अख्तियार प्रदान सम्बन्धमा,
11: एकाइ साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि छनौट सम्बन्धमा, एकाइ प्रतिनिधिहरूको साधारण सभामा सहभागी हुने प्रतिनिधि छनौट सम्बन्धमा र कार्यसूचीमा थप प्रस्तावहरू सम्बन्धमा,
10: साधारण सभा हुने मिति, समय र स्थान, मिति 2083 साल आश्विन 20 गते मंगलबार, कार्यक्रम हुने स्थान लहरमाने चोक बैतेश्वर 3 मिर्गे, सहभागी सदस्यहरू मिर्गे संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045315, नामदु संकलन केन्द्रको कार्यालय अगाडि नामदु, नामदु संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045319, वडा कार्यालय बैतेश्वर 7 मार्बु, मार्बु संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045317, वडा कार्यालय जी9 चिपचिपे, जिरी सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045323, जनसेवा मितेरी साकोसको पुरानो हल सामाकोशी 7 हावा, सामाकोशी सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045328।
11: मिति 2083 साल आश्विन 22 गते बिहिबार, संस्थाको कार्यालय अगाडि मैना पोखरी, बैतेश्वर सेवा केन्द्र मैना पोखरी अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045308।
10: 2083 साल आश्विन 24 गते शनिबार, रोयल जडीबुटी ब्याङ्केट, जडीबुटी काठमाडौँ, काठमाडौँ सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045309।
11: 2083 साल आश्विन 26 गते सोमबार कालिङचोक माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 3 लामाचौर चरीकोट सेवा केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045313 कालिका माध्यमिक विद्यालय कालिङचोक 9 कटुवाचौर कालिङचोक सेवा केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045320 कृषि उपज केन्द्र सैलुङ 3 बाखोर तल्लो बसपाक बाखोर संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9841197769 सत्येश्वर माविको सामुदायिक हल मेलुङ 1 पवटी मेलुङ सेवा केन्द्र अन्तर्गत सबै सम्पर्क मोबाइल नम्बर 9854045325 र शारदा मावि सैलुङ 8 भैंसे सैलुङ सेवा केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045331
10: 2083 साल आश्विन 27 गते मंगलबार प्रगतिशील मिलिजुली बाल विकास केन्द्र कालिचो गाउँपालिका 2 बाबरे संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045332 निकुभूमि माध्यमिक विद्यालय कालिन्छो गाउँपालिका 2 बाबरे संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045332 चक्रेश्वरी महादेव स्थान बिगु 5 साङ्बा बजार साङ्बा संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045316 सिंगटी हेलिप्याड बिगु 4 सिंगटी बिगु सेवा केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045314 गौरीशंकर माध्यमिक विद्यालय बिगु 1 जगत संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045334 वडा कार्यालय गौरीशंकर 5 हाट घर इबिथान सूरी संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9767395585
11: र मिति 2083 साल आश्विन 30 गते शुक्रबार संस्थाको मुख्य कार्यालय हल मैना पोखरी इकाई प्रतिनिधिहरू सम्पर्क नम्बर 0949411004 र 0949411005 समय बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म
10: साधारण सभामा उपस्थित हुँदा संस्थाद्वारा जारी गरिएको परिचय पत्र पासबुक वा नेपाल सरकारबाट जारी फोटो सहित पहिचान खुल्ने कुनै प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ
11: संस्थाको आफ्नो सदस्य पहिचान फारम केवाईएम भर्न बाँकी रहनुभएका शेष सदस्यहरूलाई सभामा उपस्थित गराइने छैन तसर्थ सदस्यता पहिचान फारम भर्न बाँकी सदस्यहरूले आजैबाट आफूलाई पाएक पर्ने संस्थाको विभिन्न कार्यालय मा एक प्रति फोटो नागरिकताको प्रमाण पत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपिका साथ उपस्थित भई सदस्यता पहिचान फारम केवाईएम भर्नुहुन अनुरोध छ
10: सभामा प्रस्तुत हुने वार्षिक प्रतिवेदन सभाका उपस्थिति स्थलहरू र संस्थाको कार्यालयहरूमा क्यूआर कोड मार्फत उपलब्ध गराइनेछ वार्षिक प्रतिवेदन संस्थाको युट्युब च्यानल youtube.com/jansachetan/sakos5686 फेसबुक पेज facebook.com/jansacetan वेबसाइट www.jansacetan.org.np बाट मिति 2083 साल असोज 10 गतेदेखि डाउनलोड गरी प्राप्त गर्न र हेर्न सकिनेछ
11: उल्लेखित संस्थाबाट प्रतिवेदन अध्ययन गरी संस्था सञ्चालन प्रक्रियामा केही सुझाव भएमा साधारण सभा अवधिभित्रै लिखित मौखिक तथा संस्थाको आधिकारिक इमेल ठेगाना info@jansacetan.org.np मार्फत पेश गर्न सकिनेछ
10: सभामा बाल बचतकर्ताहरूलाई उपस्थिति गराइने छैन तसर्थ बाल बचतकर्ताहरूलाई साधारण सभाका कार्यक्रममा लिएर नआउनु हुन सबै शेयर सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ
11: 2083 साल असार महिनासम्मको नियमित मासिक बचत नगर्ने सदस्यलाई साधारण सभामा उपस्थित गराइने छैन तसर्थ आफ्नो तथा एका घर परिवारको मासिक बचतलाई नियमित गर्नुहुन साथै ऋणको कारोबार भए सोलाई समेत नियमित गर्नुहुन अनुरोध गरिन्छ
10: युवराम ढकाल सहसचिव जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेड बैतेश्वर गाउँपालिका 5 काभ्रे दोलखा
0: जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 27 वार्षिक साधारण सभा सम्बन्धी सूचना यस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका 2 जुगु दोलखाको मिति 2083 साल भाद्र 9 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 27 वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ शेर सदस्यज्यूहरूलाई आफूलाई पाएक पर्ने स्थानमा अनिवार्य उपस्थित हुनको लागि हार्दिक अनुरोध गर्दछौं साधारण सभा हुने इकाई मिति र स्थान इकाई नम्बर 1 2083 साल असोज 24 गते स्थान क्लासिकल दरबार ब्याङ्क्वेट जडीबुटी काठमाडौँ अरणीको बसप्राक सँगै इकाई नम्बर 2 असोज 25 गते कारोबार सेवा केन्द्र चरीकोट इकाई नम्बर 3 असोज 26 गते गौरीशंकर गाउँपालिका 5 इबी थान हाट घर इकाई नम्बर 4 असोज 27 गते हिमवर्ती माध्यमिक विद्यालय गौरीशंकर 7 मार्बु असोज 27 गते गौरीशंकर 6 जयन्तीपुर सेवा केन्द्र परिसर इकाई नम्बर 5 असोज 28 गते माने डाँडा माध्यमिक विद्यालय गौरीशंकर 4 झाँकु इकाई नम्बर 6 असोज 29 गते यार्सा आधारभूत विद्यालय गौरीशंकर गाउँपालिका 1 यार्सा असोज 29 गते गौरीशंकर गाउँपालिका 2 गरी डाँडा र इकाई नम्बर 7 असोज 30 गते जनउपकार साहकोष परिसर गौरीशंकर गाउँपालिका 2 जुगु प्रतिनिधि मूलक समेत समय बिहान 11 बजेबाट 4 बजेसम्म साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को संचालक समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2083-84 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा विनियम संशोधन आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने सम्बन्धमा बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा संचालक समितिको निर्णयहरू अनुमोदन तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा व्यवस्थापनको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धमा इकाई र प्रतिनिधि मूलक निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट गर्ने सम्बन्धमा सहकारी एकीकरण सम्बन्धमा र विविध साधारण सभामा भाग लिन आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाले प्रदान गरेको परिचय पत्र पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ सदस्य पहिचान विवरण केवाईएम हालसम्म अध्यावधिक नभएका शेष सदस्यहरूले साधारण सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा दुई प्रति फोटो नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भई विवरण अध्यावधि गर्नुहुन अनुरोध गरिन्छ बचत तथा ऋणको किस्ता नियमित नभएका शेष सदस्यहरूले बचत तथा ऋणको किस्ता साधारण सभा अगावै नियमित गरिसक्नुपर्नेछ 2083 भदौ 8 गतेसम्म सदस्य बन्नुभएका शेष सदस्यहरूलाई मात्र साधारण सभामा सहभागी गराइनेछ वार्षिक साधारण सभामा बिना सूचना लगातार 3 पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन 2074 दफा 34 ख बमोजिम सदस्यता समाप्त हुने व्यवस्था रहेकोले संस्थाको वार्षिक साधारण सभामा अनिवार्य उपस्थितिको लागि सम्पूर्ण शेष सदस्यज्यूहरूमा अनुरोध गर्दछौं खड्कबहादुर खड्का सचिव जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका 2 दोलाखा

0: Media Extreme Energy Drink.
1: आपको ने जागीर खाने मौका तो आको थियो ने पर
2: सर सर के सोचेर बस्ने होइन मारी जागीर को अवसर आको छ भने गरे खाइहाला है
1: आपको ने अब खाना त हुन्छ नि तर के गर्ने मोटरसाइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भन्दियो त सकिगो नि
2: हेर हेर इनका मोटा बुद्धि जागिर खान पनि त सिप चाहियो नि त माटी भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि होइन त
3: हो त नि दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मी ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ
4: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आदि सम्पर्क गर्नुहोला दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर
3: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7
5: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ
4: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
1: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
2: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-48-8862 9844-48-8862।
3: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुपथ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
2: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844-55-40-60, प्रकाश थापा 9844-55-40-60। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
4: विशाल श्रीमद् भागवत महापुराण ज्ञान महायज्ञमा सादर निमन्त्रणा। नेपाल मानव धर्म सेवा समिति जिल्ला शाखा आश्रम दोलखाको आयोजनामा धर्म जागरण, पितृमोक्ष, सत्सङ भवन निर्माण र दैविक प्रकोप विपद कोष स्थापनाको पावन उद्देश्य सहित श्रीमद् भागवत महापुराण ज्ञान महायज्ञको भव्य आयोजना हुन गइरहेको छ। यस महायज्ञमा विशिष्ट वक्ता प्रमुख वाचक पण्डित श्री डिलीराम गौतमज्यूको मुखारविन्दबाट सुमधुर संगीतमय भजन कीर्तन र कथा प्रवचन श्रवण गरी तन मन र धनको पुण्य कमाउने सुवर्ण अवसर नगुमाउनुहोस्। कथा आरम्भ मिति विक्रम सम्वत 2083 साल अश्विन 25 गते आइतबार। सम्पन्न हुने मिति विक्रम सम्वत 2083 साल कार्तिक 2 गते सोमबार। समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म। स्थान नेपाल मानव धर्म सेवा समिति उपशाखा आश्रम सुन्द्रावती। थप जानकारी तथा कलश दान व्यवस्थापनका लागि सम्पर्क 9852-45-779, 9849-924-09, 9844-39-94-13, 9841-96-99-45, 9844-46-56-50। आयोजक नेपाल मानव धर्म सेवा समिति जिल्ला शाखा आश्रम दोलखा उपशाखा आश्रम सुन्द्रावती।

0: नीलकमल कृषि सहकारी संस्था लिमिटेड को साधारण सभा सम्बन्धी सूचना।
1: यस नीलकमल कृषि सहकारी संस्था लिमिटेड को भदौ 11 गते बसेको बैठकको निर्णय अनुसार 2082-83 को आर्थिक कारोबार पछि 2083 असोज 27 गते 13 वार्षिक साधारण सभा हुने भएकाले यस संस्थामा आबद्ध हुनुभएका सम्पूर्ण शेयर सदस्यहरूलाई परिचय खुल्ने संस्थाको पासबुक तथा रसिद लिई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
0: कार्यक्रमहरू संचालक समितिको प्रतिवेदन तथा वार्षिक कार्ययोजना प्रस्तुति छलफल र पारित सम्बन्धमा सम्मान तथा पुरस्कार वितरण खाजा खर्च वितरण
1: साधारण सभा हुने स्थान मिति र समय स्थान कालिङ्चो गाउँपालिका वडा नम्बर 8 कार्यालय प्राङ्गण मिलडाँडा मिति 2083 साल असोज 27 गते समय बिहान 10 बजे
0: 2083 भदौ 11 गतेदेखि 2083 असोज 27 गतेसम्म भाका नागेका ऋणीहरूले ऋण चुक्ता गर्न आएमा हर्जना नलिने र यस संस्थामा शेष सदस्य बन्न चाहनेहरूका लागि प्रवेश शुल्क छूट गरिएको समेत जानकारी गराइन्छ। असार मसान्तसम्म नियमित बचत छुटेकाले खाजा भत्ता उपलब्ध गराइने छैन। गणेश राज खरेल अध्यक्ष, रमा शिवाकोटी सचिव, गायत्री ओली व्यवस्थापक, नीलकमल कृषि सहकारी संस्था लिमिटेड कालिङ्चो गाउँपालिका सुनखानी दोलखा।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

चप्पल पड्काउँदै आइपुग्नु पनि थियो यी महानुभाव त टाइममै, तर कलेजमा ढिला, काममा ढिला, अब हेर्नुहोस् त पर्पोज गर्ने दिन पनि ढिलाएर भयो त। सोच्या होलान् कि औठीले सबै समाधान हुन्छ भनेर, तर लभ स्टोरीमा ट्विस्ट आउन त बाँकी नै थियो।

0: साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्थाको मिति 2083 साल भदौ 23 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 15 वार्षिक साधारण सभा आयोजना गरिने भएको हुँदा सम्पूर्ण सेर सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं। साधारण सभा हुने मिति, समय र स्थान। मिति 2083 साल असोज 25 गते आइतबार, घट स्थापनाको दिन। समय बिहान ठिक 10 बजेदेखि 4 बजेसम्म। स्थान कालिङचोक माध्यमिक विद्यालयको हल चरीकोट। साधारण सभामा छलफल हुने विषयहरू। संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन सम्बन्धमा संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2083-84 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन पारित सम्बन्धमा आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2083-84 को बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा विनियम आन्तरिक नीति आन्तरिक कार्यविधि संशोधन तथा थप सम्बन्धमा संचालक समितिको निर्णय अनुमोदन सम्बन्धमा निर्णय पुस्तिका प्रमाणीकरणको लागि प्रतिनिधि चयन सम्बन्धमा र विविध साधारण सभामा उपस्थित हुने शेयर सदस्यले अनिवार्य रूपमा संस्थाबाट जारी गरिएको पासबुक लिएर आउनुपर्नेछ। साधारण सभामा उपस्थित शेयर सदस्यको लागि खाजा खर्चको व्यवस्था गरिएको छ। खाजा खर्च प्राप्त गर्नको लागि 2083 साल असार महिनासम्मको बचत तथा ऋणको किस्ता नियमित भएको हुनुपर्नेछ र सोही दिन सदस्य बन्नको लागि रू 330 रूपियाँ मात्र भएको व्यवहार जानकारी गराइन्छ। अप्सरा चौलागाई अध्यक्ष, परोपकार महिला बचत तथा ऋण सहकारी संस्था सरिकोट दोलखा।
2: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
3: सरिकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
2: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
3: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
2: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
3: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
2: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
4: The Rising Star. Rising Star? Rising Star?
5: Yes, the Rising Star School.
4: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
5: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
4: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
5: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, सरिकोट, दोलखा।
0: जेहेन्दार छात्रवृत्तिको आवेदन फारम खुल्ला गरेको सम्बन्धी सूचना।
1: शैक्षिक सत्र 2082-83 कालिङचोक गाउँपालिकाले सञ्चालन गरेको कक्षा पाँचको वार्षिक परीक्षामा गणित र अंग्रेजी विषयको सिकाई उपलब्धिमा पालिका प्रथम हुन सफल तथा विभिन्न संस्थाले आयोजना गरेको अतिरिक्त क्रियाकलापहरूमा उत्कृष्ट नतिजा हासिल गर्न सफल यस विद्यालयमा शैक्षिक सत्र 2084-85 कक्षा 8 सम्म सञ्चालन हुन गइरहेको बेहोरा सबैमा अनुरोध गरिन्छ। शैक्षिक सत्र 2084-85 को लागि नियम अनुसार प्रदान गर्दै आएको छात्रवृत्तिको अतिरिक्त कक्षा 4, 5, 6, 7 र 8 का लागि सीमित सीटमा जेहेन्दर छात्रवृत्तिको आवेदन फारम खुला गरेको जानकारी गराइन्छ।
0: विस्तृत जानकारीको लागि लालकुमार पाठक अध्यक्ष, सञ्चालक समिति, सम्पर्क मोबाइल नम्बर 9851234361, 9442214164। गणेश आले मगर अध्यक्ष विद्यालय व्यवस्थापन समिति सम्पर्क मोबाइल नम्बर 9864002392 संचालक समिति सदस्य गिरबहादुर तामाङ राजु शर्मा प्रिन्सिपल सम्पर्क मोबाइल नम्बर 9841085349 कुबेर बुढाथोकी भाइस प्रिन्सिपल 9861404888 विद्यालयको फोन नम्बर 0949410132 इमेल sharesarewotiengliss@gmail.com
6: सर्सेपुर साना किसान कृषि सहकारी संस्था लिमिटेड को 13 वार्षिक साधारण सभा सम्बन्धी सूचना
3: यस संस्थाको मिति 2083 भदौ 10 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 13 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकोले यस संस्थाका सम्पूर्ण शेयर सदस्यहरूलाई उपस्थित भइदिनु हुनको लागि यसै सूचना मार्फत हार्दिक अनुरोध गरिन्छ।
6: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू
3: आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 वार्षिक लेखा परीक्षक प्रतिवेदनमा छलफल तथा पारित सम्बन्धमा आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने सम्बन्धमा र विविध साधारण सभा हुने मिति समय र स्थान
6: मिति 2083 साल असोज 24 गते समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म स्थान सेती देवी मन्दिरको प्राङ्गण
3: पुनश्च साधारण सभामा स्वयं उपस्थित हुने सदस्यलाई मात्र खाजा खर्च उपलब्ध गराइनेछ ऋणको भाका नागेका तथा साउन महिनाको बचत नभएका सदस्यलाई खाजा खर्च उपलब्ध गराइने छैन बाल बचतकर्ताको खाजा खर्च खातामा नै जम्मा गरिनेछ नयाँ सदस्य बन्नको लागि सोदिन विशेष छुट दिइनेछ थप जानकारीको लागि अध्यक्ष धावा शेर्पा सचिव श्री नामगेल शेर्पा कोषाध्यक्ष दिलबहादुर बस्नेत र व्यवस्थापक ताराबहादुर बस्नेत सर्सेपु साना किसान कृषि सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका वडा नम्बर 3 झ्याकु दुलखा

0: अविनाश तिमी किन निराश छौ त?
1: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
0: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ। कहीँ कतै भौतारिनु पर्दैन।

0: संचालक समितिको साउन 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 10 औं वार्षिक साधारण सभा दोलखाका अगुवा केर्सक एवं सामाजिक व्यक्तित्व शिवप्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा हुने भएकाले सम्पूर्ण शेर सदस्यहरूलाई प्रमाणित भएको पासबुक वा परिचय पत्र सहित अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
1: साधारण सभाका कार्यक्रमहरू अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा पारित, सचिवको प्रतिवेदन प्रस्तुत तथा पारित, कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत तथा पारित, लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन प्रस्तुत तथा पारित, निर्णय पुस्तिका प्रमाणित गर्ने शेष सदस्यको छनौट र अन्य प्रस्तावहरू।
0: साधारण सभा हुने मिति, स्थान र समय। मिति 2083 साल असोज 29 गते, समय बिहान 10 बजे, स्थान सहकारी संस्थाको प्रांगण।
1: थप जानकारीको लागि संस्थाको कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। फोन नम्बर 9844461188। अध्यक्ष धनबहादुर तामाङ, सयपाटी साना किसान कृषि सहकारी संस्था लिमिटेड, सैलुङ गाउँपालिका, वडा नम्बर 4, मागापौवा, दोलखा।
2: सरस्वती इंग्लिश स्कूलको सूचना।
0: यस विद्यालयले विविध मनोरञ्जनात्मक कार्यक्रमका साथै भाग्यशाली चिट्ठा कार्यक्रम र कालिङचोक, गौरीशंकर र बिगु गाउँपालिका विद्यालय स्तरीय कक्षा 12 सम्मको नृत्य प्रतियोगिता सञ्चालन गर्न गइरहेको हुँदा विद्यालयहरूलाई पत्र पठाइसकिएको छ। यदि सूचना प्राप्त नभए यसै सूचनालाई आधार मानि विद्यालयबाट नृत्य गर्ने विद्यार्थी कलाकारहरूको एक समूह सहभागी गराइदिनु हुन अनुरोध गरिन्छ।
2: कार्यक्रम हुने मिति 2083 साल असोज 25 गते, समय बिहान ठिक 10 बजे, स्थान श्री सरस्वती इंग्लिश बोर्डिङ स्कूल, सिंगटी।
0: प्रथम पुरस्कार नगद 15,000, ट्रफी, मेडल र प्रमाणपत्र। द्वितीय पुरस्कार नगद रू 10,000, ट्रफी, मेडल र प्रमाणपत्र।
2: तृतीय पुरस्कार नगद रू 7,000, ट्रफी, मेडल र प्रमाणपत्र। सान्तोना पुरस्कार नगद रू 4,000, सातमा प्रमाणपत्र।
0: उक्त कार्यक्रममा उपस्थित हुने मध्ये 3 जनालाई गोला प्रथाद्वारा आकर्षक उपहार प्रदान गरिनेछ। यस सम्बन्धी विस्तृत जानकारीको लागि विद्यालयको फेसबुक पेज हेर्नुहोला।
2: श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 20 औं साधारण सभा सम्बन्धी सूचना।
0: संस्थाको संचालक समितिको मिति 2083 साल भाद्र 5 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 20 औं वार्षिक साधारण सभा एकाई गत रूपमा सञ्चालन हुने भएको हुँदा सम्पूर्ण शेर सदस्यज्यूहरूलाई अनिवार्य रूपमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
2: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा छलफल, आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन प्रस्तुत तथा अनुमोदन,
0: आर्थिक वर्ष 2083-84 वार्षिक कार्यक्रम तथा बजेट प्रस्तुत तथा छलफल, संस्थाको आर्थिक तथा वित्तीय अवस्था बारे जानकारी तथा छलफल,
2: लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, संचालक समितिको कार्य सम्पादन तथा प्रतिवेदन सम्बन्धमा छलफल,
0: नयाँ संचालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन, निर्वाचन सम्बन्धी आवश्यक प्रक्रिया तथा निर्णयहरू,
2: संस्थाको विनियम तथा आन्तरिक कार्यविधिमा आवश्यक संशोधन सम्बन्धमा, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न चेयर सदस्यको तर्फबाट प्रतिनिधि नियुक्त गर्ने बारे र विविध।
0: साधारण सभा हुने मिति र स्थानहरू। मिति 2083 साल असोज 8 गते, भीमेश्वर नगरपालिका 5, विशुनटोल, समय बिहान 8 बजेदेखि 10 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 9742-42-75-17। असोज 8 गते, भीमेश्वर नगरपालिका 5, गोगशिला, समय दिउँसो 12 बजेदेखि 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 9844-23-63-23।
2: असोज 9 गते, सैलुङ गाउँपालिका, वडा नम्बर 5, काटाकुटी बोर्डिङ, समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 9742-42-75-17। असोज 10 गते, सैलुङ गाउँपालिका, वडा नम्बर 3, गाउँपालिका आसपास, समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 9742-42-75-17।
0: असोज 11 गते, सैलुङ गाउँपालिका 6, ढुङ्गे बजार, बाघखोर, समय बिहान 8 बजेदेखि 11 बजेसम्म, सम्पर्क मोबाइल नम्बर

0: 98 44 23 63 23 असोज 11 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 कालापानी समय दिउँसो 1 बजेदेखि 4 बजेसम्म सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17
1: असोज 12 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 झोर मन गाउँ समय बिहान 10 बजेदेखि दिउँसो 1 बजेसम्म सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17 असोज 12 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 सरनथली समय दिउँसो 3 बजेदेखि 5 बजेसम्म सम्पर्क मोबाइल नम्बर 98 42 42 75 17
0: असोज 13 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 पाँडेखानी समय बिहान 7 बजेदेखि 9 बजेसम्म सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17 असोज 13 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 भैँसे बजार समय बिहान 10 बजेदेखि 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17
1: असोज 15 गते मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सभाहल समय बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 98 44 30 77 72 असोज 15 गते सैलुङ गाउँपालिका वडा नम्बर 6 भित्रे भन्ज्याङ समय बिहान 8 बजेदेखि मध्याह 12 बजेसम्म सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23
0: असोज 17 गते सैलुङ गाउँपालिका वडा नम्बर 6 महिला भवन समय बिहान 10 बजेदेखि 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23 असोज 18 गते सैलुङ गाउँपालिका वडा नम्बर 7 वडा कार्यालय समय बिहान 10 बजेदेखि 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 98 44 40 68 24 र असोज 21 गते सैलुङ गाउँपालिका सह संस्थाको प्राङ्गण समय बिहान 10 बजेदेखि 3 बजेसम्म सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23
1: साधारण सभामा उपस्थित सेयर सदस्यहरूलाई कर बाहेक रु 300 खाजा खर्च उपलब्ध गराइनेछ। 2083 साल असार मसान्तसम्म नियमित बचत भएको ऋणको भाका ननागेको सेयर सदस्यज्यूहरूलाई मात्र खाजा खर्च उपलब्ध गराइनेछ। अन्य थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 98 48 28 75 55 98 44 23 63 23 98 45 75 88 88 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश बहादुर सुवेदी व्यवस्थापक श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सैलुङ गाउँपालिका वडा नम्बर 6 फस्कु दोलखा। श्री ढिकादेवी ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 18 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
0: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल असोज 11 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 18 वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
1: साधारण सभाका प्रस्तावहरू संचालक समितिको आर्थिक वर्ष 2082-83 को आर्थिक तथा वार्षिक प्रतिवेदन सम्बन्धमा, लेखा सुपरिवेक्षण समितिको आर्थिक वर्ष 2082-83 को प्रतिवेदन सम्बन्धमा, लेखा सुपरिवेक्षण नियुक्ति र पारिश्रमिक सम्बन्धमा, बाह्य लेखा परीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट सम्बन्धमा।
0: साधारण सभा हुने मिति 2083 साल असोज 29 गते, स्थान सिद्धका माध्यमिक विद्यालय सुनखानी, समय बिहान 9 बजे। गोपाल पाण्डे अध्यक्ष, व्यवस्थापक जमुना बुढाथोकी, कोषाध्यक्ष कुमार बुढाथोकी, सचिव सुरज बुढाथोकी। श्री ढिकादेवी ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड कालिङचोक गाउँपालिका वडा नम्बर 7 सिद्धका सुनखानी दोलखा।
1: श्री जनप्रेमी कृषि सहकारी संस्था लिमिटेडको 19 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
0: दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर 8 क्षेत्रपाको येबोमा रहेको जनप्रेमी कृषि सहकारी संस्था लिमिटेडको 19 वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेयर सदस्यहरू, बाल बचतकर्ताहरू, ज्येष्ठ सदस्यहरूलाई प्रमाणित भएको पासबुक वा परिचय पत्र सहित अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
1: साधारण सभामा हुने छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 को वार्षिक नीति तथा कार्ययोजना प्रतिवेदन पारित सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 को बजेट प्रतिवेदन पारित सम्बन्धमा
0: आर्थिक वर्ष 2082-83 को आन्तरिक तथा बाह्य लेखा परीक्षण प्रतिवेदन पारित सम्बन्धमा आर्थिक वर्ष 2083-84 को लागि बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा
1: संस्थाको विनियम संशोधन तथा आन्तरिक कार्यविधिहरू पारित सम्बन्धमा संचालक तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन सम्बन्धमा
0: निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा र विभित
1: साधारण सभा हुने मिति समय र स्थान मिति 2083 साल असोज 24 गते शनिबार स्थान काठमाडौँ क्षेत्र हाल काठमाडौँमा बसोबास गर्ने सदस्यहरू समय बिहान 10 बजेदेखि 2 बजेसम्म असोज 27 गते मंगलबार संस्थाको प्रांगण वैदेश्वर 4, 5, 8 र गौरीशंकर 1 र 2 का सबै समय बिहान 10 बजेदेखि 4 बजेसम्म
0: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक तथा परिचय पत्र अनिवार्य रूपमा लिएर उपस्थित हुनुहोला साथै आफ्नो बचत तथा ऋणको किस्ता साधारण सभा अगाडि नै नियमित गर्नुहुन समेत हार्दिक अनुरोध गर्दछौ बलबहादुर कार्की सचिव श्री जनप्रेमी कृषि सहकारी संस्था लिमिटेड बैतेश्वर गाउँपालिका वडा नम्बर 8 ए बो दोलखा
1: क्षेत्रवती समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा सम्बन्धी सूचना
0: यस संस्थाको मिति 2083 साल साउन 14 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 24 वार्षिक साधारण सभा इकाईगत रूपमा सञ्चालन गरिने भएकाले आफूलाई पाएक पर्ने इकाईहरूमा उपस्थितिका लागि सम्पूर्ण शेर सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौं
1: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 को प्रस्तावित कार्यक्रम सम्बन्धमा आर्थिक वर्ष 2082-83 को आन्तरिक तथा बाह्य लेखा परीक्षण प्रतिवेदन तथा 2083-84 को प्रस्तावित बजेट सम्बन्धमा
0: आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने सम्बन्धमा आर्थिक वर्ष 2083-84 को लागि बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा
1: साधारण सभाको निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधिहरूको छनौट सम्बन्धमा सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा र विभिन्न मिति 2083 साल असोज 21 गते स्थान छिपीगाउँ चौतारे डाँडा रातमाटे डाँडा बसेरी थापागाउँ गोलाई प्रतीक्षालय एबो समाज घर मार्बुटार गोलाई ताम्राकोशीका आधारभूत विद्यालय मलेपु टुनीबोटे डाँडा गैरी सम्पर्क कार्यालय चरीकोट र जडीबुटी बसपार काठमाडौँ क्षेत्र सम्बन्धित क्षेत्रका सदस्यहरू र काठमाडौँ बसोबास गर्ने सदस्यहरू समय बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म
0: र असो 24 गते क्षेत्रवती माध्यमिक विद्यालयको सभाहल बैतेश्वर 8 क्षेत्रपा साबिक क्षेत्रपा वडा नम्बर 2, 5, 6 र छुटेका सदस्यहरूका साथै इकाईगत रूपमा छनौट भएका सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म
1: साधारण सभामा उपस्थित हुँदा संस्थाले प्रदान गरेको पासबुक अनिवार्य लिएर आउनुपर्नेछ बचत छुटेका र ऋणको भाका नागेका सदस्यहरूले 2083 साल असोज 15 गते भित्र नियमित गर्नुहुन अनुरोध गरिन्छ अन्यथा साधारण सभामा खाजा खर्च उपलब्ध गराउन संस्था बाध्य हुने छैन उक्त दिन सदस्य बन्दा प्रवेश शुल्कमा 100% छुट गरिने भएकाले सदस्य बन्न बाँकी इच्छुक महानुभावहरूलाई सदस्य बन्नका लागि हार्दिक निमन्त्रणा गर्दछौ
0: रमेश कुमार श्रेष्ठ सचिव श्री क्षेत्रवती समाज सुधार बचत तथा ऋण सहकारी संस्था बैतेश्वर गाउँपालिका वडा नम्बर 8 क्षेत्रपा दुलखा
1: श्री जनप्रेमी कृषि सहकारी संस्था लिमिटेडको 19 वार्षिक साधारण सभा सम्बन्धी सूचना
0: दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर 8 क्षेत्रपाको येबोमा रहेको जनप्रेमी कृषि सहकारी संस्था लिमिटेडको 19 वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्यहरू बाल बचतकर्ताहरू ज्येष्ठ सदस्यहरूलाई प्रमाणित भएको पासबुक वा परिचय पत्र सहित अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं
1: साधारण सभामा हुने छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्ययोजना प्रतिवेदन पारित सम्बन्धमा आर्थिक वर्ष 2082-83 आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 बजेट प्रतिवेदन पारित सम्बन्धमा
0: आर्थिक वर्ष 2082-83 आन्तरिक तथा बाह्य लेखा परीक्षण प्रतिवेदन पारित सम्बन्धमा आर्थिक वर्ष 2083-84 लागि बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा
1: संस्थाको विनियम संशोधन तथा आन्तरिक कार्यविधिहरू पारित सम्बन्धमा संचालक तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन सम्बन्धमा
0: निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा र विभित
1: साधारण सभा हुने मिति समय र स्थान मिति 2083 साल असोज 24 गते शनिबार स्थान काठमाडौँ क्षेत्र हाल काठमाडौँमा बसोबास गर्ने सदस्यहरू समय बिहान 10 बजेदेखि 2 बजेसम्म असोज 27 गते मंगलबार संस्थाको प्रांगण वैदेश्वर 4, 5, 8 र गौरी शंकर 1 र 2 का सबै समय बिहान 10 बजेदेखि 4 बजेसम्म
0: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक तथा परिचय पत्र अनिवार्य रूपमा लिएर उपस्थित हुनुहोला साथै आफ्नो बचत तथा ऋणको किस्ता साधारण सभा अगाडि नै नियमित गर्नुहुन समेत हार्दिक अनुरोध गर्दछौ बलबहादुर कार्की सचिव श्री जनप्रेमी कृषि सहकारी संस्था लिमिटेड बैतेश्वर गाउँपालिका वडा नम्बर 8 ए बो दोलखा
1: क्षेत्रवती समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना
0: यस संस्थाको मिति 2083 साल साउन 14 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 24 औं वार्षिक साधारण सभा इकाईगत रूपमा सञ्चालन गरिने भएकाले आफूलाई पाएक पर्ने इकाईहरूमा उपस्थितिका लागि सम्पूर्ण शेर सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ
1: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 प्रस्तावित कार्यक्रम सम्बन्धमा आर्थिक वर्ष 2082-83 आन्तरिक तथा बाह्य लेखा परीक्षण प्रतिवेदन तथा 2083-84 प्रस्तावित बजेट सम्बन्धमा
0: आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने सम्बन्धमा आर्थिक वर्ष 2083-84 लागि बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा
1: साधारण सभाको निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधिहरूको छनौट सम्बन्धमा सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा र विभिन्न मिति 2083 साल असोज 21 गते स्थान छिपीगाउँ चौतारे डाँडा रातमाटे डाँडा बसेरी थापागाउँ गोलाई प्रतीक्षालय एबो समाज घर मार्बुटार गोलाई ताम्राकोशीका आधारभूत विद्यालय मलेपु टुनीबोटे डाँडा गैरी सम्पर्क कार्यालय चरीकोट र जडीबुटी बसपार काठमाडौँ क्षेत्र सम्बन्धित क्षेत्रका सदस्यहरू र काठमाडौँ बसोबास गर्ने सदस्यहरू समय बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म
0: र असो 24 गते क्षेत्रवती माध्यमिक विद्यालयको सभाहल बैतेश्वर 8 क्षेत्रपा साबिक क्षेत्रपा वडा नम्बर 2, 5, 6 र छुटेका सदस्यहरूका साथै इकाईगत रूपमा छनौट भएका सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म
1: साधारण सभामा उपस्थित हुँदा संस्थाले प्रदान गरेको पासबुक अनिवार्य लिएर आउनुपर्नेछ बचत छुटेका र ऋणको भाका नागेका सदस्यहरूले 2083 साल असोज 15 गते भित्र नियमित गर्नुहुन अनुरोध गरिन्छ अन्यथा साधारण सभामा खाजा खर्च उपलब्ध गराउन संस्था बाध्य हुने छैन उक्त दिन सदस्य बन्दा प्रवेश शुल्कमा 100% छुट गरिने भएकाले सदस्य बन्न बाँकी इच्छुक महानुभावहरूलाई सदस्य बन्नका लागि हार्दिक निमन्त्रणा गर्दछौ
0: रमेश कुमार श्रेष्ठ सचिव श्री क्षेत्रवती समाज सुधार बचत तथा ऋण सहकारी संस्था बैतेश्वर गाउँपालिका वडा नम्बर 8 क्षेत्रपा दुलखा
2: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ
3: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ
4: ओहो हो
3: त रजत गाँठे होइन यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ
4: ए साथी हो कसैले थाहा छ त ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
5: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि
3: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग है साथी हो
6: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा
5: हाम्रा सेवा तथा सुविधाहरू
7: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ टायर रिसोलिङ सेन्टर पार्टिकुला रोड माथि रहेको छ प्रोपाइटर दावा तामाङ सम्पर्क मोबाइल नम्बर 9844008044 9848073107 र 9855100019 सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ पार्टिकुला चरीकोट दोलखा
8: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 26औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: ए स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ महिनाको 6 गते शनिबार बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 26औं वार्षिक साधारण सभा यही मिति 2083 साल असोज महिनाको 17 गते शनिबारका दिन सम्पन्न हुन गइरहेकाले सम्पूर्ण शेर सदस्य महानुभावहरूलाई पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि बिहान ठिक 10 बजे उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साथै सम्पूर्ण शेर सदस्य महानुभावहरू र शुभचिन्तकहरूमा 2083 सालको विजया दशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
0: साधारण सभा हुने मिति, समय र स्थान। मिति 2083 साल असोज 17 गते शनिबार। समय बिहान ठिक 10 बजे। स्थान दरबार पार्टी प्यालेस, भीमेश्वर नगरपालिकाको भवन, सादो बाटो, चरीकोट, दोलखा।
1: उपस्थित हुँदा शेर सदस्यले अनिवार्य रूपमा संस्थाले उपलब्ध गराएको पासबुक लिएर आउनुहोला एवं मिति 2083 असार मसन्तसम्मको बचत तथा ऋणको किस्ता नियमित नहुने शेर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन। विजय बस्ने सचिव, स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चरीकोट, दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे। किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका 4 जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म, गौरीशंकर गाउँपालिका छ, लुवाङ सादो लखा।
3: हजुर बुबा नमस्कार।
4: नमस्कार नानी, नमस्कार।
3: के छ खबर, सन्चै हुनुहुन्छ?
4: सन्चै छु नानी।
3: अनि यो वर्ष तीर्थयात्रा नजाने बा?
4: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
3: जस्तै जगन्नाथ पुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
4: ए, उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
3: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
5: दक्षिण भारतका प्रसिद्ध 11 ज्योतिर्लिङ्ग तथा तीनधाम यात्रा हुँदैछ। प्रमुख दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, लुम्बिनी कपिलवस्तु, सिजी सातसोत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ। भारततर्फ हरिहर क्षेत्र तर्पण पटना, मातृ मोक्ष पिण्डदान, पुनः पुनः मा श्रद्धा स्थल गयाजी, विष्णुपद दर्शन, बैतरणी नदी स्नान तर्पण, वैद्यनाथ धाम शिव सागर पञ्च स्नान, गंगा सागर तथा कपिल मुनि र कलकत्ता दक्षिणेश्वरी काली दर्शन, जगन्नाथपुरी साक्षी गोपाल दर्शन सागर स्नान, मल्लिका अर्जुन श्री शैलम तिरुपति बालाजी, श्री रंगम कावेरी रामेश्वरम दर्शन, बाइस कुण्ड स्नान, कन्याकुमारी लक्ष्मी नारायण स्वर्ण मन्दिर दर्शन, भीमा शंकर श्री एम्बकेश्वर श्रीडी साई बाबा ग्रीष्मेश्वर दर्शन, नर्मदा नदी स्नान, ओमकारेश्वर, ममलेश्वर, उज्जैन महाकालेश्वर दर्शन, चोटिला चामुण्डा भगवती, द्वारिका पुरी द्वारिकाधीश दर्शन, गोमती गंगा स्नान तथा पिण्डदान, नागेश्वर गोपी तलाउ भेट द्वारका, बिन्दु सरोवर, मातृ गया पिण्डदान, पुष्कर क्षेत्र ब्रह्म मन्दिर ब्रह्म सरोवर, अम्बादेवी दर्शन, वृन्दावन, मथुरा, गोकुल, रमन रेती, काशी विश्वनाथ तथा मणिकर्णिका स्नान पिण्डदान, चौरासी घाट दर्शन, प्रयागराज अन्तिम गंगा स्नान, श्रीराम जन्मभूमि अयोध्या दर्शन गरी नेपाल प्रवेश। खाना, बस्न, अटो रिक्सा, डुङ्गा सहित सम्पूर्ण लागत 1,20,000 लाग्नेछ। समय अवधि 42 दिन रहनेछ। प्रस्थान मिति 2083 साल माघ 5 गते। थप जानकारीको लागि सम्पर्क विष्णु अधिकारी, सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीको दोलखा।

0: ए माइला गुरुजी,
1: हजुर साहब, लाइसेन्स निकाल्नु न त गुरु।
2: लाइसेन्स त छैन त सर,
1: यसो मिलाइदिनु न साहब।
0: चुप।
3: के तपाईहरू पनि बिना लाइसेन्स सवारी हाँकिरहनु भएको त छैन? त्यसो हो भने अब ढिला नगर्नुहोस्। सवारी चालक सिप विकास केन्द्र डीएसटीसी नेपाल भक्तपुरमा सम्पर्क गर्नुहोस्।
4: खाना बस्नको सुविधा सहित कार, बाइक, स्कूटर र डोजर सिक्ने कोषहरू सञ्चालन भइरहेका छन्। समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
5: थप जानकारीको लागि डीएसडीसी नेपालको फेसबुक, टिकटक पेज लाइक गर्नुहोला।
6: थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9768-72-77-77, 9844-013-110, 9844-065-466, 9818-3715-33।
5: ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट बचौं र बचाऊ।
7: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
1: होइन, के एकले गुनगुन गरिरहेको?
0: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
1: अनि के भयो त, लगेर पाले भइगयो नि?
0: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
1: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
2: हजुर, हाम्रा सेवाहरू, यहाँ बोइलर, गिरिराज, लिर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
1: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08।
2: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
0: राँगाको मासु पाइने पसल भएको घर सँगै।
3: एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 12 वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस संस्थाको मिति 2083 भाद्र 5 गते बसेको संचालक समितिको 105 पूर्ण बैठकको निर्णय अनुसार संस्थाको 12 वार्षिक साधारण सभा देहाएको मिति, समय र स्थानमा आयोजना गरी निम्नलिखित प्रस्तावहरूमाथि छलफल गरी निर्णय गर्नुपर्ने भएकोले आफूलाई पाइक पर्ने कार्यालयमा अनिवार्य उपस्थितिको लागि सम्पूर्ण सियर सदस्य महानुभावज्यूहरूमा हार्दिक अनुरोध गरिन्छ। एकाई एक अन्तर्गत कार्यक्रम हुने मिति 2083 असोज 17 गते, काठमाडौँ सेवा केन्द्र, काठमाडौँ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, स्थान दिव्येश्वरी पार्टी प्यालेस लोकन्थली, एकाई दुई रामेछाप जिल्ला क्षेत्रमा 2083 आश्विन 20 गते मंगलबार, प्रीति सेवा केन्द्र, प्रीति सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, भोजी सेवा केन्द्र, भोजी सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, ठोसी सेवा केन्द्र, ठोसी सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, गर्जाङ सेवा केन्द्र, गर्जाङ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, रसनालु सेवा केन्द्र, रसनालु सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, बेताली सेवा केन्द्र, बेताली सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू र राष्ट्र सेवक सेवा केन्द्र, राष्ट्र सेवक सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, स्थान सेवा केन्द्रको प्राङ्गण र एकाई तीन दोलखा जिल्ला क्षेत्रभित्र 2083 आश्विन 22 गते बिहिबार, मुख्य कार्यालय, मुख्य कार्यालय क्षेत्रका सम्पूर्ण सदस्यहरू, गौरव सेवा केन्द्र, गौरव सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, मेलमिलाप सेवा केन्द्र, मेलमिलाप सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, सुइरे सेवा केन्द्र, सुइरे सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, चरीकोट सेवा केन्द्र, चरीकोट सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू र एलुङ सेवा केन्द्र, एलुङ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, स्थान सेवा केन्द्रको प्राङ्गण। निर्णय प्रमाणित सभा 2083 असोज 24 गते, सम्पूर्ण एकाईबाट छनौट भएका प्रतिनिधिहरू मात्र, स्थान मुख्य कार्यालयको सभाहल। साधारण सभामा उपस्थित हुँदा ध्यान दिनुपर्ने कुराहरू। साधारण सभामा उपस्थित हुँदा संस्थाको नियमित बचत पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। 2083 साल असार मसान्तसम्मको नियमित बचत नभएका सदस्यहरूलाई साधारण सभामा उपस्थित गराइने छैन। ऋणी सदस्यहरूको हकमा मिति 2083 असार महिनासम्मको सावा तथा ब्याज बुझाउनु पर्नेछ, अन्यथा साधारण सभामा उपस्थित गराइने छैन। साधारण सभामा प्रस्तुत हुने आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन सभा स्थल वा कार्यालयबाट वितरण गरिनेछ। अग्रिम अध्ययन गर्न चाहने सदस्यहरूले 2083 आश्विन महिनाको 10 गते संस्थाको आधिकारिक वेबसाइट www.ekikritfriendship.coop.np को डाउनलोड मेनुभित्र संस्थाको प्रतिवेदन डाउनलोड गरी वा आधिकारिक फेसबुक पेज मार्फत क्यूआर कोड स्क्यान गरी वा लिंकमा क्लिक गरी अध्ययन गर्न सकिनेछ। साधारण सभामा उपस्थित हुँदा आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन अध्ययन गरी संस्थालाई सल्लाह सुझाव भएमा लिखित रूपमा उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ र निर्वाचन सम्बन्धी सूचना निर्वाचन समितिले छुट्टै प्रकाशन गर्नेछ। केशव कुमार कार्की, सचिव एकीकृत फ्रेन्डसिप बचत तथा ऋण सहकारी संस्था लिमिटेड, जिरी 5 दोलखा।
2: पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
1: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सब परिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
2: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 98510-66165, 98510-66165।
4: जेहेन्दार छात्रवृत्तिको आवेदन फारम खुल्ला गरेको सम्बन्धी सूचना।
5: शैक्षिक सत्र 2082-83 कालिङचोक गाउँपालिकाले सञ्चालन गरेको कक्षा पाँचको वार्षिक परीक्षामा गणित र अंग्रेजी विषयको सिकाइ उपलब्धिमा पालिका प्रथम हुन सफल तथा विभिन्न संस्थाले आयोजना गरेको अतिरिक्त क्रियाकलापहरूमा उत्कृष्ट नतिजा हासिल गर्न सफल यस विद्यालयमा शैक्षिक सत्र 2084-85 कक्षा 8 सञ्चालन हुन गइरहेको बेहोरा सबैमा अनुरोध गरिन्छ। शैक्षिक सत्र 2084-85 को लागि नियम अनुसार प्रदान गर्दै आएको छात्रवृत्तिको अतिरिक्त कक्षा 4, 5, 6, 7 र 8 का लागि सीमित सीटमा जेहेन्दर छात्रवृत्तिको आवेदन फारम खुला गरेको जानकारी गराइन्छ।
4: विस्तृत जानकारीको लागि लालकुमार पाठक, अध्यक्ष, सञ्चालक समिति, सम्पर्क मोबाइल नम्बर 9851234161, 9844321164। गणेश आले मगर, अध्यक्ष, विद्यालय व्यवस्थापन समिति, सम्पर्क मोबाइल नम्बर 9864002392। सञ्चालक समिति सदस्य गिरबहादुर तामाङ। राजु शर्मा प्रिन्सिपल, सम्पर्क मोबाइल नम्बर 9841-85-93-49। कुबेर बुढाथोकी भाइस प्रिन्सिपल 9861-40-84-88। विद्यालयको फोन नम्बर 0949410132। इमेल sheesareesaraewotiengliss@gmail.com।
6: यो रेडियो सैलुङको समय सूचक हो। यति बेला साँझको 6 बजेको छ।

नमस्कार साँझ छ बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईं यो समाचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू।

0: निश्चित गर्नु रहेको बताउनु भएको छ। शुक्रबार दर्ता गरिएको विधेयकले निम्न आय भएका परिवारको आवासको ग्यारेन्टी गर्ने तथा मध्यम आय भएका परिवारका लागि सुरक्षित र व्यवस्थित आवास सुनिश्चित गर्ने व्यवस्था प्रस्ताव गरेको छ। उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ। नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता डाक्टर प्रकाश शरण महतले पार्टीको 15 महाधिवेशन गराएर शेरबहादुर देउवाले नेतृत्व हस्तान्तरण गर्ने बताउनु भएको छ। शनिबार काठमाण्डुमा संचारकर्मीहरूसँग छलफलमा नेता महतले देउवाको नेतृत्वमा 14 महाधिवेशन सम्पन्न भई निर्वाचित भएको र 15 महाधिवेशन गराएर उहाँले नै नेतृत्व हस्तान्तरण गर्ने उल्लेख भएको हो। आफूहरूको महाधिवेशन प्रक्रिया उत्साहपूर्वक अघि बढ़ाइरहेको उहाँले बताउनुभयो। नेता महतले प्रतिकूल अवस्था र अनेकौं दबावका बावजूद पनि पार्टीका नेता तथा कार्यकर्ता आफै खर्च गरेर कुनै तामझाम बिना देशभरिका जिल्ला तथा वडा तहमा स्वतस्फूर्त रूपमा जुटिरहेको दावी गर्नु भएको छ। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको असन्तुष्टि अन्त्य गरेर कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढ़ने बताउनु भएको छ। निवर्तमान सभापति शेरबहादुर देउवाको नेतृत्वमा समान्तर महाधिवेशनको तयारी भइरहेको बेला थापाले देउवासहित असन्तुष्ट पक्षलाई 15 महाधिवेशनमा सहभागी गराउने प्रयास जारी रहेको बताउनु भएको छ। थापाले देउवालाई महाधिवेशनको उद्घाटन समारोहमा प्रमुख अतिथि बनाएर सहभागी गराउने औपचारिक निम्तो दिइसकेको बताउनु भएको छ। मिल्ने छलफल र सहमति गर्ने सम्भावना अन्तिम अवस्थामा पनि रहन्छ। उहाँले भन्नुभयो, अहिले पनि निवर्तमान सभापति शेरबहादुर देउवा प्रमुख अतिथि बनेर महाधिवेशनमा आइदिनुहोस् भन्ने कोशिश छ। उहाँले भन्नुभयो,
1: बाख्रा पालन किसान प्रोत्साहन तथा खसी बोका मेला लाग्ने सम्बन्धी सूचना।
2: दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर 5 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाख्रा पालन किसान प्रोत्साहन तथा खसी बोका मेला सञ्चालन हुन गइरहेकाले यो सूचना प्रसारण भएको मितिले 7 दिन अर्थात असोज 23 गते भित्र भीमेश्वर नगरपालिकाको मापदण्ड 2083 बमोजिम वडा नम्बर 5 वडा कार्यालय माटीमा निवेदन पेश गर्नुहुन अनुरोध गरिन्छ। साथै उत्कृष्ट खसी तथा बोका पालक कृषकहरूलाई पुरस्कृत समेत गरिनेछ।
1: कार्यक्रम हुने मिति 2083 साल असोज 28 गते। स्थान बुढा भीमसेन खेल मैदान। समय बिहान ठीक 10 बजे। सहभागी हुने किसानहरूलाई खाजा भत्ताको व्यवस्था रहेको र बिक्री भएका खसी तथा बोकाका प्रति केजी प्रोत्साहन रकम समेत रहेको जानकारी गर्दछौ।
2: वासु श्रेष्ठ अध्यक्ष भीमेश्वर नगरपालिका वडा नम्बर 5 को कार्यालय माटी दोलखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठकमा जुम्लाको स्याउ वितरण गरिएको विषयलाई लिएर सांसद ज्ञानेन्द्र शाहीले रासुपा सभापति रवि लामिछानेलाई धन्यवाद दिनुभएको छ। जुम्लाको स्याउ बाँडेर केन्द्रीय समितिको बैठक शुरू गरेकोमा लामिछानेप्रति आभार व्यक्त गर्नुहुँदै यसले जुम्ली स्याउको प्रचार प्रसारमा ठूलो सहयोग पुगेको बताउनु भएको हो। सरकार र कृषि मन्त्रालय रासुपाकै नेतृत्वमा रहेको प्रसंग उल्लेख गर्नुहुँदै सांसद शाहीले जुम्लाका किसानको उत्पादनले उचित मूल्य र बजार नपाएको विषयमा सरकार गम्भीर हुनुपर्ने बताउनु भएको हो। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मधेसको राजनीतिबारे समीक्षा गर्ने बेला आएको बताउनु भएको छ। जनमत पार्टीको आजदेखि शुरू भएको महाधिवेशनमा शुभकामना दिनुहुँदै उहाँले सो कुरा बताउनु भएको हो। उहाँले मधेसमा अधिकारको लागि थुप्रै संघर्ष भएको र केही प्राप्त पनि भएको तर त्यो कार्यान्वयन भयो कि भएन भनेर समीक्षा हुन आवश्यक रहेको बताउनु भएको छ। विगतको चुनावको बारेमा पनि समीक्षा हुनु आवश्यक रहेको बताउनुहुँदै उहाँले अब के गर्न सकिन्छ भन्नेतर्फ पनि गम्भीर समीक्षा हुनुपर्ने सुझाव दिनु भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले विद्युत सेवा प्रवाहलाई थप प्रभावकारी चुस्त र सेवामुखी बनाउन नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई निर्देशन दिनु भएको छ। विद्युत प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालय हेटौँडामा आयोजित आन्तरिक कार्यालय सम्बन्धी छलफल कार्यक्रममा मन्त्री श्रेष्ठले विद्युत आपूर्ति उपभोक्ता सेवा डिजिटल भुक्तानी ऊर्जा माग लोड व्यवस्थापन विद्युत सुवावट नियन्त्रण तथा पूर्वाधारको नियमित मर्मसम्हारमा विशेष ध्यान दिन निर्देशन दिनुभएको हो। जनता समाजवादी पार्टी नेपालका

अध्यक्ष उपेन्द्र यादवले आन्दोलनबाट प्राप्त उपलब्धिमाथि खतरा उत्पन्न भएको बताउनु भएको छ। प्राप्त उपलब्धिको रक्षाका लागि अधिकार र पहिचानको लागि संघर्ष गर्नुपर्ने बेला आएको उहाँले बताउनु भएको हो। जनमत पार्टीको दोस्रो महाधिवेशनको उद्घाटन कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुहुँदै उहाँले नेपालमा अझै पनि मधेसी उत्पीडामा रहेको धारणा व्यक्त गर्नुभएको छ।

0: भयोग गर्नुभएको छ। आफै दुर्गम भूगोल, कठिन जीवनयापन र सीमित आर्थिक अवसरसँग जुटिरहेका लप्सीवासीले राष्ट्रिय विपद जोखिम विपदको बेला स्वत स्फूर्त रूपमा सहयोग जुटाएर मानवीय एकताको उदाहरण प्रस्तुत गरेका हुन्। करिब 60 जनाले स्वैच्छिक रूपमा जुटाएको रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गरिएको बताइएको छ। दोलखाका चारवटा पालिकाका विभिन्न वडाहरूमा आज करिब 6 घण्टा विद्युत अवरूद्ध भएको छ। दोलखा वितरण केन्द्र अन्तर्गतको नामदु सब स्टेशनमा आउने 33 केवी लाइनको नामदुदेखि तामकोशीसम्म बुस कटिङ गरिएका कारण जिल्लाको बैतेश्वर गाउँपालिकाका विभिन्न वडा गरी 5 वटा पालिकाको वडाहरूमा विद्युत अवरूद्ध भएको हो। आज बिहान 7:30 बजेदेखि दिउँसो 1:30 बजेसम्म जिल्लाको बैतेश्वर गाउँपालिकाको सबै वडा, सैलुङ गाउँपालिकाको वडा नम्बर 6 र 7, तामकोशीका विभिन्न वडा र गौरीशंकर गाउँपालिकाको वडा नम्बर 1 र 2मा विद्युत अवरूद्ध भएको प्राधिकरणले जनाएको छ। सिन्धुलीको सुनकोशी गाउँपालिका वडा तहबाट सञ्चालन हुने 3 लाख रूपियाँसम्मको योजना सम्झौता तथा कार्यान्वयन प्रक्रिया वडाबाटै हुने व्यवस्था लागू गरिएको छ। यससँगै उपभोक्ता समितिले साना योजनाका फाइल बोकेर गाउँपालिकामा धाउनुपर्ने बाध्यताको अन्त्य भएको हो। भौगोलिक विकटताका कारण सरकारी सेवा लिन शास्ति खेप्दै आएका उमाकुण्डा गाउँपालिका 1 घुमदेलका स्थानीयलाई यसपटक गाउँमै एकीकृत शिविर सञ्चालन गरिएको छ। यो रामेछापको खबर हो। घुमदेलमा बिहिबार सञ्चालन गरिएको शिविरबाट 75 जनाले नयाँ नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन्। नागरिकता हराएका वा बिग्रिएका 56 जनाले प्रतिलिपि लिएको पाइएको छ।
1: बनाए पनि हुँदैन, के भएको होला, यो कतै बिग्रेको हो।
2: होइन साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
1: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
2: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
1: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
3: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
2: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9866667068 र 9855109677। बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।
0: अब बाँकी प्रसंगहरू। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नपरप्रासी बर्दाघाट सुस्त पूर्वको दाउन्यमा आज बिहान भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु हुनुभएका 6 जनाकै शनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दाघाट सुस्त पूर्वका अनुसार 18 जना यात्रु लिएर नेपालगंजबाट काठमाडौँ आउँदै गरेको प्रदेश 01-03-01-006-15-53 नम्बरको बस विनय त्रिवेणी गाउँपालिका 2 दाउने स्थित एस मोडमा आज बिहान पल्टिएको थियो। दुर्घटनामा 12 जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिनुभयो। पण्डितका अनुसार दुर्घटनामा बस चालक बाँकेको खजुरा गाउँपालिका 2 36 वर्षीय सुरेश बिसी, कुहुलपुर नगरपालिका 3 32 वर्षीय दिपेन्द्र केसी, कुहुलपुर 10 55 वर्षीय एकेन्द्र राज रेग्मी, नेपालगंज उपमहानगरपालिका 7 22 वर्षीय कुश कनौजिया, जाजरकोटको भेरी गंगा नगरपालिका 3 50 वर्षीय निर्जुङ गुरूङ र बाजुराको स्वामी कात्तिक गाउँपालिकाका 65 वर्षीय नरेन्द्र गिरीको मृत्यु भएको हो। दुर्घटनामा घाइते 12 जना मध्यबिन्दु प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि 8 जनालाई थप उपचारको लागि चितवनको भरतपुर स्थित चितवन मेडिकल कलेज पठाइएको छ। वरिष्ठ पत्रकार हरि लम्सालको 78 वर्षको उमेरमा ह्याण्ड्स अस्पतालमा निधन भएको छ। उहाँ फोक्सोको उपचार गरिरहनु भएको थियो। स्वर्गीय लम्साल नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाका पूर्व सभापति हुनुहुन्थ्यो। उहाँका 2 छोरा 2 छोरी र श्रीमती रहनु भएको छ। यसैबीच नेपाल पत्रकार महासंघका पूर्व सभापति तारानाथ दाहालले पत्रकार लम्सालको निधनप्रति दुःख व्यक्त गर्नुहुँदै नेपाली पत्रकारितामा निरन्तर 50 वर्षभन्दा बढ़ी समय

सकेपछिन उहाँले राष्ट्र वाणी साप्ताहिकलाई सम्पादकीय नेतृत्व दिनुभएको बताउनुभयो। रसुवाको भोटेकोशी बाढ़ीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट भरतपुर अस्पतालसम्म ल्याउने र परीक्षण पछि व्यवस्थापन गर्न देवघाटसम्म पुर्याउने एम्बुलेन्स चालकलाई सम्मान गरिएको छ। संयुक्त एम्बुलेन्स चालक संघ नेपाल ट्रेड युनियन संघ जिल्ला शाखा चितवनले शनिबार आयोजना गरेको पाँचौं साधारण सभा तथा अधिवेशनको अवसरमा चालकलाई सम्मान गरिएको हो। सो अवसरमा 65 जना चालकलाई सम्मान गरिएको थियो। उनीहरूलाई सम्मान गर्दै प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विपत्तमा एम्बुलेन्स चालकले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। येमनमा केही भागमा साउदी समर्थित सरकारी फौज र इरानी निकट हुथी समूहबीचको लड़ाई तीव्र हुँदा हजारौं मानिस विस्थापितका साथै खाद्य आपूर्तिमा अवरोध पुगेको छ। द्वन्द प्रभावित क्षेत्रमा हरेक चार मध्ये तीन परिवार भोकै बस्न बाध्य भएको संयुक्त राष्ट्र संघको

नागरिकलाई आवासको सुनिश्चितता गरिने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता र यमनका द्वन्द प्रभावित क्षेत्रमा हरेक चार मध्ये तीन घर परिवार भोकै बस्न बाध्य। हवस्त सैलुङ समाचारबाट म तारादेवी बस्नेत बिदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिदछु, तिमीहरूले एक अर्कालाई प्रेम गर। पवित्र धर्मशास्त्र बाइबलमा यूहन्नाको पुस्तक 13 अध्यायको 34 पदमा येशु ख्रीष्टले भन्नुभएको यो समय सान्दर्भिक नीति वचनसँगै कार्यक्रम इसाई डवलीमा हार्दिक स्वागत तथा अभिवादन जय मसीह व्यक्त गर्दछु। कार्यक्रम सुनेर बस्नुभएका तपाईँ सम्पूर्ण इसाई तथा गैर इसाई मित्रहरूमा हाम्रो परमेश्वरको अनुग्रह, कृपा र आशिष सदैव सबैमा रहिरहोस् भन्ने कामना तथा हृदयदेखिको प्रार्थना छ। इसाई धर्मशास्त्र बाइबलमा उल्लेख गरिएका विषयवस्तुको बारेमा चर्चा गर्न कार्यक्रम इसाई डबलीको यो 900 श्रृंखलाको साथमा हामी उपस्थित भइसकेका छौं। कार्यक्रम इसाई डबली दोलखा सदरमुकाम चरीकोट स्थित चरीकोट क्वाइनोनिया मण्डलीको साझेदारीमा र देश तथा विदेशमा छरिएर रहनुभएका इसाई मित्रहरूको आर्थिक सहायतामा सञ्चालन गरिँदै आइएको छ। तपाईँले यो कार्यक्रम रेडियो सेलुङ समुदायिक एफएम 92.7 मेगाहर्ज मार्फत दोलखा र आसपासको जिल्लामा अनि हाम्रो वेबसाइट www.radiosalung.org लगइन गरी संसारको जुनसुकै कुनामा नेपाली समय अनुसार प्रत्येक शनिबार साँझ 36 देखि 37 बजेसम्म सुन्न सक्नुहुनेछ। आदरणीय श्रोता साथी, यस कार्यक्रममा हामी पवित्र धर्मशास्त्र बाइबलमा उल्लेख गरिएका विषयवस्तु तथा प्रभु येशू ख्रीष्टको सन्देशलाई केन्द्रबिन्दु बनाएर विभिन्न अतिथिसँगको कुराकानी, ख्रिष्टीय भजन, आजको वचन मार्फत आत्मिक ज्ञान, विविध बाइबली विषयवस्तु, जीवन रूपान्तरणका घटनाहरू र समय सान्दर्भिक प्रसंगहरूमाथि छलफल गर्दै आइरहेका छौं। यो एक आध्यात्मिक कार्यक्रम हो र यस कार्यक्रम मार्फत प्रसारण गरिने सामग्री वा विचारले कुनै पनि निश्चित धार्मिक समुदाय वा व्यक्तिको अवमूल्यन, अपमान, साम्प्रदायिक घृणा, दोष तथा धार्मिक सम्प्रदायलाई निरुत्साहित गराई सामाजिक र धार्मिक सहिष्णुता खलबल्याउनु हाम्रो चाहना होइन। यस कार्यक्रमले कसैको समर्थन, धर्म परिवर्तन वा वर्तमानमा भएको वैज्ञानिक खोज अनुसन्धान तथा नेपालको संविधानको विरोध पनि गर्दैन। हामी सबै धार्मिक समुदायको सम्मान गर्छौं, सबै व्यक्तिको आस्थाको उच्च कदर गर्छौं, नेपालको संविधानको पालना गर्छौं र आदरणीय तथा धार्मिक जीवनयापनका लागि प्रोत्साहन गर्छौं। यस कार्यक्रमद्वारा व्यक्त गरिने हरेक अभिव्यक्ति, विचार र धारणा पवित्र धर्मशास्त्र बाइबलमा उल्लेख गरिएको विषयवस्तुमाथि प्रकाश पार्न र प्रभु येशू ख्रीष्टले प्रचार गर्नुभएको सन्देशहरूलाई उजागर तथा चर्चा गर्न समर्पित छ। परमेश्वरको महिमा र मानिसको हित सहित आत्मिक उत्थान तथा धार्मिकताले राष्ट्रलाई उचाल्छ भन्ने अभिप्रायका साथ सुखी र समुन्नत राष्ट्र निर्माणमा टेवा पुर्याउनु नै यस कार्यक्रमको मुख्य उद्देश्य हो। श्रोता साथी, कार्यक्रमको आजको अंकमा हामी संगीता लामा छेत्रीज्यूको तितो मिठो अनुभव सहितको गवाही प्रस्तुत गर्न गइरहेका छौं। सन् 1983 जन्मनुभएका छेत्रीज्यू हाल भूटानको विभिन्न स्थानमा सेवकाई गर्दै आइरहनु भएको छ। बाल्यकालदेखि वर्तमानको दिनसम्म छेत्रीज्यूको जीवन गवाही ईश्वरीय आश्चर्य कर्मद्वारा सजिएको छ। श्रोता साथी, यो एक ईश्वर प्रेमी व्यक्तिको जीवनमा परमेश्वरले गर्नुभएको आश्चर्य कार्यहरूको संगालो सहितको सत्य गवाही हो। येशू ख्रीष्टसँगको करिब एक दशक भन्दा लामो यात्रामा परमेश्वरले गर्नुभएको आश्चर्य कर्मलाई छेत्रीज्यू आफैले जीवनमा भोगेर थाहा पाउनुभयो। यस गवाहीद्वारा येशूले तपाईँलाई गर्ने अद्भुत प्रेमको बारेमा जानकारी प्राप्त गर्न सक्नुहुनेछ। ख्रिस्टलाई पछ्याउनु फरक धर्म अप्नाउनु भन्दा पनि सत्यतालाई चिनेर त्यससँग सम्बन्ध गाँस्नु हो भन्ने उहाँको बुझाइ छ।

एक साधारण मानिसलाई परमेश्वरले असाधारण रूपमा प्रयोग गरेर हजारौं मानिसहरूमा कसरी सेवा गर्न सकिन्छ भन्ने विषयवस्तुमा गरिएको कुराकानी पक्कै पनि तपाईँको लागि आशिषित हुनेछ भन्ने मेरो विश्वास छ। साथमा जीवनको रहस्यलाई बुझ्दै गर्दाको रोमाञ्चक घटनाहरू, मननयोग्य विषयवस्तुहरू रहने नै छन्। कार्यक्रमको यो अंश हामीले मेरो जीवन गवाही नामक युट्युब च्यानलबाट उद्धृत गरेका हौं। झट्ट सुन्दा अपत्यारिलो र अवास्तविक लाग्ने यस गवाहीद्वारा ईश्वरीय कार्यशैली र व्यवस्थित जीवनयात्रा कसरी सम्भव हुन्छ भन्ने बारेमा बुझ्न चाहनुहुन्छ भने अबको करिब 45 मिनट हामी सँगसँगै यात्रा गर्नुहोला। तर कार्यक्रमको प्रारम्भमा यो एउटा इसाई भजन राख्ने अनुमति चाहन्छु।

0: त्यस्तै महाधिवेशनमा सहभागी हुन आएका महाधिवेशन प्रतिनिधिहरूको दर्ता प्रक्रिया शुरू भएको छ। पार्टी कार्यालय बीपी नगर सानेपामा दिउँसोदेखि महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया शुरू भएको हो। दर्ताका लागि हरेक प्रदेशका लागि छुट्टा छुट्टै कोठामा व्यवस्था गरिएको छ। नाम दर्ता गरेपछि महाधिवेशन प्रतिनिधिले 15 महाधिवेशनको झोला पाउनेछन्। उक्त झोलामा पार्टीको विधान कपी कलम लगायतका सामग्री राखिएको छ। महाधिवेशनको उद्घाटन भने भोलि काठमाण्डुको खुला मंचमा 2 बजे उद्घाटन हुने कांग्रेस सहमहामन्त्री प्रकाश स्नेहीले सीआईएनलाई जानकारी दिनुभयो।
1: नेपाली कंग्रेस पार्टीका 6743 तलैबाट निर्वाचित भएर आएका पार्टीका प्रतिनिधिहरू काठमाडौँमा आउने क्रम जारी छ। भोलि 10 बजे त काठमाडौँ पुगिसक्नुहुन्छ। देश विदेशमा रहेका हाम्रा जनसम्पर्क समितिबाट आउनुहुने पार्टीका प्रतिनिधि महासमिति सचिव महाधिवेशन प्रतिनिधि पनि काठमाडौँमा हामीले उहाँलाई स्वागत गरिसकेका छौं। हाम्रा मित्रवत सैद्धान्तिक रूपले पनि नजिक रहेका लोकतन्त्रमा विश्वास गर्ने राजनीतिक पार्टीहरू देश विदेशकालाई पनि हामीले काठमाडौँमा स्वागत गरिसकेका छौं। अब भोलि हाम्रो 2 बजेको समय जो हामीले उद्घाटन सत्रको कार्यक्रम दिएका छौं, भोलि 2 बजे उद्घाटन सत्र प्रारम्भ हुन्छ।
0: यस वर्षको मनसून नेपालबाट बाहिरिन शुरू भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका सबै भूभागका साथै लुम्बिनी र गण्डकी प्रदेशका केही क्षेत्रबाट मनसून पूर्ण रूपमा हटेको छ। बाँकी भूभागमा पनि मनसून वायु कमजोर हुँदै गएकाले अबको केही दिनमै देशभरबाट मनसून बाहिरिने अनुमान छ। नेपालमा मनसून पश्चिमी भेगबाट कमजोर बन्दै क्रमशः पूर्वी भेगतर्फ सर्ने गर्छ। अहिले हावाको दिशा परिवर्तन भई पश्चिमबाट पूर्व तर्फ बहन थालेको छ, जुन मनसून अन्त्य हुने मुख्य संकेत हो। नेपालमा सामान्यतया अक्टोबर 2 तारीकमा मनसून बाहिरिने औसत समय हो र यस पटक औसत मितिकै आसपासमा मनसून फर्किन थालेको छ। गएको वर्ष भने अक्टोबर 10मा मात्र मनसून हटेको थियो। गएको हप्ताको वर्षापछिको बाढ़ी पहिरोका कारण अवरूद्ध बनेको चीन र भारत जोड्ने बेनी जुमसुम कोरल्ला सड़कको म्याग्दी खण्डमा मरमतका लागि इन्धन अभाव मुख्य चुनौती बनेको छ। असोज 8 गतेदेखि 11 गतेसम्मको निरन्तर वर्षापछि आएको बाढ़ी पहिरोले मालडुंगाबाट घाँसासम्म सण्डै 50 किलोमिटर दूरीमा 46 भन्दा धेरै ठाउँमा सड़क अवरूद्ध भएको थियो। मुस्ताङबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको भुरूङ तातोपानी र पर्वतको मालडुंगाबाट म्याग्दीको राहुघाट खण्डमा मर्मतपछि एकतर्फी गाड़ी सञ्चालन भएको छ। साझा खबरमा अब खेल खबर। जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदक भारतले जितेको छ। निशिनमा भएको करोगी स्पोर्ट्स पार्कमा आज भएको फाइनलमा भारतले पाकिस्तानलाई 19 रनले हरायो। भारतले दिएको 212 रनको लक्ष्य पछ्याएको पाकिस्तानले 20 ओभरमा 6 विकेट गुमाएर 192 रन बनायो। पाकिस्तानका हसन नवाजले 96 रन बनाए। भारतका अक्षर पटेल, बान्सिटन सुन्दर र शिवम दुबे 2-2 विकेटले यसअघि टस जितेर ब्याटिङ गरेको भारतले 20 ओभरमा 6 विकेट गुमाएर 211 रन बनायो। भारतका अभिषेक शर्माले 61, तिलक्स वर्माले 51 रन बनाए। पाकिस्तानका अहमद दानियाल र अराफत मिनहासले 2-2 विकेटले भारतले एसियाली खेलकुदको पुरूष क्रिकेटमा लगातार स्वर्ण पदक जितेको हो। यो सँगै पाकिस्तानले रजत पदक जितेको छ। यस्तै आज बिहान भएको पुरूष क्रिकेटको कास्य पदक प्रतिस्पर्धामा श्रीलंकाले बंगलादेशलाई हराएको छ।
2: बाढ़ी प्रभावित क्षेत्रमा खानेपानी र सरसफाईमा ध्यान दिनुपर्ने
3: र अहिले तत्काललाई हामीले अपनाउनु पर्ने उपाय भनेको खानेपानीलाई शुद्ध गरेर मात्रै खाने, उमालेर फिल्टर गरेर अथवा पिउसको प्रयोग गरेर पानी पिउने, आफ्नो घर वरिपरि सरसफाई गर्ने।
2: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलीजुली नेपाली र कविसँगको विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
5: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
6: रामिला सुन।

0: न म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
1: ओहो, तिमी त घरको खाने भएछौ नि।
2: के को सरसल्लाह हो दुईजनाको?
0: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
2: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
1: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खान छोड्न सक्छु होला र?
2: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
3: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
5: तपाईँको गाउँठाउँमा रसुवा भोटेकोसी बाढ़ीले बगाएर ल्याएका व्यक्तिको सामान, गरगहना, पैसा वा हतियार भेटिन सक्छ। बाढ़ीले बगाएर ल्याएका त्यस्ता सामान भेटिए कहाँ बुझाउने? नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफले।
6: जो बहुमूल्य चीजबीजहरू फेला परिरहेको अवस्थामा सम्बन्धित धनीलाई बुझाउने कामहरू पनि निरन्तर रूपमा भइरहेको अवस्थाहरू छ र कतै कतै यस्ता बहुमूल्य चीजहरू अनाधिकृत मान्छेले फेला पारेर आफैले साथमा राखेर वा सम्बन्धित व्यक्तिहरू मिलेर बाँडेको अवस्थामा हामीले धादिङ त्यसै गरी चितवन लगायत जिल्ला प्रहरी कार्यालयहरूबाट ती व्यक्तिहरूलाई पक्राउ गरेर कानुन बन्यौ कारवाही गरेको पनि हामीले सूचनाहरू आधिकारिक हाम्रा वेबसाइट मार्फत पनि सार्वजनिकरण गरिसकेको अवस्थाहरू छ। विभिन्न पत्र पत्रिका पनि आइसकेको अवस्थाहरू छ। अझै पनि कसैले त्यस्ता बहुमूल्य चिज वस्तुहरू बगाएर ल्याएको नाममा वा फेला परेको नाममा आफूसँग साथमा नराख्नु होला, सम्बन्धित प्रहरी कार्यालयमा बुझाइदिनु होला।
5: बाढ़ीले बगाएर ल्याएका सामान भेटिए नजिकैको प्रहरी कार्यालय वा प्रहरीको पैसा नलाग्ने फोन नम्बर 100 नम्बरमा फोन गरेर खबर गर्न सक्नुहुन्छ। बाढ़ी प्रभावित क्षेत्रका कतिपय ठाउँमा अझै सड़क खुलेका छैनन्। यस्तो बेला स्वास्थ्य चौकी वा अस्पतालसम्म पुग्न समस्या त हुने नै भयो। तर 98-512-55-254 फोन गर्नुभयो भने अप्ठ्यारोमा परेका गर्भवती र सुत्केरी महिलाको बेलैमा उद्धार गर्न मदत पुग्छ।
7: भदौको 10 गते भुटेकोसी नदीमा आएको चाहिँ भीषण बाढ़ीका कारणले गर्दाखेरि विशेष गरेर रसुवा, नुवाकोट, धादिङका विभिन्न पालिकाहरूमा सड़क सञ्जाल अवरुद्ध भएको छ। यो कार्यक्रमले ती क्षेत्रबाट पनि गर्भवती तथा सुत्केरी महिलाहरूको हवाई उद्धार गर्ने कार्यक्रम सञ्चालनमा छ। तपाईँहरूको घर आँगनमा, तपाईँहरूको छेउछाउमा यसरी चाहिँ विपदमा परेका गर्भवती तथा सुत्केरी महिलाहरू हुनुहुन्छ भने कम्तीमा पनि मन्त्रालयको चाहिँ हटलाइन, जो मैले आफैले चाहिँ त्यसलाई ह्यान्डल गर्छु, 98-512-55-254 चाहिँ यहाँले सम्पर्क गर्न सक्नुहुन्छ र प्रक्रिया पुर्याएर हामीले चाहिँ यो सुविधा ल्याउँछौ र उहाँलाई रेस्क्यू गरेर ल्याइसकेपछि सुविधा सम्पन्न अस्पतालमा उपचार गर्ने, निशुल्क रूपमा फर्किँदाखेरि यातायातको व्यवस्था पनि 20,000 चाहिँ छ र उहाँहरू तत्कालै अहिले आफ्नो घरमा जान नसकेको अवस्थामा हामीले बुढा नीलकण्ठमा चाहिँ एउटा होल्डिङ सेन्टर बनाएर केही समय राख्ने पनि मन्त्रालयले प्रावधान गरेको छ।
5: महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका परियोजना प्रमुख अञ्जु ढुंगाना। शुद्ध पानी पिउँदा झाडा पखाला, हैजा, टाइफाइड जस्ता रोग लाग्नबाट जोगिने चिकित्सकहरूको भनाई छ। सरुवा रोग निगरानी तथा अनुसन्धान शाखा प्रमुख हेमराज पाण्डे।
8: कुनै समस्या भएमा तत्काल स्वास्थ्य संस्थामा जजाउ है, र केही पनि स्वास्थ्य समस्याहरू तपाईँलाई पर्यो र थप जानकारी लिन मन लाग्यो भने नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सञ्चालन गरेको हेलो स्वास्थ्य 11-15 फोन गरेर जानकारी लिन सकिन्छ। र गाउँमा कुनै किसिमको कहीँ धेरै मान्छेहरू एकैचोटि बिरामी परेको देख्नुभयो भने 11-15 फोन गरेर जानकारी गराउनु होला। र अहिले तत्काललाई हामीले अपनाउनु पर्ने उपाय भनेको खानेपानीलाई शुद्ध गरेर मात्रै खाने, उमालेर फिल्टर गरेर अथवा पिउसको प्रयोग गरेर पानी पिउने, आफ्नो घर वरिपरि सरसफाई गर्ने, पानीका खाल्टाखुल्टीहरू छन् भने त्यसलाई पुर्ने, घरको छतमा कुनै किसिमका पानी जम्ने कुनै गमलाहरू छन्, कुनै फोहोर कुराहरू छन् भने त्यस्ताहरूलाई सफा गर्ने र घरमा पानी जम्न नदिने, फुलका गमलाहरूमा पानी जम्न नदिने गर्यो भने हामी डेङ्गुबाट पनि बच्न सक्छौँ। र अहिले चाहिँ हामी सावधानी हुनुपर्ने रोगहरू भनेको झाडा पखाला डेङ्गी लगायतका समस्याहरूबाट हो।
5: सर्वरोग निगरानी तथा अनुसन्धान शाखा प्रमुख हेमराज पाण्डे आफू बसिरहेको वरपर पानी जम्ने खाल्डाखुल्डी पूर्ण अनि पानी शुद्ध गरेर पिउन सुझाव दिनुहुँदै तपाईंलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्स र म्यासेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। आमा खण्ड काव्यमा आमाको ममता र त्यागको चर्चा।
9: आमा बिना

0: कविसँगको विशेष कुराकानी शनिबार विशेष बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपिटिभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
2: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
3: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ, भुकाई पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेछु।
2: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रेबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
3: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
2: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
3: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बस्न के गर्नुपर्छ?
4: दाजु बहिनीको गन्थनमा म पनि मिसिए। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
3: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु।
5: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सन्तान जन्मिएदेखि नै आमाले आफ्नो सुख दुःख भन्दा सन्तानको सुख, सुरक्षा र भविष्यलाई पहिलो प्राथमिकता दिन्छन्। सन्तानको एउटा मुस्कानमा आमाको खुशी देख्ने र सन्तानको पीड़ामा आफू सधैं दुःखी हुने आमाको बानी हुन्छ। आमाले जीवनमा हरेक कठिन मोड़मा साथ र हौसला दिनुहुन्छ। रातको निन्द्रा त्यागेर सन्तानको हेरचाह गर्नु, आफ्ना इच्छा र आवश्यकतालाई पछाडि राखेर सन्तानको आवश्यकता पूरा गर्न आमा निरन्तर लागेको कुरालाई धेरै साहित्यमा वर्णन गरेको पनि पाइन्छ। यस्तै मध्ये आमा खण्डकाव्यका लेखक कवि भरतमणि ढुङ्गानासँग हामीले कुराकानी गरेका छौं।
7: आमालाई सम्झनु स्वधर्म हो मेरो, त्यस्तै गरेर राष्ट्र पनि आमा हुन्, देश पनि आमा हुन्, यसमा देशलाई पनि समेट्न खोजिएको छ र यो देशभित्रको प्रकृतिलाई पनि यो खण्डकाव्यले बोक्न खोजेको छ।
0: अब यसमा जस्तो खण्डकाव्यलाई चाहिँ तपाईँले जुन आमाको हिसाबले चुन्नुको कारण चाहिँ?
7: आमा भनेको संसार देखाउने एकमात्र मातृशक्ति हुन्। काव्य लेखेर मात्रै आमाको सेवा त पुग्दैन होला, तर काव्य लेखेर आमालाई सम्झाउनुको मूल उद्देश्य भनेको कति छोराछोरीहरूले अहिलेको अवस्थामा आएर आफ्ना आमाहरूलाई भुलेका छन्, वृद्धाश्रमहरूमा लगेर एउटा जीवनहीन जीवन यापन गराउन बाध्य बनाएका छन्, ती त्यस्ता छोराछोरीहरूलाई पनि र त्यो आमाको ममतालाई नभुल्नुहोस् भन्ने उद्देश्यले यो आमा खण्डकाव्य लेख्न म प्रेरित बने।
0: अब नास्ति मातृ समो गुरु, होइन, आमा जस्तो गुरु कोही छैन, सबै सिकाउने त आमा नै हुनुहुन्छ, होइन? तपाईँ एउटा गुरु पनि हुनुहुन्छ, शिक्षक हुनुहुन्छ, यत्रो लामो समय शिक्षण पेसामा लाग्नुभयो, होइन, लामो समय सिकाउँदाखेरि आमाले, आमा त्यो महान गुरु जसले दिएका केही संकेतहरू पनि मान्छेको लागि ठूलो शिक्षा हुन्छ, होइन, त्यो कुरालाई चाहिँ कसरी वर्णन गर्नुभएको छ?
7: घर नै पहिलो पाठशाला हो र आमा नै पहिला गुरु हुन्। अब यसै सिलसिलामा धेरै कुराहरू घरभित्रबाट आमाबाट सिकेर आएको हुनाले यो आमाले सिकाएका कुराहरू मूर्त रूपमा रहिरहन् हामीले भुल्नु हुँदैन। आमाले दिनुभएको ज्ञानबाट नै हाम्रो ज्ञानको उचाइ अझ चुलिएको छ।
0: अब यसलाई चाहिँ तपाईँले जस्तो कति समय लाग्यो, कसरी योजना बनाउनु भयो यो लेखनलाई?
7: डेढ वर्ष अगाडिदेखि मेरी आमा अहिले अस्वस्थ हुनुहुन्छ, अर्काको सहारामा मात्रै उहाँ बाँच्नु भएको छ। त्यो परिस्थितिलाई देखेर मैले खण्डकाव्य तयार गर्ने सोच बनाए, जुन अहिले पाठकहरूको हातमा पुर्याएको छु।
0: जन्मदिने आमासँगै तपाईँले अब जन्मभूमिको कुरा पनि उठाएको छु भन्नुभयो, होइन? जन्मभूमिलाई चाहिँ कसरी प्राथमिकता दिनुभएको छ, कसरी उठाउनु भएको छ?
7: यो जन्मभूमि भन्दा ठूलो के नै वस्तु होला र त्यसैले आमासँग यो जन्मभूमिलाई ठाउँ ठाउँमा मैले पद्यात्मक रूपमा लयमा अथवा त्यहाँ भाव सम्प्रेषण गरेर आमालाई र धरती आमालाई दुवै आमालाई मैले सँगसँगै लाने प्रयास गरेको छु।
0: अब तपाईँले भोगिरहँदाखेरि त्यो धरतीको माया कस्तो हुँदो रहेछ?
7: धरती भनेको त यो विचित्र मायाको खानी हो, जसले म नाबालकलाई यस्तो बनायो। यसमा धरतीको पनि महत्वपूर्ण हात छ। यही धरतीमा जन्मे, हुर्के, बढे, पढे, रमे, रमाई, अब त्यसको बारेमा केही बोल्नु, केही लेख्नु, दुई चार शब्दहरू त्यसमा मैले खर्च गर्नु, यसलाई चाहिँ मैले मेरो आफ्नो कर्तव्य ठानेर धरती मातालाई पनि जननीसँगै तुलना गरेर यसमा अघि बढेको छु म।
0: यहाँ के आमाको बिछोडका भावहरू रहेछ, होइन? तपाईँले किन यो उठाउनु भयो?
7: अब यो आमा भन्ने यस्तो चीज हो, आमा शब्द यस्तो चीज हो, यो वास्तवमा ममताले भरिएको शब्द छ। किन आमाको व्यवहारभित्र ममता छ, स्नेह मौलाएको हुन्छ। अब त्यस्तो ममता र स्नेहलाई कल्पनाको आधारमा छोड्नु पर्दाखेरि भाव विह्वल अवश्य हुन्छ। त्यसैले यो कहिले पनि साथबाट नछुटोस्, सधैँ आमाको काखमा लडीबुडी गरेर खेल्न पाऊ भन्ने आशयमा मैले यो कुरो यहाँ उजाएको हुँ।
0: आमाको बिछोड, अब सबैको आफ्नो आमालाई छोड्ने चाहना त हुँदैन, होइन? रहर हुन्छ आमासँगै बस्ने, तर बाध्यताले कतिपय काम गर्न टाढा जानुपर्ने, ठाउँ छोड्नुपर्ने, विदेश जानुपर्ने, होइन? अनि आफ्नै ठाउँमा हुँदाखेरि पनि अब दुई चारजना दाजुभाइ हुन्छन्, आमा कोसँग बस्नु भएको छ, सबैले फेरि आमासँग बस्ने भाग्य नि पाउँदैनन्। अनि त्यो कुरालाई चाहिँ
7: यी कुराहरू हुँदाहुँदै पनि त्यो हृदयमा आमा हुनुपर्छ, मनमा आमा हुनुपर्छ, र जहिले हामीले आमाको सामिप्यता पाउँछौ त्यो दिन सेवाभाव दर्शाउन सक्नुपर्छ। त्यति मात्र हुँदा पनि धेरै हुन्छ जस्तो मलाई लाग्छ। सधैँभरि हो, सँगै हुन सकिन्न, आफ्ना बाध्यताहरू छन्।
0: कुपुत्रो जाए त कोचिदपि कुमाता नववती भनेर भनिएको छ, होइन?
7: अवश्य
0: छोरो चाहिँ अब कहिले काहीँ कर्तव्य पूरा नगर्दा कुपुत्रो हुन सक्छ, तर आमा कहिले पनि कुमाता अथवा नराम्रो कसैले नै आफ्नो जन्म दिने आमालाई त्यो हिसाबले हेर्दैन होला। अहिलेको पछिल्लो यो परिस्थिति समय अनुसार चाहिँ यस्तो खालको शिक्षाहरू हाम्रो विद्यालयमा कतिको दिइन्छ, होइन? आफ्नो अभिभावकलाई, आफ्नो आमालाई, बुवालाई सम्मान गर्नुपर्ने कुराहरू कतिको छ अहिले पछिल्लो समय?
7: अब हाम्रा हरेक कुरामा, शिक्षामा, नैतिकतामा, हाम्रा वैयक्तिक आचरणमा पनि पाश्चात्य संस्कारहरूले आफ्नो ठाउँ ओगटिसक्यो। हामी अन्धानुकरणमा लिप्त भयौं।
0: तपाईँले रचना गर्नुभएको यो खण्डकाव्यबाट केही एकदमै राम्रो तपाईँलाई श्रोताहरूलाई सुनाइदिनुहोस् न।
7: यहाँ प्रकृति परक कुराहरू छन्, अलिकति म चार लाइन सुनाउँछु। पाखा पखेरा बनकुञ्जभित्र मुहार तिम्रै छ पवित्र चित्र।

0: पूर्णतामा पनि पूर्णताको अज्ञानतामा पनि ज्ञानताको छ देन आमाहरूको यसैमा संसार आमाहरूको बसैमा।
1: राष्ट्रपति रामचन्द्र पौडेलले अबको शिक्षा व्यक्तिलाई आफ्नो समाज संस्कृति र इतिहास अनि राष्ट्रप्रति सचेत हुनको लागि सघाउने खालको हुनुपर्ने बताउनु भएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउनेमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा 6 जनाको मृत्यु भएको छ भने 10 जना घाइते भएका छन्। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले कुलेखानी जलविद्युत आयोजनाको बाँधको निरीक्षण गर्नु भएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन भोलि काठमाण्डुको टुंडी खेलमा उद्घाटन हुनेछ। यस वर्षको मनसून नेपालबाट बाहिरिन शुरू गरेको छ। गएको हप्ताको वर्षापछिको बाढ़ी पहिरोका कारण अवरूद्ध बनेको चीन र भारत जोड्ने बेनी जमसोङ कोराला सड़कको म्याग्दी खण्डमा मरमतका लागि इन्धन अभाव मुख्य चुनौती बनेको छ र जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदक भारतले जितेको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 18 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।
2: यो रेडियो सैलुङको समय सूचक हो।
3: यति बेला बेलुकाको 8 बजेको छ।

0: रेडियो सैलो सामुदायिक एफएम 92.7 मेगाहर्ट्ज़।
1: फ्रॉयड ने जागिर खाने मौका तो आको थियो नि तर
2: तर सर के सोचेर बस्ने होइन, मारी जागिर को अवसर आको छ भने गएर खाइहाला है।
1: आफै नै अब खाना त हुन्थ्यो नि तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकेको नि।
2: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माची भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि होइन त?
3: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
4: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
3: विस्तृत जानकारीका लागि प्रोपाइटर पासुङ शेर्पा, सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7।
5: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
4: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
6: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
7: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
5: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844 46 88 62 9844 46 88 62।

सारी छयाहुन राजा नौशकाय सारे दौलतले परिपूर्ण होस पवन जाई नै परेका घरे मन राखुन सबले दुर्योधन सम

नारायण अब यो पता ही नहीं भाई श्री हरिवंश पुराण हरिवंश पर्व को जो अध्याय कति कुरा को विस्तार करी भाई सुन सौनक आदि भाई सौनक आदि नाम का अठासी हजार ईश्वर का प्रति गुरु सूत्रजी ने बताने हो शैली कथा लिया राजा जन्मेजय वैषम पाएन नाम बताने हो शैली कथा लिया हमारा आदरणीय श्रोता महान भाव में लियान ये कथा प्रस्तुत करो राजन अब त्यसै मौकामा यतापट्टि के भयो त भनेछला भने जस्तै जुनसुकै पनि त्यसरी जुन हो व्रत गर्दा पूजा गर्दा जे गर्दा पनि पुरो किसिमले गर्नुपर्छ महाराज अधुरो नगरौँ है गर्नु पनि छ तर जसले जो उतापट्टि धोका पनि दिन्छ फल पनि मिल्दैन ल हेर्नु त कस्तो चाहिँ जो गाह्रो पर्यो गाह्रो पर्छ एउटा कस्तो थियो त भनेछला भनेदेखि उतापट्टि जो कृतवीर्य नाभरेका जो राजा थिए कृतै वीर नाभरेको जो राजाले के गर्नुभयो त भने सलामदेखि जस्तै जो गणेशको जो आराधना गर्नुभयो गणेशको आराधना गर्नुभयो गणेशको पूजा गर्नुभयो त्यहाँबाट त्यस्तै त्यस्तै त्यस्तै त्यस्तै त्यस्तै गर्नुभयो गर्दै गर्दै लगिसकेपछि उपरान्त आखिरीमा अलिखेरि त्यो जो व्रतको साङ्गतहरू भयो साङ्गत भइसकेपछि उपरान्त अब त्यो साङ्गत गरिसकेपछि उपरान्त अनि जागरण बस्नुपर्छ भनेर भनिएको छ महाराज अब किन जागरण बस्ने त भन्दाखेरिमा त्यत्रो दिन त भगवान्लाई जो सम्झना गर्यौँ भने त्यो रात पनि सम्झौँ हुन त भगवान्को जो सम्झना गरौँ नबिर्सौँ भनेर अलिकति त्यसरी जागरण राख्ने जागरण भनेको के हो त भनेछ भने एकदम जागा बस्नेमा यस्तो हाईसम्म पनि गर्नु हुँदैन उग्नु त पर जान्छ भुक उग्यो भने पनि गयो त्यो व्रतहरू गयो महाराज त्यो जागरणको केही श्रृङ्गारै छैन हाई मात्रै गरियो त्यो मुख्य मूल मानिसले भने पनि त्यो गयो अनिखेरि मूल मानिसले जो झुपुक्क उग्नु हुँदैन अनिखेरि अब झुपुक्क उतापट्टि केही गर्नु हुँदैन महाराज हेर्नुहोस् अनिखेरि त्यसरी जो हाई गर्नु हुँदैन उग्नु हुँदैन जब त्यस्तो भएर त्यहाँबाट अलिखेरि त्यत्तिकै भइसकेपछि उपरान्त अब उहाँलाई के भएछ त भनेछ भने त्यो कृतवीर्य नाभरेको जो राजालाई त्यो जागरण बस्दाखेरिमा अनिखेरि अलिकति उङ लागिगछ उङ लाग्नु भएछ महाराज लाग्न गएछ झुपुक हुनु हो ओहो ओ कस्तो त उङले पो झन् छोपेछ भनेर भन्ने कुरा त्यो भइसकेपछि त्यहाँबाट त्यत्तिकै भयो त्यो व्रत सम्पन्न भयो जागरण सम्पन्न भयो अनिखेरि सबै कुरा जो पूर्ण भइसकेपछि उपरान्त त्यो महाराज उतापट्टि रानी गर्भवती भए दशमास परिपूर्ण भयो अनिखेरि उतापट्टि जो बच्चा जन्मियो बच्चा जन्मिँदाखेरि त कस्तो जन्मियो त भनेछ भनेदेखि जस्तै उँधोमा गोडा पनि छैनन् अनि अब यता उँभोमा हात पनि छैन महाराज माझको ठुटो मात्रै छ त्यस्ता किसिमको चाहिँ ठुटो जन्मियो जन्मिसकेपछि उपरान्त त अब त्यो किन त्यस्तो जन्मियो त भनिबस्छला भनेदेखि जस्तै अब त्यो जो जागरण त्यस्तो अधुरो भयो हेर्नुहोस् अब उतापट्टि के भयो त भनेछला भनेदेखि जागरण बस्ने भनेर भनियो अलिखेरि अब त्यो पुरा हुन सकेन उतापट्टि अलिखेरि त्यस कारणले गर्दा त्यही जागरण अधुरो हुनाले गर्दाखेरिमा अनि फेरि उतापट्टि त्यो फलमा त्यस्तो जो अधुरो भयो ल हेर्नुहोस् बडो बिजोग भयो त बर्बाद भयो त उनीहरू गोडा पनि छैन अब यतापट्टि पनि छैन किन भनेपछि भने त्यही जो उम्दिनाले गर्दाखेरिमा भरोसा भयो त्यस कारणले गर्दाखेरिमा महाराज त्यहाँबाट त्यत्तिकै भयो त्यो बच्चा बढ्दै बढ्दै गयो गयो ताने तर अब उता गोडा पनि छैन हात पनि छैन त्यहाँबाट पछि ऊ अलिकति केही न केही ठुलो भइसकेपछि उसलाई ज्ञान हुँदै भयो भइसकेपछि उसले के गर्यो त भनेपछि भने त्यस्तै नै जो गणेशको आराधना गर्यो गरिसकेपछि उपरान्त त्यहाँबाट गणेश खुसी हुनुभयो दर्शन दिनुभयो अलिखेरि त बाबु तिमीले गरेको जुन हो यो आराधनादेखि म चौपट्ट खुसी भएँ के भयो त भन्दाखेरिमा त प्रभु मेरो बुबाले अलिकति बुबा आमाले जुन गलत गरिदिनाले गर्दाखेरि मेरो शरीर जस्तो अपाङ्ग भयो त अब किनभने यसलाई मैले हजुरको व्रत गर्नुभएछ हजुरको व्रत गर्दाखेरिमा महाराज उता जागरण बस्दाखेरिमा त्यसरी हाई गरिदिनु भएछ अनिखेरि अलिकति उगी पनि दिनुभएछ अलिकति त्यसले गर्दाखेरिमा त्यसको जो फलस्वरूप मेरो अङ्ग यसरी जो हिँड भयो जागरणमा त्यसरी जो हिँड हुनाले गर्दाखेरिमा अनिखेरि मेरो अङ्ग यसरी जो हिँड भयो मेरो यो अङ्ग पुरा गराइदिनुहोस् प्रभु म यही माग्दछु भनेर भनेपछि ल तथास्थ भनेर गणेशले भनिसकेपछि उपरान्त त्यहाँबाट अन्तखेरि उतापट्टि उनको जो गोडा पनि तयारी भयो हात पनि तयारी भयो जुन जस्ताको तस्तो भए अनिखेरि उनको नाम के भयो भन्ने छैन भने कार्तवीर्य भनेर भनिन्छ जब त्यस्तो किसिमले गरिकन उता त्यस्तो भयो महाराज हेर्नुहोस् अनि हजुर हामीले पनि जो व्रत गर्दाखेरि म जो पुरो किसिमले गरौँ अब जागरण बस्दाखेरिमा पनि अब सकिन्छ भनेदेखि मात्रै जागरण बसौँ तत्र जागरण बस्नु पर्दैन अलिखेरिको यसो राम्रो रमाइलो गर्ने सुन्दिने
अब त्यो भयो भनेदेखि बास हामीलाई त्यो फल पुरा मिल्छ अनिखेरि जागरण बस्ने भनेर त्यहाँबाट बस्यो अनिखेरि त त्यसरी जो झुको उग्यो उतापट्टि जो आलस्य भयो हाई गर्यो त्यस्तो भयो त्यस्तो उस्तो हुँदाखेरिमा महाराज अब त्यो जो फल मिल्दैन अनिखेरि त्यो बडो निष्फल भएर जान्छ त्यस कारणले गर्दाखेरि जस्तै जो गाउँघरका मानिसहरू इष्टमित्रहरू सारा सम्पूर्ण त्यसरी बाजा गाजाको साथै हरेक किसिमले आएर त्यस्तो रिमिझिमी पारेर अनिखेरि नाच गान भजन इत्यादि गरेको छ किन त्यही जो मुख्य मानिसलाई निन्द्रा नलागोस् है उसलाई जो उङ नलागोस् निन्द्रा नलागोस् रातभरि जस्ताको तस्तो एकदम जग्गा जति भर बस्छन् होइन उहाँको जो फल सफल होस् भनेर भन्नको खातिरमा व्रत सफल होस् भन्नको खातिरमा त्यसरी जो अन्तका मानिसहरू गाउँघरका दाजुभाइ इष्टमित्रहरूले पनि त्यत्रो साथ सहयोग गरेका हुन्छन् महाराज अब त्यही मुख्यै मान्छे त्यसरी उदियो भनेदेखि त गई भयो त्यस कारणले गर्दाखेरिमा अब म यस्तै गरेर गर्छु भने प्रतिज्ञा साथले कहिले पनि नगर्नु यथाशक्य गर्छु भनेर भनेपछि यथाशक्यले जो फल दिन्छ अनिखेरि उताबाट जो प्रतिज्ञा गरेर त्यो प्रतिज्ञालाई पालन गर्न सकिएन भनेदेखि त्यसले त्यस्ता किसिमको जो सजाय र दण्ड दिन्छ यो महाराज अब यसमा बडो राम्रो हामीले याद राखेर मात्रै काम गरौं अनि भनिकन स्वर्णिमयका राजा जन्मेजयलाई वैष्णव पाण्डा नामरीका जो गुरुले ल्याइकन यस्ता यस्ता किसिमका जो इतिहासहरू ल्याएर अनिखेरि बताउनु भएको जुन किसिमका जुन हो जो चरित्रहरू हुन् शैली चरित्रहरू ल्याएर हामीले हाम्रो जुन उतापट्टि राजा जन्मेजयलाई वैष्णव पाण्डाले बताउनु भएको सौनकादीले सुत पौराणले बताउनु भएको अनि जुन कथा सोही कथा ल्याएर हाम्रा आदरणीय श्रोता महानुभावहरूमा ल्याइकन यो कथाहरू जो प्रस्तुत गरियो यो कथाले जो धर्ममा धर्म अर्थमा सम्पत्ति कामनामा इच्छा मुक्तिमा गति चार किसिमको फल मिलोस् भनेर भनेर अडैया शनिश्चरहरू शान्ति हुन् साढे सात आदि गरेका ग्रहहरू शान्ति हुन् अनि उल्का बराबरी शान्ति हुन् राहु संकट आदि गरेका ग्रहहरू शान्ति हुन् कल्याण होस् मंगल होस् पवित्र होस् उदय होस् भनेर भन्ने यस्ता किसिमको जुन शुभकामना शुभ आशीर्वादहरू गर्दै यो श्री हरिवंश पुराण हरिवंश प्रभुको यो अध्यायले गरिकन यथावत विस्तार गरियो यो कृष्ण वृन्दावनको बिहारी यो सत्यको सुन्दर रूपधारी यो विश्वव्यापी त्रयतापहारी उद्धार हाम्रो गरे मुरारी देवकी सुत गोविन्द वासुदेव जगतपते देई मेस्तनय कृष्ण तमहं शरणं गत देवकी सुत गोविन्द वासुदेव जगतपते रक्षा मेस्तनय कृष्ण तमहं शरणं गत नारायण ओम श्रीकृष्ण अर्पणमस्तु।

परजु कृष्ण दिले अर्जुनलाई वहा आत्मज्ञान दिनु भयो कुली क्षेत्रमा आत्मज्ञान दिनु भयो कुली क्षेत्रमा आत्मज्ञान दिनु भयो कुली क्षेत्रमा

Kali Yuga Manisalai Atma Jnana Dino.

0: जय श्री सच्चिदानन्द गुरु महाराजको जय हे काली महाराजको जननी हे माताजी जय हे सच्चिदानन्द गुरु महाराज तिम्रा शरणमा सदा शान्ति देऊ सदा सुखी नारायण हे।
1: हजुर नमस्कार, म झलक प्रसाद शिवाकोटी कालिन्चौर गाउँपालिका वडा नम्बर 7 भवटिनी गुणरत्नमालाको चरपट मन्जरीको अलिकति भजन कीर्तन गाउन लागिरहेको छु। यहाँ सबैले सुनिदिनुहुन्छ भन्ने आशा राखेको छु। भजनारायण भजनारायण भजनारायण सज्जन हो, मर्नु छ निश्चय भोलि कि पर्सि छ सहारा उस दिनको। भजनारायण भजनारायण भजनारायण सज्जन हो,

0: देगुचार लादु देगुचार म देवी प्रसाद ओली म दुई चार वर्ष घुम्न म सहयोग इलाकामा आइरहेको छु।
1: आमा बाबुलाई रुवाई दुःख दिन्छन् छोरा र नातेहरू, सासुलाई पनि रोउँछन् दोरो दोरो स्वानी बुहारीहरू, घर जाइ बस्न त कतिजनाहरू शङ्ख नमानिकन, स्वानी चाकरी त पनि केही गुन्जरा घरलम कलेका जन, जेठीलाई सवाई कान्छे तिरका होलान् छ ते सन्तति, तिनलाई मात्रै घरमा दिनेछन् हिंसा रथनै सम्पत्ति, गाई ब्राह्मण गरी पाजनको उदाहरण केही पनि गर्नु छैन कराते दुःख वर्जन देवान लिठो भने, सिन्दुर पारी कपाल बाटी पहिले उसमा छरे सिन्दुर, गाजर लगाई नेत्र हर्बकर सौभाग्यका मंगल, निधार खाली गर्नु नहुने कहिलै टिको लगाए भए, बस्नु पर्दछ नारी जनहरूले सोझो पतिकै गरे, नकल झकल स्वङ पारी फरिया मुजा पछाडि धरी, ऐ भाँडी कबरा लगाउँछ नक्कली लगाउँछ लुगा मन परे, छोरा छोरी कुट्ने रिसाइ गरेर लाते मार्थे भूमिमा, सातो खाइदिन्थे ती जानहरूको त्यस

एउटा पानी परो पिपलको पातामा रामको औठी सीताको आतामा रामको औठी सीताको आतामा रामको औठी सीताको आतामा कृष्णजीको दयालु मनात दन्त छोडी जाँदैन मनन्त कृष्णजीको बत्तीसे दन्त दन्त छोडी जाँदैन मनन्त दन्त छोडी जाँदैन मनन्त दन्त छोडी जाँदैन मनन्त कृष्णजीको